0: स्थानीयले भने आफूहरूलाई प्रतिकृता 100 रूपियाँमै शेयर दिनुपर्ने माग राख्दै आयोजना अवरूद्ध गरेका हुन्। रामेछापको उमाकुण्ड र सोलुखुम्बुको लिखु पिके गाउँपालिका स्थानीयले गरेको अवरोधले 29.4 मेगावटको लिखु ए, 77 मेगावटको लिखु एक र 55 मेगावटको लिखु दुई जलविद्युत आयोजनाको उत्पादन ठप्प भएको हो।
1: सरकारले देशमा विश्वविद्यालयको संख्या वर्षेनी बढ़ाउँदै लगे पनि उच्च शिक्षाको बजेट भनी घटाउन सकेको छैन। पाँच वर्ष

सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध

पत्र निर्देशक महानिर्देशक मिश्रा सहित आठ जनालाई सफाई नेपाल फर्कनु सजिलो

0: साझा खबरको सबैभन्दा शुरूमा साउदी अरब जाने श्रमिकको सिप परीक्षण अनिवार्य गरिएको प्रसंग।
1: साउदी अरबले $50 र पूर्व सिकाई मान्यता बापत $50

0: देख्न सकिने भनेर सामाजिक सञ्जालमा विभिन्न खाले लिंकहरू आइराखेका छन्। ती सबै लिंकहरूमा लोभिएर क्लिक गर्ने हो भने आफ्नो विभिन्न निजी जानकारी, बैंक अकाउन्ट पनि ह्याक गरेर पैसा लिएका खबरहरू र प्रहरीले पनि त्यसबारेमा सचेत रहनको लागि अनुरोध गरिएका प्रसंगहरू सार्वजनिक भइराखेका छन्। एउटा बन्द कोठा छ, बन्द कोठा प्रहरीको कार्यालय जस्तो देखिन्छ। प्रहरीको वर्दी लगाएका एकजना व्यक्ति कुर्सी अगाडि कुर्सीमा बसेर टेबलमा हात राखेर केही लेख्न खोजिराखेका छन्। नजिकै पुगेका छन् एकजना व्यक्ति, जर्सी लगाएका छन् र रुन थालिराखेको जस्तो देखाइएको छ। हातमा मोबाइल पनि छन् र छ र केही भन्दैछन् ती व्यक्ति। माथि यस्तो लेखिएको छ, के हुनु नि, सित्तैमा विश्वकप फुटबल हेर्ने भएको, बैंक खातामै गोल हानेछ नि।
1: हस्त प्राविधिक साथी रवि थितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।

चितवनबाट अपहरणमा परेका बालकको सकुशल उद्धार गरिएको छ। प्रहरीले काठमाडौँबाट सकुशल उद्धार गरेको हो। चितवनको नानगढबाट बार साँझ 16 वर्षीय बालकको अपहरण गरिएको थियो। 5-6 जनाको समूहले भारतीय नम्बर प्लेटको गाडीमा अपहरण गरेका थिए। उनीहरूले चितवनबाट बालकलाई अपहरण गरेर काठमाडौँमा लगेका थिए। काठमाडौँमा एक होटलमा बन्धक बनाएर उनका परिवारसँग पैसा मागेको प्रहरीले जनाएको छ। बालकलाई अपहरण गरेर उनका परिवारसँग पैसा मागेको सूचना प्रहरीले पाएको थियो। त्यसपछि खोजतराश गर्दा बस पार्कको एक होटेलमा बालकको उद्धार गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले बताउनु भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी न्यून चापीय रेखा स्थानीय तथा पूर्वीय वायुको प्रभावका कारण आज देशका पहाड़ी र हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार कोशी बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन सट्याङ सहित मध्यम वर्षा हुन सक्ने जनाएको छ। जापानको केन्द्रीय ब्याङ्कले आफ्नो ब्याङ्क मार्क ब्याज दर भने 31 वर्ष यताकै उच्च बिन्दुमा पुर्याएको छ। विश्व ऊर्जा मूल्याङ्कन भएको वृद्धिपछि नै ब्याङ्क अफ जापानले नीतिगत ब्याज दर 0.75% बढाएर 1% पुर्याएको जनाएको छ। यो वृद्धि सन् 1995 यताकै धेरै हो। इरानसँगको अमेरिका इजरायल युद्धले जीवनयापनको लागत बढाएपछि यस वर्ष अन्य देशका केन्द्रीय ब्याङ्कहरूले पनि ब्याज दर बढाएका छन्। फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत सम्पन्न समूह आएको खेलमा फ्रान्सले सेनेगललाई 3-1 गोलको अन्तरले पराजित गरेको छ। अमेरिकाको न्यूयोर्क स्थित न्यू जर्सी रंगशालामा भएको खेल पहिलो हाफ बराबरीमा टुङ्गिए पनि दोस्रो हाफमा भने दुवैतर्फबाट कुल 4 गोल भएको हो। खेलको 66 मिनटमा फ्रान्सका लागि किलियन एम्पापेले गोल गर्दै टोलीलाई अग्रता दिलाएको हो। बिहान 7:15 बजेको साहिनो खबर।

र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट विभिन्न रेडियो स्टेशनबाट तपाईँहरूले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz सत्रगढीबाट इच्छाकामना एफएम 102.4 MHz इच्छाकामना कुरिन्टार चितवनबाट रेडियो साहिनो 89.8 MHz सम्बन्धी चितवनबाट हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट सामुदायिक रेडियो सुनवर 90.7 MHz सुनवर नवलपरासीबाट सामुदायिक रेडियो जधोली एफएम 97.2 MHz जधोली सिन्धुलीबाट रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट सामुदायिक रेडियो जलजला 96.4 MHz सिलीबाट रोल्पाबाट सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz मकनपुरबाट रेडियो वर्षा 91.1 MHz मलङ्गवान नगरपालिका सर्लाहीबाट नारायणी एफएम 103.8 MHz रेडियो वर्षाबाट सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz निलगढ दार्जिलिङबाट सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट असमसाथी रेडियो 98.9 MHz कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथमा सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान अनि भविष्यको विषयमा ग्रह अनि भाग्यको विषयमा जानकारीका लागि 98.4175223 र 98.5675223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। फोन भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि

भाव आत्ता घट्ने गर्दछ। विशेष गरी चाहिँ दैनिक मन्त्र स्तोत्र

मंगल कमजोर छ भने जय जगरा सम्भावना हुन्छ तर

0: प्रस्तुत गर्ने लागि चाहिने आहारहरू थियौँ, र यो चाहिँ अहिले केही समयको लागि रोकिया छ। हामीले त्यसलाई निरन्तर जोड्ने कार्य पनि गरिरहेका छौँ। त्यस्तै हामीले चाहिँ कृषकहरूलाई चाहिँ वार्षिक रूपमा रु 10 लाख बराबरको चाहिँ एउटा सामाजिक सामुदायिक कार्यक्रम सञ्चालन गर्छौँ, र त्यसमा चाहिँ हामीले कृषि तथा पशुपालन सम्बन्धी यन्त्र उपकरणहरू वितरण गर्छौँ। त्यसमा चाहिँ 50% लागतमा चाहिँ हामीले कृषकहरूलाई यो यन्त्र उपकरण उपलब्ध गराउँछौँ। संस्थाले चाहिँ 5 लाखको चाहिँ अनुदान दिन्छ सर। त्यसमा चाहिँ हामीले अब यो हाते ट्याक्टर, च्याप कटर, पिठो पिस्ने मेसिन, स्प्रे पम्प, प्लास्टिक टनेला, पानी तान्ने पम्प लगायतका कृषि यन्त्र उपकरणहरू चाहिँ हामीले कृषकहरूलाई दिएर उहाँहरूलाई अझ थप कृषि तथा पशुपालन कार्यलाई चाहिँ थप प्रोत्साहन पुर्याउनको लागि चाहिँ हामीले यस्तो सहयोगहरू पनि उपलब्ध गराइरहेका छौँ। र त्यस्तै बेला बेलामा चाहिँ हामीले यो निशुल्क माटो परीक्षण, गोबर परीक्षणका कार्यहरू पनि गरिरहेका छौँ। अनि त्यस्तै यो तरकारी खेती सम्बन्धी तालिमहरू पनि दिन्छौँ, अनि उहाँहरूलाई चाहिँ सुपथ रासायनिक मलको बिक्री वितरण कार्य पनि गरेका छौँ। त्यो भएको भएर चाहिँ उहाँहरू संस्थाप्रति एकदम सकारात्मक हुनुहुन्छ सर।
1: भनेपछि किसानहरू धेरै सकारात्मक हुनुहुन्छ संस्थाले गरेको कार्यप्रति।
0: हजुर सर। अनि हामीले चाहिँ अर्को पशु बिमा कार्य पनि गरिरहेका छौँ। हालसम्म चाहिँ संस्थामा 850 भन्दा बढी पशुहरू चाहिँ बिमा गरेका छौँ सर। अनि हामीले यो बिमा क्षतिहरू पनि उपलब्ध गराइरहेका छौँ उहाँहरूलाई। अनि त्यस्तै हामीसँग एकजना पशु प्राविधिक पनि हुनुहुन्छ, उहाँले चाहिँ निशुल्क पशुहरू कृषकहरूको घरमा गएर चाहिँ पशु स्वास्थ्य सम्बन्धी निशुल्क पशुहरूको उपचार कार्य पनि गर्नुभएको छ। त्यस्तै पशुहरूलाई चाहिने औषधि भिटामिनहरू पनि संस्थामा नै उपलब्ध छ सर। हामीले संस्थाबाट नै उहाँहरूलाई उपलब्ध गराइरहेछौँ।
1: भनेपछि धेरै राम्रो काम गर्नु भएको रहेछ यहाँले है। के छ चुनौती जुन अहिले साना किसान सहकारी संस्था जुन कलाती भूमि डाँडा साना किसान सहकारी संस्था भनेर यहाँले चलाउनु भएको छ, यहाँ व्यवस्थापक हुनु भएको छ, के छ अहिले चुनौती यो संस्था सञ्चालन गर्दै अब गर्दाखेरि क्या चुनौतीहरू के छन्, यसो बताइदिनुहोस्।
0: चुनौतीहरू चाहिँ सर अहिले अलिकति यो 81 सालको यो बाढी पहिरो चाहिँ विशेष गरी हाम्रो यो 12 नम्बर क्षेत्रमा नै पर्या भएर चाहिँ यहाँ आबद्ध हाम्रो संस्थामा आबद्ध हुनुभएको धेरै सदस्यहरूको चाहिँ यो पशुधन क्षति भएको छ, उहाँहरूको घरहरू बगाएको छ, जग्गा जमिनहरू बगाएको छ। त्यो कारणले गर्दाखेरि चाहिँ अलिकति उहाँहरूको ऋण तिर्न सक्ने क्षमतामा ह्रास आएको छ। त्यही पनि हामीले यसलाई चाहिँ बिस्तार उहाँहरूलाई समय दिएर बिस्तार सम्झाएर उहाँहरूलाई प्रोत्साहन गरेर अथवा ब्याज छुट गरेर उहाँहरूलाई बिस्तारो उहाँहरूको आमदानीको स्रोत बढाउनले संस्थाले अझ मद्दत गरेर त्यसरी हामीले गरिरहेछौँ। अरू त्यस्ता चुनौतीहरू चाहिँ खासै छैनन् सर।
1: अनि संस्थाले जस्तो यो पशुपालन कृषिमा सहयोग गर्नु भएको छ, त्यो गर्दै गर्दाको अवस्थामा किसानहरूलाई चाहिने मलहरूको अवस्था, बिउहरूको अवस्थाहरू पनि संस्थाले गरेको छ नि।
0: मलहरू पनि हामी यो धुलखेल स्थित कृषि सामग्री केन्द्रमा र बनेपाको साल ट्रेडिङमा आबद्ध भएको छौँ सर। विगतका वर्षहरूमा चाहिँ मल सम्बन्धी अलिक समस्या थियो। अघिको समयमा चाहिँ हामीले कृषकहरूलाई चाहिने रासायनिक मल, यो डिएपी मल, युरिया मल, पोटास मलहरू चाहिँ हामीले सुपथ मूल्यमा नै उपलब्ध गराइरहेछौँ सर।
1: अनि यहाँका यस जिल्ला काभ्रे जिल्लाका जुन पशु व्यवसायीहरू अब यहाँहरूको संस्थाले पशुमा पनि केही हेर्नु भएको हुनाले यहाँको पशु व्यवसायीहरूले जस्तो उहाँले दुध जहाँ खपत गर्नुभएको छ, चाहे डिडिसे या अन्त कहीँ होइन, अनि समयमा पैसा पाएको नपाएको त्यस्ता भन्ने किसिमका गुनासाहरू के छन् कि छैनन्, के छ त्यता?
0: हजुर सर, यो अलिकति साउन्ड सुन्दैन।
1: त्यहाँका किसानहरूले यहाँका काभ्रे प्लान्चोका जुन पशु व्यवसाय किसानहरू हुनुहुन्छ नि, उहाँहरूले आफ्नो दुध उत्पादन गरेर दुध बिक्री गर्दै गर्दाखेरिको अवस्थामा र समयमा पैसा पाउनु भएको या नभएको, पाउनु नभएको भन्ने त्यस्ता किसिमका केही गुनासाहरू छन् कि छैनन् त्यता? अहिले
0: साउन्ड
1: सुन्ने साउन होइन, हेलो हेलो, हजुरको धाएको छ, हेलो
0: हजुर
1: अहिले आएको छ, हेलो अहिले आएन, हेलो
0: हजुर सर, आउँछु, सुन्यो
1: अहिले, सुन्यो
0: हजुर
1: अनि के छ त्यहाँका किसानहरूले जस्तो दुध व्यापार गर्दाखेरि दुध बेच्दै गर्दाखेरि समयमा भुक्तानी नपाएको भन्ने किसिमका त्यस्ता जनगुनासाहरू केही आएका छन् कि छैनन् काभ्रे पलाञ्चोक जिल्लामा?
0: पहिला योभन्दा अघिल्लो वर्षमा चाहिँ अलिकति यो भुक्तानी ढिला भएको कि भन्ने जस्तो कुरा थियो, अहिले चाहिँ त्यस्तो छैन सर।
1: अहिले राम्रो छ, किसानहरू पशु व्यवसाय किसानहरू पनि त्यहाँ खुसी हुनुहुन्छ?
0: खुसी हुनुहुन्छ।
1: अनि समग्र त्यहाँ हेर्दाखेरि किसानहरूले उत्पादन गरेको दुधहरू नेपाल सरकारको डिडिसीमा जाने गर्छ या प्राइभेट व्यक्तिगत रूपमा प्राइभेट कम्पनीहरूलाई दिनु चाहिँ के छ त्यतातिरको अवस्था?
0: यता दुधको चाहिँ धेरै जस्तो प्राइभेट कम्पनीले नै दिनुहुन्छ होला सर, यस सम्बन्धी चाहिँ मलाई नि अलिक धेरै थाहा छैन।
1: अनि यहाँले यो सहकारीको व्यवस्थापक भइरहँदाखेरि कृषि सहकारी सञ्चालन गर्नुभएको छ, किसानलाई धेरै कुराहरूको सहयोग गर्नुभएको छ, के छ राज्यले स्थानीय निकायले यहाँको संस्थालाई त्यस्तो किसिमको साथ सपोर्ट सहयोग केही गरेको छ अहिलेसम्म कि के छ?
0: स्थानीय वर्षहरूमा चाहिँ हामीले यो जिल्ला कृषि कार्यालयबाट नि त्यो अनुदानमा कृषि सामग्रीहरू उपलब्ध गराउनु भएको थियो, स्थानीय निकायहरूले नै गर्नुभएको छ सर।
1: यहाँको के छ यो यहाँको संस्थामा बचत ऋणको कार्यक्रम पनि सञ्चालन गर्नु भएको छ कि?
0: बचत र ऋणको कार्यक्रम पनि हुन्छ सर,
1: त्यो पनि भइरहेछ। कति छन् त्यस सम्बन्धीमा बचत तथा ऋण सञ्चालनमा आबद्ध सदस्यहरू कतिजना हुनुहुन्छ अहिले र कारोबार कति गर्छ
0: अहिलेसम्म? 11-20 सदस्यहरू।
1: अनि बिचमा कहीँ शाखा अफिस अर्थात् कहीँ यो के अफिस भन्छ त्यो सहकारीहरूले सञ्चालन गर्ने काउन्टर साइडमा कतै कतै खोल्ने पनि गर्दा रहेछन् होइन? अनि सहकारी यहाँहरू त यहाँको व्यवस्थापक हुनुभयो, कर्मचारी हुनुभयो, यहाँहरू अनि सहकारी सञ्चालक जुन समितिहरूको बिचमा कोअर्डिनेसनको अवस्था, भोलि समय समयमा मिटिङहरू बस्ने चाहेका कुराहरू, यहाँ हजुरहरूलाई यहाँलाई संस्था सञ्चालन गर्दाखेरि आवश्यक पर्ने कुराहरू निर्णय दिनुपर्ने अवस्थामा संस्थाले कतिको कोअपरेसन गरिरहेको छ अहिले समितिले?
0: एकदम सर, हाम्रो सञ्चालक समितिहरू सञ्चालक समितिजना सञ्चालकज्यूहरू हुनुहुन्छ, उहाँहरू चाहिँ एकदम एक्टिभ हुनुहुन्छ सर, उहाँहरूको एक्टिभ गर्दा नै संस्था अगाडि बढ्या हो। एकदम महिनामा 2-3 मिटिङ हुन्छ सर, एकदम सबैजना हुनुहुन्छ, उपस्थित हुनुहुन्छ र बेला बेलामा हामीलाई सल्लाहहरू उपलब्ध गराउनुहुन्छ, एकदम एक्टिभ हुनुहुन्छ सर सञ्चालकहरू।
1: अनि यहाँ जुन अहिले बचत तथा ऋण चलाइरहनु भएको छ होइन, बचत तथा ऋण कारोबार चलिरहेको छ, के छ कतिपय किसानहरू अर्थात् त्यो त्यस संस्थामा संलग्न हुने सदस्यहरू शेयर सदस्य बचतकर्ताहरूको जनगुनासोहरू केही छ र अहिले किनभने अहिलेको यो अवस्थामा कतिपय सहकारीहरूबाट सहकारीमा चाहिँ लाग्ने बचत तथा ऋण सहकारीमा संलग्न हुन खोज्ने व्यक्तिहरू पनि अलिकति डराउनु पर्ने अवस्था के हो भन्नुपर्ने अवस्था पनि आइरहेको अवस्था छ नि विभिन्न सहकारीहरूले गर्दा। यहाँको सहकारीमा त्यस्तो कुनै किसिमको त्यस्ता किसिमका क्रियाकलाप अर्थात् त्यस्ता किसिमका जस्तै त्यहाँका किसानहरूले यस्ता कुराहरू लिएर आउनु भएको छ कि छैन?
0: हाम्रोमा चाहिँ स्तरमा नै सहकारी सदस्यहरू र एकदम समाजमा चाहिँ विश्वास किलो सदस्यहरूले एकदम विश्वास दिन सकेका छौँ सर। अहिले यस्तो समस्या देशव्यापी रूपमा बचतहरू समस्याग्रस्त सहकारी संस्थाले चाहिँ आफ्नो क्षमता चाहिँ एकदम राम्रोसँग सञ्चालन गरिरहेको छ र हामीले बचत तथा कृषि पशुपालन सम्बन्धी कार्य हामीले स्वतन्त्र रूपमा सञ्चालन गरेका भएको छ। अहिलेसम्म कुनै पनि सेवा सदस्यहरूले चाहिँ हामीमाथि अविश्वास सृजना गर्नु भएको छैन सर।
1: भएपछि यहाँको सहकारीमा त्यहाँका किसानहरू सिएस सदस्यहरू सबैजना विश्वास नमान्ने जस्तो किसिमको वातावरण छ भने सबै उत्सुकै हुनुहुन्छ, सबै सहकारीमा आबद्ध भएर केही गर्नुपर्छ भनेर लाग्नु भएको छ होइन?
0: हजुर, एकदम लाग्नु भएको छ। साना किसान धेरै सहज भएको छ, हामीले धेरै सहज भएको छ, एकदम सकेर

0: हजुर सर
1: सुन्नु भएको छ नि होइन
0: सुनिरहेको छ सर
1: यो सहकारी सञ्चालन गर्दाखेरि अब आउने बेलामा यहाँ चाहिँ व्यवस्थापक भइरहँदा होइन अबका त्यहाँका किसान त्यहाँका बचतकर्ताहरूलाई त्यस्तो किसिमको अरू कुनै किसिमको चाहिँ राम्रो हुने खालको नयाँ योजनाहरू केही ल्याउनु भएको छ कि के छ
0: योजनामा हामीले निरन्तर रूपमा गरेर हामीले यो दुध सञ्चालनको काम थियो त्यो काम हामीले गर्न सकेका छैनौँ त्यसलाई चाहिँ अब सुधार गर्ने भन्ने योजना बनाएका छौँ त्यस्तै अब संस्थामा चाहिँ हाम्रो धेरै जस्तो चेयर सदस्यहरू चाहिँ कृषि पेसामा आबद्ध हुनु भएको छ र हाम्रो धेरै 12 नम्बर जस्तो चाहिँ कृषिको लागि एकदम उर्वर भएको भएर हामीले संस्था एउटा कृषि प्राविधिक नै गरेर चाहिँ कृषकहरूको यो बाली नालीमा भएको खेतीहरू हेर्ने त्यस्तै कीटनाशक औषधिहरू उपलब्ध गराउने उहाँहरूको समस्यालाई चाहिँ हामीले उहाँहरूको खेतीपातीमा नै गएर चाहिँ हेरेर समस्याको समाधान गर्नको लागि एउटा कृषि प्राविधिकको पनि स्थापन गर्ने भनेर त्यस्तो ज्यादा छ।

0: word art.
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ।
2: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ।
1: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ।
2: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
3: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
4: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
3: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0556-93-495।
5: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो, यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।
6: साहिनो समय सूचक अहिले बिहानको 9 बज्यो। 9 AM

0: विभागले जेठ 28 गतेसम्म नवीकरणको प्राप्त भएका औषधि पसलहरूको विस्तृत सूची समेत सार्वजनिक गरेको छ। साथै सम्बन्धित सबै पसल संचालकहरूलाई आफ्नो प्रमाणपत्रको अवस्था एकिन गर्न र भविष्यमा औषधि बिक्री गर्दा कानूनी व्यवस्था तथा विभागीय निर्देशनहरूको पूर्ण पालना गर्न आग्रह गरेको छ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वर्तमान सरकारका मन्त्री र शासकहरू गैर जिम्मेवार र अराजक भएको आरोप लगाउनु भएको छ। नेपाली रेडियो नेटवर्कको नेपाली बहस कार्यक्रममा पत्रकार खेमबमसँग कुरा गर्दै नेता केसीले सरकारका गतिविधिहरू जनविरोधी र बाह्य शक्तिको इशारामा संचालित भएको दावी गर्नुभएको छ। भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले काम नगर्ने ठेकेदारहरूको खुट्टा भाँच्ने भनी दिएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै अध्यक्ष केसीले यो जिम्मेवार प्रशासनले बोल्ने भाषण नभएको बताउनुभयो। काम नगर्ने ठेकेदारलाई कानूनी कार्यवाही गर्ने हो, तर सत्तामा बस्नेले खुट्टा भाँच्छु भन्नु अराजकता र फासिस्ट तरिका हो, उहाँले भन्नुभएको छ। काठमाडौँमा सुकुम्बासी र फुटपाथ व्यवसायीमाथि भएका पछिल्ला कार्यवाहीप्रति आक्रोश व्यक्त गर्दै केसीले वर्तमान सरकार सर्वसाधारण जनतालाई सेवा र सुविधा दिन भन्दा पनि सताउन सक्रिय रहेको आरोप लगाउनु भएको छ। गरीब महिलाको टेम्पो लडाइदिने र सर्वसाधारणको काफल सड़कमा छरिदिने जस्ता कार्य जनमैत्री हुन नसक्ने उहाँको भनाई छ। वैदेशिक हस्तक्षेप र देशको भू राजनैतिक अवस्थाबारे बोल्दै नेता केसीले नेपालको राष्ट्रियता सार्वभौमिकता र अखण्डता अहिले गम्भीर संकटमा परेको उल्लेख गर्नुभएको छ। एमसीसी र मुस्ताङको युरेनियम उत्खननको प्रसंग उठाउँदै उहाँले विदेशी शक्तिहरू नेपालको प्राकृतिक स्रोत साधन कब्जा गर्न सक्रिय रहेको र वर्तमान शासकहरू उनीहरूको गोटी बनेको गम्भीर आरोप लगाउनु भएको छ।
1: दाई, एक कप चियाको 30 रुपियाँ कस्तो महँगो! आजकल त किन्ने कुरामा पनि पैसा असुल नहुने।
2: हुन्छ नि भाइ, अब एनसेलमा पैसा असुल
1: हो र?
2: हो नि, एनसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कलसँग मजाले कुरा गर्न पाउनुहुन्छ। अनि भएन त पैसा असुल
1: गजब रहेछ। अब म पनि पैसा असुल गर्छु।
2: आजै #123# डायल गर्नुहोस् वा एनसेल एपमा गई यो प्याक खरिद गर्नुहोस्। एनसेल, नेपालकै लागि।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क। यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: अब बाँकी खबर। मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँ उपत्यकामा प्रभावकारी रूपमा वितरण गर्न सुन्दरी जल क्षेत्रमा पाइप बिछ्याउने कार्य शुरू गरिएको छ। आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार पानी वितरणका लागि नेपालमै पहिलो पटक 1800 मिलिमिटर व्यास भएको अहिलेसम्मकै सबैभन्दा ठूलो साइजको पाइप प्रयोग गर्न लागि हो। निर्देशनालयका प्रमुख इन्जिनियर राम कुमार श्रेष्ठका अनुसार भक्तपुर, किर्तिपुर, मध्यपुर, थिमी, कपन, जोरपाटे र पेप्सी खोला क्षेत्रमा खानेपानी पुर्याउन वितरण सञ्जाल विस्तार गरिनेछ। यसका लागि आवश्यक बोलपत्र आह्वान भइसकेको र अन्य प्रक्रिया पनि चाँडै शुरू हुने उहाँले जानकारी दिनुभएको छ। पाइप बिछ्याएर परीक्षण गरिसकेपछि यो प्रणाली काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई हस्तान्तरण गरिनेछ। नेपाल भारत सीमा 10 गजारा सीमा स्तम्भहरूको सुरक्षा तथा त्यहाँ हुने गतिविधिलाई 24 घण्टा निगरानी गर्न सेटेलाइट जीपीएस प्रणाली जडान गर्न दुवै देशका अधिकारीहरू सहमत भएका छन्। सीमा क्षेत्रको स्थलगत अध्ययन सकेको संयुक्त फील्ड सर्वे टीमको बैठकले यस्तो सहमति गरेको हो। नापी विभागका अनुसार यो प्रविधि जडान भएपछि रातको समय, कुहिरो लागेको बेला र घना जंगलमा पनि सीमाको अवस्था स्पष्ट देखिनेछ। सीमा मिचिएका वा सीमा स्तम्भ खलबलिएकामा खलबल्याइएमा सुरक्षा निकायको नियन्त्रण कक्षमा तुरन्तै संकेत पुग्नेछ। भारतले यसअघि पाकिस्तानसँगको सीमामा यस्तो प्रविधि प्रयोग गरिसकेको छ भने नेपालतर्फ हाल सुनौली नाकामा परीक्षणका रूपमा यो काम शुरू गरिएको छ। नेपाल राष्ट्र बैंकले 500 रूपियाँ दरको नयाँ बैंक नोट प्रचलनमा ल्याएको छ। बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार आजदेखि यो नयाँ नोट बजारमा पठाइएको हो। यो नोटको अगाडिको भागमा गवर्नर विश्वनाथ पौडेलको हस्ताक्षर रहेको छ। नयाँ नोटको अगाडि भागमा सगरमाथा हिमालको चित्र र दायाँ बायाँतर्फ लाली गुराँसको वाटरमार्क रहेको छ। दृष्टिविहीन व्यक्तिहरूले सजिलै नोट पहिचान गर्न सकुन् भनेर नोटको बायाँतर्फ दुईवटा काला थोप्लाहरू राखिएका छन्। नागढुङ्गा नौबिसे सुरुङ मार्ग आगामी साउन महिनादेखि सवारी सदनका लागि संचालनमा ल्याइने भएको छ। सुरुङ मार्गभित्रका सम्पूर्ण प्राविधिक कामहरू सकिएकाले असारभित्रै आवश्यक परीक्षण र सवारी व्यवस्थापनका अभ्यासहरू पूरा गरिने आयोजनाले जनाएको छ। 2688 मिटर लामो यो सुरुङ मार्गमा गुड्ने सवारी साधनका लागि दस्तुर समेत निर्धारण भइसकेको छ। आयोजना निर्देशक सौजन्य नेपालका अनुसार सुरुङ मार्ग प्रयोग गरे बापत कर र माइक्रोबस जस्ता हल्का सवारी साधनले काठमाडौँ छिर्दा 65 रूपियाँ र बाहिरिँदा 60 रूपियाँ तिर्नुपर्नेछ। यस्तै ठूला बस र ट्रकका लागि काठमाडौँ प्रवेश गर्दा 260 रूपियाँ र बाहिरिँदा 200 रूपियाँ शुल्क तोकिएको छ। सुरक्षाका कारण सुरुङ मार्गमा दुई पाङ्रे मोटरसाइकल र स्कूटर सवारी साधनलाई भने चल्न दिइने छैन। दैनिक गुड्ने करिब 8,000 गाड़ी मध्ये 60% यो सुरुङ मार्ग प्रयोग गर्ने अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागले आज देशभरिको मौसममा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ। कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी तथा हिमाली भूभागका थोरै स्थानहरूमा आज मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी क्षेत्रका एक दुई स्थानमा पनि पानी पर्ने अनुमान गरिएको छ। तराई मधेसको मौसम भने मुख्यतया सफा रहनेछ तर कोशी र मधेस प्रदेशका तराईका थोरै स्थानमा भने मेघगर्जन सहित हल्का वर्षा हुन सक्ने विभागले जनाएको छ। पहाड़ी क्षेत्रमा वर्षाको सम्भावना रहे पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा भने आज पनि मौसम निकै तातो रहनेछ। विभागका अनुसार ती क्षेत्रका केही स्थानहरूमा तातो हावा चल्ने र अत्यधिक गर्मी हुने सम्भावना रहेको छ। अब विदेशका खबर। अमेरिका र इरानबीच जारी युद्ध अन्त्यका लागि आगामी शुक्रबार औपचारिक शान्ति सम्झौतामा हस्ताक्षर हुने तयारी भएको छ। यसै पृष्ठभूमिमा इरानमा आर्थिक लगानी प्रवाह गराउन 300 अर्ब अमेरिकी डलरको एउटा ठूलो निजी कोष स्थापना गर्ने प्रस्ताव गरिएको छ। यो कोष कुनै सरकारी अनुदान वा युद्धको क्षतिपूर्ति नभएर विशुद्ध निजी लगानी संयन्त्र हुनेछ। इरानले शुरूमा 400 अर्ब डलर क्षतिपूर्ति मागे पनि अमेरिकाले अस्वीकार गरेपछि यो मध्यमार्गी उपाय अपनाइएको हो। यस कोषमा दक्षिण कोरिया, जापान, सिंगापुर, मलेसिया र अमेरिकाका निजी कम्पनीहरूले लगानी गर्ने प्रतिबद्धता जनाएका छन्। प्रस्तावित रकम मध्ये आधाभन्दा बढ़ीको प्रतिबद्धता जुटिसकेको छ। यो रकम इरानको ऊर्जा, ढुवानी उत्पादन, यातायात, स्टील उद्योग, तेल प्रशोधन केन्द्र र विमानस्थल जस्ता पूर्वाधार क्षेत्रमा खर्च गरिनेछ। फिफा विश्वकप 2026 अन्तर्गत आफ्नो पहिलो खेलमा डिफेण्डिङ च्याम्पियन अर्जेन्टिनाले शानदार जीत हात पारेको छ। कप्तान लियोनेल मेस्सीको उत्कृष्ट ह्याट्रिकको मदतले अर्जेन्टिनाले अल्जेरियालाई 3-0 गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा बलियो शुरूआत गरेको हो। मेस्सीले 70, 60 र 76 मिनटमा गोल गर्दै ह्याट्रिक पूरा गरे र अर्जेन्टिनाको जीत सुनिश्चित गरे। यो ह्याट्रिकसँगै विश्वकपमा मेस्सीको गोल संख्या 16 पुगेको छ। यसका साथै उनी विश्वकपको इतिहासमा सर्वाधिक गोल गर्ने दोस्रो खेलाड़ी बनेका छन्। मेस्सीले जर्मनीका चर्चित स्ट्राइकर मिरोस्लाभ क्लोसको 16 गोलको कीर्तिमानसँग बराबरी समेत गरेका छन्। फिफा विश्वकप फुटबल अन्तर्गत फ्रान्सले सेनेगललाई 3-1 गोल अन्तरले पराजित गरेको छ। अमेरिकाको न्यूजर्सी रंगशालामा भएको रोमाञ्चक खेलको पहिलो हाफ बराबरी सकिए पनि दोस्रो हाफमा गोलको वर्षा भयो। फ्रान्सको जीतमा स्टार स्ट्राइकर किलियन एम्बापेले 2 र ब्राडली बारकोलाले 1 गोल गरे। नर्वेले इराकमाथि 4-1 फराकिलो जीत निकाल्दै विश्वकपमा सुखद शुरूआत गरेको छ। यता तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता आजदेखि शुरू हुँदैछ। हेटौडा उपमहानगरपालिका छमा रहेको केन्द्रीय खेलकुद प्रतिष्ठान गौरीटारमा विशेष समारोहबीच प्रतियोगिताको उद्घाटन हुन लागेको हो। प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव दीपक लामाका अनुसार 15 खेलविदाहरूमा बागमती प्रदेशका 13 जिल्लाबाट 2955 खेलाड़ी र 1200 भन्दा बढ़ी अफिसियल गरी 4100 भन्दा बढ़ीको सहभागिता रहनेछ। यसका साथै काठमाण्डु उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बिहान 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछ। बिदा दिनुहोस्। नमस्कार।
4: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
5: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
4: नियमानुसार कर तिरौं, दण्ड जरिवाना हुनबाट बचौं, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ,
5: समयमै कर तिरौं, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
6: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई
7: तपाईँ अहिले सुन्दै हुनुहुन्छ। रेडियो साइलो 89.8 MHz।
8: खरो विषयमा दरो बहस, नेपाली बहस।
9: यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ
10: डिसोम फाइबर नेट।
11: आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खेम्बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहस मार्बिसल प्लेटफर्म मार्फत हाम्रो पात्र .com र नेपाली नेटवर्क .com मार्फत पनि तपाईँहरूको साथ सुनिराख्नु भएको छ। काठमाडौँ उपत्यकामा 99.1 MHz पनि तपाईँ सुनिराख्नु भएको छ रेडियो नारायण। र यतिखेर तपाईँ नेपाली बहसमा राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक पाटोका विषयमा चर्चा र परिचर्चा सुन्नुहुन्छ। विशेष गरी यो देशको पछिल्लो राजनैतिक घटनाक्रम र अवस्थाका बारेमा पनि हामी चर्चा गर्न चाहन्छौं। नेपाल र भारत सम्बन्धमा अझै पनि नयाँपन आउन सकेको छैन। यतिखेर हाम्रो बीचमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जनक सिंह धामी हुनुहुन्छ। मानिजू, नेपाली बहसमा यहाँलाई स्वागत छ। नमस्कार।
12: धन्यवाद। धन्यवाद खेमजी।
11: होइन, यो सुदूरपश्चिमको प्रदेश अधिवेशनमा तपाईँ पनि सभापतिको आकांक्षी हुनुभयो तर पराजित भन्नुभयो, यो किन चाहिँ प्रतिस्पर्धात्मक रूपमा अधिवेशनलाई अगाडि लगेको, सहमति किन जुट्न सकेन?
12: यो सहमति जुट्ने भन्दा पनि एउटा लोकतान्त्रिक पद्धति हुन्छ र हाम्रो पार्टीभित्र पनि आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै परिष्कृत बनाउँदै लैजाने भन्ने किसिमको एउटा कुरा भयो र त्यसपछि पार्टीलाई आगामी दिनमा राम्रो दिशातिर संगठनात्मक दृष्टिकोणले पनि मजबूत बनाउने र जनसरोकारका विषयहरूमा पनि पार्टीले एजेण्डा मुद्दाहरू अगाडि लगेर काम गर्ने भन्ने दृष्टिकोणले मैले पनि उम्मेद्वारी दिएको हो। त्यसैले यो स्वाभाविक रूपमा हुने कुरा हो, यसमा चाहिँ कुनै द्विमत हुँदैन। पार्टीभित्र एउटा लोकतान्त्रिक पद्धति र अनि यो यसलाई चाहिँ मैले भनिहालेँ तपाईँलाई, लोकतान्त्रिक पद्धतिलाई मजबुत बनाउनका निमित्त परिष्कृत गर्नका लागि चाहिँ यसरी मैले पनि भाग लिएको हुँ।
11: सहमति जुट्न नसकेकै हो?
12: सहमति अब पार्टीभित्र समाजमा सबै 100% मान्छेहरू चाहिँ एउटै ठाउँमा आउने, एउटै विचार भएर हुने कुराहरू पनि हुँदैन, नहुन सक्छ ती कुराहरू। र त्यसो भएको हुनाले पार्टीभित्र र समाजमा दलहरूभित्र अब वैचारिक समूहहरू, विचार समूहहरू बनिरहन्छन् र त्यहाँ एउटा भावना पनि हुन्छ। त्यसैले चाहिँ ती विचार समूहको नेतृत्व पनि साथीहरूले गरिरहेका हुन्छन् र विचारहरूलाई र भावनाहरूलाई मर्न दिनु पनि हुँदैन। त्यसैले यसलाई चाहिँ सल्ताउनका निमित्त लोकतान्त्रिक विधिबाट नै यसको सम्बोधन गर्नका निमित्त त्यो ढङ्गले चाहिँ अगाडि बढिएको हो, त्यो ढङ्गले पनि मैले उम्मेदवार दिएको हुँ।
11: होइन तर चाहिँ अहिलेको वर्तमान विजयी हुनुभएका सभापति प्रकाश पृष्ठको एक किसिमको रोष प्रकट देखिन्थ्यो कुनै एउटा सम्बोधन गर्ने क्रममा जुन ढङ्गले चाहिँ उहाँको चाहिँ त्यो मन्तव्य देखिएको थियो, यसले चाहिँ कतै यो गुटको राजनीति राष्ट्रिय स्वतन्त्र पार्टीमा सुदूरपश्चिममा सुरु त भएन भन्ने खालको भान समेत झल्किन्थ्यो, के भन्नुहुन्छ?
12: होइन, मेरो तर्फबाट त्यस्तो कुनै किसिमको पनि छैन। म पार्टीभित्र विधि पद्धति र पार्टीको एउटा चाहिँ नियम कानून सबै कुराहरू चाहिँ आत्मसात गर्दै अगाडि बढ्ने भन्ने कुरा हो। म धेरै भावनामा पनि बगेर काम कुरो गर्दैन र त्यसपछि के भावनात्मक रूपमा चाहिँ मान्छेलाई उत्तेजित गराउने काम पनि मेरो हुँदैन, त्यसैले भावनामा बग्नु हुँदैन भन्ने पनि मेरो एक किसिमको मान्यता हो। र साथीहरूलाई अब आफ्ना मञ्चहरूमा आफ्ना पार्टीका मिटिङ बैठक र अधिवेशनहरूमा आफ्ना विचारहरू प्रस्तुत गर्ने स्वाभाविक रूपमा छुट नै हुन्छ, उहाँले आफ्नो कुरा राख्नुहुन्छ र मैले कति बोले के बोले र मेरो बोलाइले मेरो व्यवहारले कति फरक पर्छ भन्ने कुरा पनि हेक्का राख्नुपर्ने हुन्छ साथीहरूले। त्यसैले मैले त्यति धेरै अनर्थ रूपमा चाहिँ लिएको छैन र त्यसको प्रभाव कति पर्छ त्यसको अर्थ के लगाउँछन् समाज पार्टीभित्रका साथीहरू सबैले भन्ने उहाँले बुझ्ने कुरा हो।
11: होइन, अब एउटा कुरा चाहिँ तपाईँहरू बिच अब यो प्रतिस्पर्धा भइसकेपछि लोकतान्त्रिक प्रतिस्पर्धा पछिको सौहार्दता कतिको रह्यो, त्यो वातावरण बनेको छ?
12: एकदम राम्रो वातावरण बनेको छ। मैले चाहिँ मैले उहाँलाई बधाई दिएँ, शुभकामना दिएँ र मैले उहाँलाई एक किसिमको एक सरसल्लाह पनि दिएको छौँ, भेट भएको छ हाम्रो र अब स्वाभाविक रूपमा हामीले चाहिँ दुई व्यक्तिहरू चाहिँ सभापतिको उम्मेद्वार भयौँ। लोकतान्त्रिक पद्धतिबाट तपाईँ विजयी हुनुभयो, तपाईँलाई शुभकामना छ र आगामी दिनमा अब सकेसम्म यो दोस्रो चरणको पदाधिकारीको निर्वाचन नहुने ढङ्गले तपाईँ चाहिँ अगाडि बढ्नुहोस्, मेरो त्यसमा पनि सहयोग रहन्छ र भोलिका दिनमा पार्टीका लागि संगठनका लागि समाजका लागि देश र जनताका लागि चालिएका राम्रा कदमहरूमा मेरो पूर्ण रूपमा साथ समर्थन रहन्छ भन्ने मैले प्रतिबद्धता पनि उहाँलाई चाहिँ गरेको छु र त्यसपछि चाहिँ भोलि पार्टीलाई संस्थागत रूपमा अगाडि बढाउनु होला र पार्टीभित्र मूल्याङ्कनका कुराहरू व्यवस्थापनका कुराहरूदेखि लिएर सम्पूर्ण जनता सामु पार्टीको चाहिँ शिर उचो हुने गरेर चाहिँ तपाईँ लैजानु होला भन्ने मैले शुभकामना पनि दिएको छु र प्रतिबद्धता पनि उहाँप्रति व्यक्त गरेको छु।
11: होइन, तपाईँ लगायत तपाईँ लक्षित केही बीस बमन पनि प्रकाश पृष्ठले गरेको छ, त्यहाँ देखिन्थ्यो सभापतिले त्यो मञ्चमा भाषणका क्रममा पहिला सांसद राम्रोसँग चलाउनुहोस्, एउटा पद चलाउनुहोस्, पदको लोभ नगर्नुहोस्, लोभ लालच गरेर चाहिँ उम्मेदवारी नदिनुहोस् भन्ने खालको जुन उहाँहरूको भनाइ थियो, त्यो आशय थियो, त्यसको चाहिँ तात्पर्यता के हो, त्यसलाई कसरी बुझ्नुभयो जनकजी?
12: मैले भने कि मान्छेले भावनामा नै बगेर त्यो त्यस्तो किसिमको चाहिँ गर्नु पनि हुँदैन, भावनामा बग्दै बग्दै जाँदाखेरि म के बोल्दैछु भन्ने कुराको पनि हेक्का राख्नुपर्छ भन्ने तपाईँलाई भने मैले र मैले अर्को कुरा के पनि भने माननीय सांसद भने पनि अब म प्रति नै लक्षित भएको हुनुपर्छ भन्ने थियो र अब माननीय भनेपछि सबैप्रति लक्षित भएको पनि हुनुपर्छ, हुन सक्छ होला। मैले दुईटा पद खोजेको होइन, म कुनै चाहिँ रहरले र म कुनै त्यस्तो किसिमको चाहिँ लोभ लालचले चाहिँ त्यसरी त्यो सभापतिको उम्मेद्वार दिएको होइन। अधिकांश मानिसहरू, अधिकांश व्यक्तिहरू, अधिकांश सदस्य र प्रतिनिधिहरूको एउटा माग, एउटा चाहिँ विचार र एउटा चाहिँ कुरालाई लिएर उहाँले चाहिँ तपाईँ पनि प्रतिस्पर्धी हुनुपर्छ, त्यहाँ तपाईँले पनि चुनाव लड्नुपर्छ र हामी तपाईँलाई उठाउन चाहन्छौँ, तपाईँलाई देख्न चाहन्छौँ, त्योभन्दा राम्रो चाहिँ तपाईँ गर्नुहुन्छ, सुदूरपश्चिममा संगठन बलियो ढङ्गले अगाडि बढाउनुहुन्छ भन्ने ढङ्गले तपाईँले हामी अगाडि बढाउँछौँ, उम्मेदवार दिनुपर्छ तपाईँले पनि भन्ने किसिमको अधिकांश साथीहरूको चाहिँ पनि एउटा भावना थियो। त्यही भएर के हो भने भावनाहरूको चाहिँ लाई पनि मार्नु हुँदैन, मैले पहिला पनि भने तपाईँलाई, त्यो भएर त्यो किसिमको चाहिँ मेरो उम्मेदवारी हो, मेरो कुनै स्वार्थ र मेरो कुनै त्यो लालसा पनि होइन, किनभने जनताहरूले मलाई चाहिँ विजय पनि गराएका छन्, पार्टीले टिकट दिएको छ, मेरो भूमिका पनि छ, तर चाहिँ म दोहोरो प्रदेश सभापति पार्टी संगठनको भूमिका र सरकारको भूमिकामा संसदमा पनि म भूमिका खेल्न सक्छु भन्ने मलाई लागेको हो र यसबाट यहाँको पार्टी संगठन र त्यसपछि सरकारको पुलको काम पनि गर्ने हुनाले अलिक सजिलो पनि हुन्छ, त्यही भएर म केही न केही गर्छु भन्ने हिसाबले मैले त्यसरी बाट उम्मेद्वार दिएको।
11: तपाईँहरूका जिल्ला अधिवेशन हुन् वा चाहिँ प्रदेश अधिवेशनमा कहीँ कतै आवाजहरू उठ्छन् यतिखेर, बालेन गुट, रवि गुट, विभिन्न तह नेतृत्वबाट नभए पनि तल्लो तहमा चाहिँ त्यस्ता खालका गुटहरू निर्माण गरिएको भन्ने खालका आवाजहरू पनि उठे, सुदूरपश्चिमको हकमा कस्तो रह्यो, त्यहाँ चाहिँ कसको गुट हाबी रह्यो?
12: त्यस्तो कुनै गुट र उपगुट भन्ने हाम्रो पार्टीभित्र छैन। अब हाम्रो अब विपक्ष पार्टीका साथीहरूले समाजलाई, राष्ट्रिय स्वतन्त्र पार्टीलाई राम्रो नमान्ने तबका तहहरूले त्यस्ता किसिमका हल्लाहरू फैलाउने चाहिँ काम मात्रै हो। हाम्रो पार्टीभित्र त्यस्तो बालिन गुट, रवि गुट भन्ने त्यस्तो किसिमको छैन। एउटै राष्ट्रिय स्वतन्त्र पार्टीको एउटा गुट छ, भ्रष्टाचारलाई चाहिँ निर्मूल गर्ने र सुशासन कायम गर्ने एउटा ठुलो गुट छ हाम्रो। त्यो नै एउटा राष्ट्रिय स्वतन्त्र पार्टीको गुट हो। व्यक्ति व्यक्तिका इच्छा र आकांक्षा अनुसार कहीँनिर मैले भने विचार समूहका कुराहरू होला नि, त्यो फरक कुरा हो, तर त्यो ढङ्गले चाहिँ पार्टी गएको छैन। यदि कसैले त्यो गुट छ भन्ने बुझेको छ भने त्यसले राष्ट्रिय स्वतन्त्र पार्टी

0: कसको सल्लाह कसरी लिने कसरी अगाडि बढ्नुपर्छ भन्ने कुरामा काहीँ कतै त्रुटि पनि हुनसक्छ, तर मैले त्यस्तो किसिमको उहाँमा त मैले त्यस्तो त्रुटिहरू देखेको छैन। पार्टी संगठन सञ्चालन गर्नका निमित्त टिम चाहिन्छ, टिमभित्र एउटा निर्णय हुन्छ र ती कुराहरूमा कुन कुन मान्छेका कुराहरूको प्रभाव रहन्छ र प्रभावित गर्छन् मानिसहरूले भन्ने कुराहरू पनि हुन्छ। काहीँ कतै कुनै ठाउँमा त्यो लक्षण देखिएला तर चाहिँ त्यसलाई पनि सुधार गरेर लैजानुपर्छ। हाम्रो पार्टी नयाँ छ, नयाँ भएको हुनाले सबै हाम्रा साथीहरू चाहिँ पूर्ण रूपमा राजनीतिक रूपमा प्रशिक्षित र त्यसपछि चाहिँ राजनीतिक सम्पूर्ण रूपमा चाहिँ त्यो उत्कृष्ट रूपमा चाहिँ नभएका होला नि, बिस्तारै सिकाएको कुरा छ, हामीहरू सिक्दैछौँ, साथीहरू सिक्दैछन्, यी सबै कमी कमजोरीहरू चाहिँ हाम्रा चाहिँ समाप्त हुँदै जानेछन् दिनानुदिन भन्ने म भन्न चाहन्छु।
1: होइन, राष्ट्रिय स्वतन्त्र पार्टीमा चाहिँ के खालको उन्माद चढेको यतिखेर जनक सिंह धामीजी, तपाईँले सुन्नु भएको छ, अब काम नगर्ने ठेकेदारका खुट्टै भाँचिदिने, कसैका हातै भाँचिदिने, नागरिकलाई अपाङ्ग बनाउँदाखेरि त झन् समस्या थपिएला नि त होइन मन्त्रीज्यूले?
0: मैले अब हजुरलाई के भने तपाईँलाई मैले के भने हामी सिकाएको प्रक्रियामा पनि छौँ र हाम्रो संस्कार अब कस्तो छ, संसदमा जाने बेला उपस्थित हुने बेला कुर्सी नै चाहिँ उठाएर चाहिँ अब सभामुखमाथि आक्रमणै गर्न जाने, अनि त्यसपछि तपाईँको संसदै विभिन्न किसिमले अमर्यादित ढंगले चाहिँ प्रस्तुत हुने, जो संसद भनेको एकदमै सर्वोच्च संस्था भएको हुनाले त्यहाँ त्यस किसिमको विगतको चाहिँ एउटा संस्कार त्यो संसदमा भएको हुनाले त्यस्तै पो हो कि भन्ने किसिमले हामी नयाँ साथीहरू जो गइरहेका छौँ उनीहरूलाई पनि त्यो प्रभाव पर्यो कि भन्ने किसिमको हो। यी कुराहरू काहीँ कमी कमजोरी छन् भने मर्यादित ढंगले चाहिँ हाम्रा साथीहरू अगाडि बढ्नुहुन्छ, यो कुराको कुरा पनि हामी चाहिँ राखेर साथीहरूलाई त्यो ढंगले लैजान्छौँ।
1: अब तपाईँ सुदूरपश्चिममा हुनुहुन्छ, त्यहाँ चाहिँ अधिवेशन चलिरहेछ, प्रदेश अधिवेशन, र विशेष गरी सीमा जोड़िएको क्षेत्रको एउटा नागरिक पनि हो तपाईँ, बासिन्दा हो, नेपाल भारतको सीमा समस्या अहिलेको अवस्थामा कस्तो छ त्यो क्षेत्रमा?
0: अब अहिलेको यो पहिलादेखि जो भइरहेको त्यो नै अवस्था हो र पछिल्लो समय अब एउटै कुरा मात्र यता यो क्षेत्रको मेरो क्षेत्रको जो 1958 सालतिर चाहिँ स्थित नक्साहरू चाहिँ कोरिएको छ संकटकालको बेला, त्यसमा केही त्रुटिहरू भएका छन् भन्ने चाहिँ मलाई लागेको छ, ती त्रुटिहरूलाई सच्याउनुपर्छ र त्यसको लागि चाहिँ म लबिङ पनि गर्छु, किनभने कतिपय चाहिँ जग्गाहरू चाहिँ नेपालीको जग्गाहरू चाहिँ भारतीयहरूको चाहिँ अति के अरे त्यो उसमा चलन भोगमा रहेको हुनाले यसलाई सच्याएर समझदारीको आधारमा, राजनीतिक आधारमा, नियम कानूनको आधारमा कसरी हुन्छ कुटनैतिक ढंगले यसको चाहिँ समाधान गर्नुपर्छ भन्ने चाहिँ मेरो बुझाइ छ।
1: त्यो जमिनमा चाहिँ भारतीयहरूले चाहिँ खेतीपाती गरिरहेका छन् होइन, त्यसो भए
0: मैले यो कुरा धेरै पहिलादेखि पनि अब संसदमा पनि उठाएको कुरा हो,
1: तर
0: लालपुरको
1: भूमि
0: अब कुन अर्थमा उहाँले भन्नुभयो अब त्यो कुराहरू र मेरो क्षेत्रमा पनि मैले भनेको थिएँ कि मेरो क्षेत्रमा चाहिँ मैले
1: नेपालीहरूले भारतको भूमि मिचेर खेतीपाती त गरेका छैनन् नि,
0: नेपालीहरूले भारतको भूमि मिचेर चाहिँ हामीहरू क्षेत्रमा चाहिँ कुनै त्यस्तो चाहिँ गरेको मैले देखेन। अब कुनै कसैका गोपनीय नक्साहरूमा काहीँ कुनै मैले भने जस्तै स्थित नक्साहरूमा ओरको पर नक्साहरू सारेर त्यो किसिमले देखिएको कुराहरू हुन् भने त्यो अब प्रशासनिक ढंगले त्यो सरकारी स्तरमा संयन्त्रहरूले केही काम गर्यो ती कुराहरू त्यो छन्, तर अहिले देखिएको कुरा भनेको नेपालको जमिन नै पूर्जा भएको जमिनहरू चाहिँ त्यहाँ भारतीयहरूले चाहिँ चलन भोग गरिराखेको र नेपालीहरूले वर्षौंदेखि चलन भोग गरिराखेको जमिन हाम्रोमा पर्छ मेरो हो भन्ने किसिमले भारतले दावी गरिराखेको अवस्था भए हुनाले अहिले चाहिँ इन्डियन नागरिकहरू तर्फबाट नै यतातिर चाहिँ मिचिएको र यतातिर चाहिँ चलन भोग गरिरहेको जस्तो देखिन्छ।
1: धनगढीको गर्मीमा, तराईको गर्मीमा थप गर्मा गर्मी छ होइन अहिले अधिवेशनका कारणले गर्दा?
0: अधिवेशनको कारण गर्मी गर्मा गर्मी थियो, अब हिजोसम्म चाहिँ 42 डिग्री त अब तापक्रममै थियो, अब डबलै होला, त्यसमा 84 नै पुगेको थियो, अझ त्यो गर्मी अब घटेर अब त्यो 42 आसपास 45-50 आसपास पुगेको छ मलाई लाग्छ, भोलिसम्म यो 40 र 42 पुग्छ।
1: यहाँको महत्वपूर्ण समयका लागि धन्यवाद।
2: अनि श्रोता, यतिखेर हामी नेपाली बासमा छौं र सुदूरपश्चिम प्रदेशको प्रदेश अधिवेशनको सभापतिका आकांक्षी जनक सिंह धामी वहाँ अर्का सभापतिका आकांक्षी प्रकाश विष्टसँग पराजित हुनुभएको छ र विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टीभित्र सुदूरपश्चिममा पनि गुट र उपगुटले प्रसय भएको छ, त्यहाँ पनि कतिपय व्यक्तिहरूमाथि सांघातिक आक्रमणहरूदेखि लिएर नाराबाजीहरूदेखि लिएर व्यापक रूपमा त्यहाँ भाँडभैलो पनि एक किसिमले देखिएको थियो, तर पछिल्लो समय निर्वाचन र लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्ने भन्ने ढंगले चाहिँ अगाडि बढ़ेका विषयहरू पनि छन्। र त्यहाँ अहिले निर्वाचित भएका सभापति प्रकाश विष्टले एउटा पद मात्र सम्हाल्नुहोस्, हरेकतिर हात नहाल्नुहोस् भन्ने ढंगले चाहिँ उहाँले चाहिँ अभिव्यक्ति दिइसके पछाडिको एउटा अर्को परिस्थिति पनि बनेको थियो। प्रकाश विष्टले अहिलेको अवस्थामा हामी सुदूरपश्चिमको प्रदेश अधिवेशनमा केन्द्रित बन्यौं। छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौं।

0: account open, activate any karobar, sasile sanga. Busy life easy, but now they hurry din. Global Smart Plus Life ko pesma banking.
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना. यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ. साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ. शर्त तथा बन्देजहरू लागू हुनेछ.
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क.
3: भनिन्छ नि नानीदेखि लागेको बानी. मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले. बिस्तारै यो बानी स्वभाव बन्दै गयो. बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो. अनि त महिनाभरिमा खुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो. समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो. जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो. किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा. मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी.
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौँ। खरो विषयमा सरो बहस नेपाली बहस
2: यस नेपाली बहसका साथमा
3: प्रीति तयारी चौचौ ग्लोबल आईडी बैंक सबैका लागि बैंक
2: डिसन फाइबरनेट
4: यतिखेर हाम्रो भेषमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष पूर्व प्रधानमन्त्री चित्रबहादुर केसी हुनुहुन्छ। केसीजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
5: गुड मर्निङ।
4: अहिलेको अवस्थामा अस्पतालको बसाई छुट्यो कि अस्पतालमै हुनुहुन्छ, के छ म्याडमको अवस्था?
5: अवस्था चाहिँ जटिल छ, कहिले अस्पतालमा कहिले घरै, अब 24 घण्टा ड्युटी छ।
4: काठमाडौँ आउनु पाउनु भएको छैन?
5: नै।
4: भनेपछि अब देशलाई त राम्रैसँग नियालिरहनु भएको छ नि त, होइन? राम्रोसँग काम नगर्ने ठेकेदारहरूका खुट्टै भाँच्ने भन्नुभएको छ भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालजीले, होइन? काम गरेन भने अब एउटा नयाँ ढंगले एक्सन गर्ने भनेको छ क्या सरकारले, कस्तो लाग्यो?
5: अब त्यो डरलाग्दो कुरा हो नि। सत्तामा शक्तिमा बसेका निर्णायक मान्छेले काम नगर्ने ठेकेदारहरूका खुट्टा भाँच भनेर भन्ने यो कुनै चाहिँ ठिक मनस्थिति भएको चाहिँ प्रशासकले व्यक्त गर्ने कुरा हो यो?
4: सबैमा काम नहुँदाखेरिको आक्रोश हो यो?
5: त्यो चाहिँ सर्वसाधारण जनताले गर्ने आक्रोश गर्ने अभिव्यक्ति त्यो बेग्लै कुरा हो। जिम्मेवार ठाउँमा बसेका मान्छेले जिम्मेवार पुरा नगर्ने चाहिँ जो कोही हो, अथवा मन्त्री होला, ठेकेदार होला, व्यापारी होला, त्यसका खुट्टा भाँच भनेर चाहिँ आदेश दिनु मिल्छ? कति अराजक रहे छन् यिनीहरू।
4: तर सबैमा चाहिँ काम नगर्ने, काम नसिद्ध्याउने, होइन, धेरै ठाउँमा चाहिँ ठेक्का लिने, पेटी ठेक्काहरू दिने, अलपत्र छोड्ने, पेस्की लिने, यस्तो खालको अराजकता त छ नि त, होइन? निर्माण क्षेत्रमा
5: यसलाई त दमाउँदैन, कानूनी कारवाही गर्ने हो कि त्यस्तो किन भयो भने सत्तामा शक्तिमा बस्नेहरूले समयमा चाहिँ भुक्तानी नदिने, निर्माण व्यवसायीको चाहिँ कमी कमजोरी छ, मैले पनि देखेको छु, भोगेको छु। तर मुख्य चाहिँ अब बेलामा तपाईँको चाहिँ भुक्तानी दिनु पर्यो, अनि त्यसको सुपरभिजन गर्नु पर्यो, काम नगर्नेलाई चाहिँ त्यस अनुसारको सजाय दिने चाहिँ कानुन कारवाही गर्नु पर्यो, अनि चाहिँ सत्तामा सक्दिन बस्ने त्यस्ता त खुट्टा भात भन्यो भने के हुन्छ?
4: अहिलेको अवस्थामा अब दुई देश बीचको सम्बन्धका विषयहरू पनि आएका छन्। परराष्ट्र मन्त्री, त्यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति भारत गएर आउनुभएको छ, होइन? अहिले चीन भ्रमणमा हुनुहुन्छ परराष्ट्र मन्त्री। अहिले एपीजीको प्रतिवेदन पनि अगाडि बढेन, चिया निर्यातमा अवरोध भएको छ, 30-33 वटा उद्योगहरू बन्द भएका छन्, सुस्ताको समस्या बल्झिएको छ, यो के हुँदैछ?
5: यो साम्राज्यवादीहरूले नै चाहिँ यहाँ नेपालमा चाहिँ हस्तक्षेप गरे, हस्तक्षेप गरेपछि चाहिँ उनीहरूको योजना अनुसार तपाईँ चाहिँ यिनी आए र आएर तपाईँ चाहिँ नि अब सुरुवात नै तपाईँ एउटा फासिस्ट रकम तरिकाबाट सुरु गरे। काठमाडौँमा बसेका चाहिँ हजारौँ हजार सुकुम्बासीमाथि जुन खालको एउटा आक्रमण गरे त्यसले के बताउँछ भनेर भन्दाखेरि यिनी चाहिँ एउटा अब एउटा तयार गरेका बाह्य शक्तिले तयार गरेका खेताला हुन् यिनी। यिनी देशको राष्ट्रियता, सार्वभौमता र अखण्डताको रक्षा गर्न सक्दैनन्। नेपालको यिनीबाट रक्षा हुन्न, सर्वसाधारण जनताको पनि तपाईँ चाहिँ सेवा सुविधा यिनीबाट हुन्न। यिनी चाहिँ लुटपाट गर्छन्, बदमासी गर्छन्, अनि अनि यस खालका चाहिँ गैर जिम्मेवार काम गर्छन्। यो राष्ट्रको लागि दुर्दशा हो,
4: होइन? जनताले त भरोसा गरेका छन् नि त अब अहिलेको सरकारलाई, होइन?
5: होइन, जनताले चाहिँ पुराना चाहिँ जुन पार्टीहरू हुन् उनले तपाईँ चाहिँ भ्रष्टाचार गरे, बदमासी गरे, अब त्यसको ठाउँमा त्यो त्यो त्यो चाहिँ उनीहरूका गल्ती कमजोरीबाट फाइदा उठाएर विदेशीहरूले तपाईँ चाहिँ यस खालका तपाईँ चाहिँ जोकरहरूलाई राष्ट्र र जनताको पक्षमा चाहिँ जिम्मेवार होइन कि त्यो जनतालाई सताउनको लागि अनि कहाँबाट के निर्देशन आउँछ त्यसलाई पूरा गर्नको लागि बनाएको यो शक्ति हो।
4: जनताले दुई तिन नजिकको मत दिएको सरकार, सरकारका प्रतिनिधिहरू कसरी जोकर हुन्छन् भने क्या चित्रबहादुर केसी?
5: त्यो त जनताकै नामबाट हुन्छ नि. युक्रेनमा जेलेन्स्कीलाई ल्याउँदाखेरि जनताकै नामबाट हो. अनि तपाईँको चाहिँ नि सिक्किम पनि जनताकै नामबाट चाहिँ लेन्डु दोर्जेलाई चाहिँ भोट हलाएको थिए भारतीयहरूले. अहिले विदेशीहरूले तपाईँको चाहिँ जनताकै नाममा अब जे काम सिआइएले चाहिँ नेपालमा गर्यो त्यसको लागि चाहिँ वर्षौं वर्षदेखि उनीहरूको तयारी थियो.
4: तर लेन्डु दोर्जेहरूको सुखद अवसान त रहेन नि त होइन. लेन्डुहरूलाई त अब कसैले पनि अन्तिम आवरमा मर्दाखेरि कसैले पनि ध्यान दिएन नि त.
5: अहिले चाहिँ प्रकट भएको छ लेन्डुबे चाहिँ त पहिले त लेन्डुबेलाई चाहिँ कति स्वागत गरे कस्तो हाई हाई गराए. आखिरसम्म भुसिया कुकुर मर्यो चाहिँ लेन्डुबे मर्यो. अनि त्यहाँबाट इन्डियनहरूलाई के मतलब जुन बेला चाहिँ सिक्किम खानु थियो लेन्डु जोर्जेलाई उनीहरूले चाहिँ बोकेर हिँडे हाई हाई गरे. तर अब उसलाई चाहिँ उनी त्यो बोक्नेहरूले बुझिया छन् नि केही चाल हुन्छ. यहाँका नेपाली लेन्डुबेहरूको नि भोलि त्यही हुन्छ. यहाँ नेपाललाई ध्वस्त पारेपछि नेपालको अस्तित्व समाप्त पारेपछि त्यही लेन्डु दोर्जे मरे चाहिँ मर्छन् अहिलेका यी शासकहरू. अहिले चाहिँ चुरीफुरी गरेर जनताको अगाडि चाहिँ देशभक्तिका कुरा गर्दै हिँड्नेहरू थाहा भइहाल्यो.
4: सुस्तामा पनि त समस्या छ नि त होइन. नेपाल भारत सीमामा अहिले
5: नेपालको अस्तित्वमै समस्या
4: परिसक्यो. हेलिकप्टर पनि उडिरहेको भन्ने विषय पनि आएको छ होइन.
5: यो त उल्टा लगातार 24 घण्टा 48 वटा अपराध गरिरहन्छ भारतीय साम्राज्यवादले. त्यसमा अमेरिकी साम्राज्यवाद मिलिसकेछ आइसकेछ.
4: सरकारले यसलाई छेकबार गर्न सक्दैन. सरकार एक्सनमा जान सक्दैन. सरकार यति
5: जसले तयार गरेको सरकार हो त्यसै सरकारले कहाँ सक्छ त. यही उद्देश्यको लागि बनेको सरकार हो नि यो.
4: तर प्रधानमन्त्रीले भन्नुभएको छ हामी
5: साम्राज्यवाद रमाएको हेर्नु न कति रमाइरहेको छ. उनीहरू कत्रो चाहिँ भागदौड छ अहिले यिनीहरू आएपछि.
4: तर प्रधानमन्त्रीले भन्नुभएको छ हामी विकास गर्छौ सुशासन ल्याउँछौ धेरै बोल्ने होइन गरेर देखाउँछौ भन्नुभएको छ नि त होइन. गरेर देखाउँछौ हामी धेरै बोल्दैनौ भन्ने छ क्या प्रधानमन्त्रीको भनाइ. तपाईँहरू धेरै बोल्नुभयो. हिजो कम्युनिस्टहरू धेरै बोले. हिजो धेरै बोले नेताहरू बोलेर बिग्रियो देश. हामी बोल्दैनौ. हामी एक्सनमा
5: जान्छौँ. बोले पनि चाहिँ नेपालले चाहिँ भारतको भूमि कब्जा गरेको छ त अहिलेसम्म कुनै नेताहरू भ्रष्ट भए गल्ती गरे कमजोरी गरे कसैले पनि चाहिँ नेपालले चाहिँ भारतीय भूमि पनि कब्जा गरेको छ भनेर राज्य सत्तामा बस्ने चाहिँ यिनीहरूले भनेको त सुनिएन त. अहिलेसम्म नेपाली जनताले सुनेन नि त. के भन्यो भन्नुहोस् त रोकथामबाट सकेसम्म संशोधन नजाने. अब कसरी आएका हुन् यिनीहरू. श्रीनगरबाट डरालियो कले हो. सर्वोच्च डरालियो कले हो. संसद भवन डरालियो कले हो. कसरी आए यिनीलाई कसरी तयार गरे बाह्य शक्तिहरूले. त्यो त भन्न सक्दैनन् मान्छेहरूले. धेरै बिक्री भइसकेका छन्. जब मानिसले तपाईँ चाहिँ सम्पत्ति र पैसा मात्रै हो सबै कुरा भनेपछि उसले के गर्नुहुन्छ के गर्नुहुन्न राष्ट्रको लागि मतलबै राख्दो रहन्छ. अहिले मुलुक चाहिँ एकदम अप्ठ्यारो. नेपालको अस्तित्व नै एउटा प्रश्न चिन्ह चाहिँ खडा भइरहेछ. भारतीय साम्राज्यवाद रमाइरहेछ. यिनी भाडामा आएकाहरूलाई दबाउ चाहिँ हेर्नुको स्वागत सम्मान सत्कार गरेको.
4: हजुर राम्रो सम्मान गर्यो नि त. 3 करोड नेपालीहरूलाई सम्मान भयो नि त अस्ति त होइन. राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई दिएको सम्मान
5: के हो. लेन्डु दोर्जेलाई स्वागत गर्दाखेरि इन्दिरा गान्धीले देखाएको चाहिँ त्यसको परिणाम के भयो. लेन्डु दोर्जे चाहिँ देशभक्त भएको भए सिक्किमे जनताको पक्षमा काम गर्ने राष्ट्रवादी भएको भए इन्दिरा गान्धीले त्यति ठुलो स्वागत गर्थिन्. पछि उसलाई कसरी चाहिँ भुसिया कुकुरलाई चाहिँ चाहिँ मरेको चाहिँ केही उसले आफै आत्मआलोचना गरेर मर्नु पर्यो. भोलि यिनको त्यही स्थिति हुन्छ. नेपालको अस्तित्व समाप्त गरन् जरी यिनलाई चाहिँ भाडामा खेलाइरहन्छन्. यिनलाई उफारिरहन्छन्. यिनका तारिफ गरिरहन्छन्. यिनको प्रचार गरिरहन्छन्. जब आफ्नो काम पुरा हुन्छ त्यसपछि यिनलाई चाहिँ लेन्डुबे दोर्जेको चाहिँ स्कर फालिदिन्छन्. हेर्नु होला
4: होइन. अब यो देशमा त त्यस्तो अवस्था त आउन सक्दैन. नेपाली जनताले त कहाँ मान्छन् त यो स्थितिलाई होइन. स्वीकार्दैन
5: नेपाली.

0: जनताले त तपाईँ जुन काम गरे अब त्यो लगत्तै त्यसको परिणाम त सुकुम्बासीहरूले पाइहाले. सुकुम्बासीहरूले पहिलो चाहिँ रिजल्ट पाइहाले पुरस्कार. हेर्नु त ऊ सत्तामा आउने बित्तिकै अब उनीहरूले चाहिँ सेना प्रहरी कसरी तयार भए.
1: होइन अब हर्क साम्पाङले त भन्नुभएको छ नि त अब सेनालाई पठाऊ के अरे सीमामा, यदि सेनाले सक्दैन भने चाहिँ म आफै जान्छु, म नै सीमाको रक्षा गर्छु भन्नुभएको छ नि त होइन. हर्क साम्पाङको कुरा सुन्नु,
0: कुराले बोर्ड कहाँ दुध पर्दैन. अब नेपाली सेना काम त थाहा भइहाल्यो नि.
1: अब हर्क साम्पाङले त भन्नुभएको छ नि त होइन, सेनालाई पठाउनु पर्यो, सीमाको विषयमा कुरा गर्नु पर्यो, सीमामा नजाने भन्ने हो र नेपाली सेना.
0: त्यो त पर्यो नि. नेपाली सेनाको काम पनि चाहिँ थाहा भइसक्यो, सबैलाई बुझिसके.
1: कस्तो लाग्छ हर्क साम्पाङका गतिविधिहरू संसदमा कस्तो लाग्छ तपाईँलाई चितबहादुर केसी?
0: उनले कुरा उठाइराखेका छन्, नयाँ हुन्. अब कमसेकम चाहिँ यो देशमा चाहिँ विदेशीहरूले रजाई गर्नुपर्छ, विदेशीको निर्देशन मान्नुपर्छ, विदेशीको एजेन्डा बोक्नुपर्छ भने जस्तो चाहिँ प्रत्यक्ष मलाई त्यो अनुभव भएन. उनी नयाँ हुन्. अब संसदभित्र त्यस खालका कुराकानीहरू आउँछ. अब उनको बारेमा मैले धेरै टिप्पणी गर्न अहिले मैले
1: भनेपछि हर्क साम्पाङ चाहिँ अहिले राष्ट्रिय मुद्दामै छन् त्यसो भए होइन?
0: होइन, उनले चाहिँ जनताका कुरा त उठाइराखेका छन् नि. त्यो उठाउँदाखेरि अब समस्या परेछ.
1: अब अहिलेको अवस्थामा देशमा बजेट आयो होइन, बजेटले चाहिँ नवपरिवर्तनदेखि लिएर अब डिजिटलाइजेसनमा जाने भन्यो, प्रविधितर्फ जाने भन्यो होइन, किसानहरूदेखि लिएर हरेक क्षेत्रलाई चाहिँ यो बजेटले अब समेट्छ भन्ने ढंगले आयो होइन. बजेट जनतामै आयो,
0: अहिलेको अर्थमन्त्री पुराना भ्रष्टाचारी पार्टीबाटै चाहिँ जन्मेको, हुर्केको, अनि तालिम लिएको, जागिर खाएको सबै हो कि
1: नेपाली कंग्रेसमा हुनुहुन्थ्यो उतिखेर राष्ट्रिय योजना आएको अध्यक्ष भन्नुभयो दशौं वर्षसम्म होइन.
0: नेपाली काङ्ग्रेस नालायक हुने होइन, उसको कमजोरी मैले देखिरहेको छु. तर त्यही पार्टीले चाहिँ विभिन्न ठाउँमा पठाएको अन्तर्राष्ट्रिय तपाईँ चाहिँ संस्था पनि पठाएर तालिम प्राप्त गरेको मान्छे अहिले आएर चाहिँ म नयाँ हुँ, काङ्ग्रेस एमाले जस्तो म होइन भने फुर्ती गरेर हुन्छ? कसैले चिने होइन अहिलेको अर्थमन्त्रीको इतिहास. एमसिसी चाहिँ मैले पहल गरेर ल्याएको, यी पार्टीहरूलाई कोच कन्भिन्स मैले गरे हो भनेर फुर्ती गरे होइन. अहिले गएर सत्तामा गएपछि यिनी पार्टीले बोकेका हुन् एमसिसी भन्न लाज नलाग्ने. हेर्नुहोस् त, पहिले पहिले तपाईँले सुन्नुभयो भने पार्टीले मानेको थिएन 55 अरब त्यत्रो करोड चाहिँ डलर ग्याट मैले दिलाएको नेपाली जनतालाई भने होइन. अहिलेको अर्थमन्त्री सार्वजनिक रूपमा मैले सुने होइन, तपाईँले सुन्नुभएको होइन. यस्ता दुई जिउरेले यस्तोले तपाईँ चाहिँ के गर्छन् देशलाई भन्नुहोस् त, कहाँ पुऱ्यायो देश, कहाँ पुऱ्याउँछन्?
1: होइन, एमसिसीको त अनुदान आइरहेछ देशमा होइन, करिब 23 अर्ब बराबरको अनुदान आइरहेछ अहिलेको अवस्थामा.
0: अनुदान मात्रै होइन, अमेरिकी सेना आएर यहाँ परेड खेल्दा र तपाईँ चाहिँ अरब मुलुकमा जस्तो चाहिँ अब त्यहाँ ड्रोन चाहिँ प्रयोग हुँदाखेरि थाहा हुन्छ. अब त्यो त्यसै आएको छैन डलर, त्यसै आएको छैन अमेरिकनहरू यहाँ हेर्दाखेरि छन्. त म चाहिँ मुस्लाङको युरेनियम हेर्दाखेरि छन् यहाँको जल
1: स्वरूपले
0: नै यहाँ दुःख दिइरहेको छ. अहिले त अमेरिकी साम्राज्यवाद समेत यहाँ सामेल भएर देश त ध्वस्त भइसक्यो त.
1: अब युरेनियम त उत्खनन गर्नुपर्छ भन्ने लाइनले वार्ता सम्वादहरू अगाडि बढिरहेछन् नि त होइन चित्रबहादुर केसी?
0: उत्खनन अमेरिकालाई अस्ट्रेलियालाई जिम्मा दिएर उत्खनन गरिदियो नेपालको युरेनियम. तपाईँलाई प्रश्न गरेँ मैले,
1: होइन नेपालले नै उत्खनन गर्न सक्नुपर्छ
0: होइन भेनेजुएलामा. अब अमेरिकाले जे काम गर्न सकेको छैन अरू देशका मान्छेहरूलाई त्यहाँ गराउँछ अमेरिकामा.
1: होइन, राम्रो राष्ट्र प्रमुख आयो भने त तपाईँलाई थाहा छ नि, सानो देश एउटा बुर्किना फासोले होइन फ्रान्सबाट चाहिँ फ्रान्सलाई गराएर अब आफ्ना सुनखानीहरू होइन आफ्नै निर्माण गर्नेदेखि लिएर
0: देशहरूलाई ध्वस्त पारेर चाहिँ फ्रान्स भएको, फ्रान्स शक्तिशाली भएको,
1: बुर्किना फासोबाट चाहिँ फ्रान्स आफै भाग्नुपर्ने स्थिति आएको छ किनभने राष्ट्र प्रमुख कडा आएको छ, इब्राहिम ट्राओरे आएका छन् होइन.
0: त्यतिमा कुरा गर्नुभयो त, अफ्रिकी देशहरूमा सबभन्दा शोषण गरिदिने, सबभन्दा त्यहाँ चाहिँ दस्त गर्ने कुन देश हो भन्नुहोस् त युरोपमा? त्यसो भएको हुनाले साम्राज्यवादीहरूले जुन कमजोर देशहरू छन् जहाँ प्राकृतिक साधन स्रोत छ, त्यहाँ 84 किडम गरेर त्यहाँका शासकहरूलाई किनेर त्यहाँ अनेक किसिमका एनजिओ आइएनजिओ पठाएर त्यहाँका जनतालाई चाहिँ जब बेकुफ बनाएर भेडा बनाएर आखिर त्यहाँको राज्य सत्ता समेत कब्जा गरेर

0: यहाँको प्राकृतिक साधन सुरतमाथि उनीहरूले चाहिँ कब्जा गर्छन्। त्यतिबाट ब्रिटिस साम्राज्यवादले घरिमरी गर्यो, अहिले अमेरिकी साम्राज्यवाद फ्रेन्च साम्राज्यवादले त्यो गरिरहेको छ। त्यो मानव जाति इतिहास सबैलाई थाहा छ नि के गर्छन् साम्राज्यवादीहरू।
1: भनेपछि अब जनताले चाहिँ जुन किसिमको आशा बोकेका छन् अहिलेको सत्ता सरकार र यी पात्रहरूबाट चाहिँ आज निराशामा
0: बाटोमा उभ्याइराखेको चाहिँ टेम्पो चाहिँ लडाइदिने एउटा साधारण गरिब महिलाले बाटोमा सानो केही दुखचेरो गरेको चाहिँ कस्तो तालिम रहेछ कस्तो निर्देशन रहेछ भन्नुहोस् त यिनी अराजकहरू सत्ता आएपछि त्यो टेम्पो लडाइदिने भिजाएर त दुःख पाएको त एउटा महिलाले गरेको दुःख गरेको हेर्नु त काफलका तपाईँ चाहिँ नि आउने चाहिँ काफल राखेको चाहिँ भाँडो घोप्ट्याइदिने बाटा काफल छरिदिने बाटा भने यिनले कस्तो तालिम लिएर आएछन्।
1: हरेक
0: देशको ती कर्मचारीहरूलाई के सिकाएरहेछन् यिनले ल भन्नु।
1: हरेक देशमा फुटपाथ छ, फुटपाथ व्यवस्थापन गर्ने हो, जनताका पेटमा लात हान्ने होइन। सरकार चाहिँ जनमैत्री हुनुपर्छ होइन, जनताको सरकार हुनुपर्छ, या लोकतन्त्र छ, गणतन्त्र छ, अधिनायकवाद
0: यो जनताको सरकारै होइन, यो साम्राज्यवादीहरूको एजेन्टहरू हुन्। यिनले देश खरानी पार्छन्, खरानी देश खरानी पारेर यिनी सत्तामा गएका हुन्। पुराना पार्टीहरूले बदमासी गरेका हुनाले यी खरानी पार्टीहरूका रिसले र विभिन्न किसिमले तपाईँ चाहिँ नि जनतालाई चाहिँ छक्क्याएर बदमासी गरेर अहिले चाहिँ सत्तामा गएका छन्। यिनले त देश उजाड पार्छन्, देश खतम पारेरै छोड्छन्। हेर्नुहोस्
1: पुराना दलहरूलाई पनि त समस्या छन् त, अब यिनीहरूलाई गाली गरेर मात्रै पुराना दलमाथि उठ्ने छाडकाट देखिँदैन, आफूलाई रिफर्म गर्न चाहँदैन दलहरू होइन।
0: पुराना दलकै तपाईँ चाहिँ आचरण चरित्र तपाईँ राजनीति गर्ने भनेको विशुद्ध लुट्न र लुट्न कमाउने मात्रै भएका कारणले तपाईँको चाहिँ साम्राज्यवादीहरूले केही हदसम्म यिनलाई यो स्थिति पुऱ्याए त उसले पनि तालिम प्राप्त गरेर एनजिओ पठाएर आइएनजिओ पठाएर आर्थिक सहायता दिएर आफ्ना छोराछोरी समेत उता अमेरिका दिएर चाहिँ बिबी भर दिएर युथ काउन्सिलले कति वर्ष त्यही काम गरेछ अमेरिकी चाहिँ दूतावासले काठमाडौँमा भन्नुहोस् त।
1: होइन, आफ्ना देशका स्रोत साधनहरू आफ्नै देशले आफ्नै राष्ट्रले बरु कम्पनीहरू स्थापना गरेर मेन पावरहरू ल्याएर चाहिँ आफैले उत्खनन गर्ने, आफैले बिक्री गर्ने काम गर्नुपर्छ होइन, अरूलाई दिने काम गर्यो
0: भने राष्ट्रवादी नेता हुनु पर्यो।
1: दुई देश बीचको तरुणमा छौ होइन, किनभने अब मुस्ताङमा चाहिँ भोलि कुनै सातौं समुद्र पारीको देश आएर चाहिँ युरेनियम उत्खनन गर्छ भने अर्को देश पनि टुलु टुलु हेर्दैन होइन। हामीसँग भू राजनैतिक हिसाबले त हामी त संकटमा पर्छौ नि त चित्रबहादुर केसी, जनतालाई बुझाउनु पर्छ।
0: परिसक्यौँ तपाईँको चाहिँ विभिन्न एनजिओ आइएनजिओ आउँछन्, तिनीहरू आएर बुद्धिजीवीहरू मिडियाहरू अनि चाहिँ न्याय क्षेत्रमा काम गर्नेहरू पैसा र पैसाको लागि कसरी बिक्री हुन्छन् मान्छे भन्नु त बिक्री भइरहेका छन्। हाम्रो महादेशको कुरा होइन, एसियाका कैयौं देशहरूमा जुन देशका जनतामा चेतना आयो, जागरण आयो, तिनीहरूले जीवन मरणको संघर्ष गरेर ती विदेशी लुटेराहरूलाई तपाईँ चाहिँ खतम पारे लखेटे त्यहाँ विकास भयो। तर हाम्रो जस्तो देशमा तपाईँ चाहिँ सबै सत्ता शक्ति त्यसको दुरुपयोग गरेर सम्पत्ति आर्जन गर्ने त्यसको परिणाम अहिले तपाईँ चाहिँ देश भोगिरहेको छ।
1: यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार, शुभदिन।
0: ल धन्यवाद।
1: वालुङ्गो राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी, आफ्नै श्रोता नेपाली बसमा स्वरूप विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको सात महिना च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा, आज नै डाउनलोड गर्नुहोस्।
4: हर विषय में सारो बहस नेपाली बहस यस नेपाली बहस का साथ में तैयारी चौचाओ ग्लोबल आईडी बैंक सब का लागि बैंक दिशा फाइवेट।
1: यतिखेर हाम्रो भेषमा नेकपाका नेता एवं सुदूरपश्चिम प्रदेशका प्रदेश सांसद शिवसिंह ओली हुनुहुन्छ। शिवजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
5: नमस्ते, गुड मर्निङ।
1: होइन, सुदूरपश्चिम प्रदेशले भर्खरै बजेट पनि ल्याएको छ होइन, बजेट कस्तो खालको आयो? सुदूरपश्चिमको पर्यावरण विकास समृद्धि, सुदूरपश्चिमका जनताहरूले चाहिँ प्रदेश सरकार भएको अनुभूति गर्ने गरी बजेट आयो कि टालटुले बजेट आयो?
5: अहिले वास्तवमा सुदूरपश्चिम प्रदेश सरकारले अस्ति मात्रै मध्यरातमा बजेट प्रस्तुत गरेको छ, बजेट वक्तव्य प्रस्तुत गरेको छ। तपाईँले हिजो मात्र थाहा पाउनुभयो कि हामी प्रमुख प्रतिपक्षदेखि लिएर अन्य प्रतिपक्षीय दलले समेत बजेट वक्तव्यको पूर्णपाठ माग्दा समेत संसद सचिवालयले उपलब्ध गराउन सकेन। त्यसपछि हामीले अर्थ मन्त्रालयमा पत्र समेत पठायौं, उपलब्ध गराउन सकेन र अबेर पछि चाहिँ सार्वजनिक गरेको छ करिब 18 घण्टापछि। यसले के देखाउँछ त भन्दा सुदूरपश्चिम प्रदेश सरकारको बजेट निर्माण प्रक्रिया र बजेटको पारदर्शिता र खास गरी चाहिँ वित्तीय अनुशासनप्रति ठूलो शंका गर्ने ठाउँ चाहिँ हामीले पाएका छौँ। र यसले के पनि एउटा चाहिँ संकेत गरेको छ भने पहिलो पटक सुदूरपश्चिम प्रदेश सरकारले ठूलो आकारको बजेट त सार्वजनिक गरेको छ, तर चालू र पुँजीगत क्षेत्रको खर्च कति हो भनेर भन्न सकेको अवस्था पनि छैन, र मन्त्रालयगत रूपमा पनि कति बजेट विनियोजन गरिएको छ भनेर पनि भन्न नसक्ने कुराले वास्तवमा आश्चर्यचकित पारेको छ। त्यसकारण हामीले हिजो मात्रै होइन विनियोजन विधेयक र आर्थिक ऐन चाहिँ विधेयक चाहिँ दर्ता गरेर छिटोभन्दा छिटो चाहिँ बजेटसँग सम्बन्धित विषयहरू सार्वजनिक गर्नका निमित्त अनुरोध गरिसकेको।
1: होइन, अब सुदूरपश्चिमको बजेट आउँदै गर्दाखेरि अब यो बार्गेनिङदेखि लिएर त्यसलाई चाहिँ टालाटुली बाटुली भन्या जस्तो च्यातिएका ठाउँहरू टाल्नका निम्ति मुख्यमन्त्रीले निकै ठूलो लचकता अपनाएर आफ्नो पद जोगाउनका निम्ति धेरै ठूलो भागभण्डाको स्थिति आयो नि त होइन? सुदूरपश्चिम प्रदेशमा व्यापक रूपमा चर्चा भइरहेछ अहिले शिवसिंहजी।
5: हो, पहिलो त सत्ता गठबन्धनभित्रको बजेट आपसी बजेटको तालमेल नमिलेको भन्दै उहाँहरू अबेरसम्म पनि छलफलमै हुनुहुन्थ्यो र अन्तिममा आएर ठूलो रस्साकसीको बीचमा चाहिँ उहाँहरूले बजेट पेश गर्नुभएको छ। त्यसै गरेर अहिले खास गरी यो सरकार बचाउनका निमित्त अब कंग्रेसभित्रको शक्ति सन्तुलनलाई पनि ध्यानमा राखेर अहिलेको सरकारले तपाईँको चाहिने विभिन्न कार्यकर्ता नेताहरूलाई चाहिँ बजेटको सिलिङ जसरी बाँड्ने कामको जसरी सूचना प्राप्त भएको छ, यसले वास्तवमा होइन यो बजेट सुदूरपश्चिमेली जनसमुदाय जनताको भावना र आवश्यकता भन्दा पनि सत्ता टिकाउनका निमित्त ल्याइएको एउटा चाहिँ प्रयोग गरिएको चाहिँ अस्त्रको रूपमा चाहिँ हामीले बुझेका छौँ। यो सुदूरपश्चिमको विकास समृद्ध र समग्र सुदूरपश्चिमेली जनसमुदायहरूको भावनाको विपरीत हुन जान्छ भनेर हामीले भनिसकेका छौँ, तर पनि यसको चाहिँ सम्पूर्ण कार्यक्रम होइन हेर्न बाँकी नै छ। त्यसले पनि
1: होइन, अब प्रदेश सांसदहरूलाई पनि त राम्रै भएको छ नि त, प्रत्यक्ष निर्वाचितलाई 7-8 करोड कति होइन, समाजवादीबाट आएकालाई 5 करोड पनि बाँड्ने भनिएको छ नि त होइन, निर्वाचन क्षेत्र विकासको अन्तर्गत
5: होइन। अब त्यो बजेट दिन त भनिएको छ र प्रत्येक सांसदहरूले होइन बजेट माग पनि गरेका छन्, अब त्यो स्वाभाविक पनि हो होइन, निर्वाचन क्षेत्र र जनताको आवश्यकता जिल्लाको आवश्यकता अनुसार प्रत्येक वर्ष होइन त्यहाँबाट निर्वाचित सांसदहरूले बजेटको माग गर्ने कुरा स्वाभाविक कुरो हो, तर हामीले यति बजेट दिएपछि चाहिँ बजेटमा सहभागी हुन्छौँ होइन नत्र भने हुन्नौ भनेर चाहिँ भनेको होइन। अब यो
1: तपाईँलाई सान्त्वना गर्ने काम त मुख्यमन्त्रीबाट भयो नि त, प्रदेश सरकारले कर उठाउन सकिरहेको छैन, आत्मनिर्भर बन्न सकिरहेको छैन होइन, केन्द्रको भर पर्नु परेको छ, सुदूरपश्चिमको स्थिति अहिले हेर्ने हो भने चाहिँ लाखौं युवाहरू चाहिँ भारत जान बाध्य छन्, त्यहाँको सरकारले एउटा पनि योजना राम्रोसँग ल्याउन सकेका छैन, तपाईँहरूमा त प्रश्न छन् त, सरकारमा त प्रश्न छन् क्या अहिले?
5: प्रश्न छ, जायज प्रश्न पनि छ। अब सांसदहरूलाई बजेट दिएको कारणले बजेटको आकार चाहिँ बढेको भन्ने कुरा एकदमै गलत कुरा हो होइन, त्यो दिँदाखेरि पनि मलाई के लाग्छ भने यत्रो ठुलो आकार हुँदैन, यसको आकारको स्रोत पनि होइन अब सरकारले पुष्टि गर्ला, त्यसो भए उनीहरूले एउटा गलत चाहिँ प्रचार के गरिएको छ भने अब सांसदहरूलाई अब ठुलो बजेट बाँड्नु पर्यो भन्ने छ, त्यो चाहिँ एकदमै गलत कुरा हो। प्रत्येक साल जिल्लाको प्रतिनिधित्व गर्ने सांसदहरूको बजेट होइन जनताको माग अनुसार चाहिँ पेश गरिन्छ नै, यसपटक पनि गरिएको कुरो साँचो होइन, तर सत्ता गठबन्धनभित्र जुन बजेटको लुचाचुडी स्रोतको लुचाचुडी देखियो अन्तिम समयमा पनि होइन बजेटको चाहिँ वक्तव्य समेत तयार नहुने कुराले अहिले पनि होइन मन्त्रालयगत होइन बजेट विनियोजन सार्वजनिक गर्न नसक्नु अहिले पनि तपाईँको चालुमा कति बजेट विनियोजन छ, पुँजीगतमा कति बजेट विनियोजन छ भनेर समेत चाहिने जनताले जानकारी नपाउनु भनेको यो आफैमा पनि बजेट पारदर्शिताको एउटा ठुलो प्रश्न चाहिँ बनेको छ। यसले एउटा के पनि चाहिँ प्रश्न अर्थ जन्माइदिएको छ त भन्दा सुदूरपश्चिम प्रदेश जसलाई वास्तवमा संघीयताको वास्तविक आवश्यकता थियो तर हामीले के गरिदियौँ त भन्दा होइन यस्तो प्रकारको चाहिँ लुसासुणी होइन यस्तो प्रकारको चाहिँ त मतलब व्यवस्थापनले गर्दाखेरि त साँच्चै के हो त भन्दा संघीयतामाथिको प्रश्नमा होइन संघीयतामाथिको प्रहारमा हामीले नै चाहिँ त मतलब हाम्रा क्रियाकलापले नै छोड दिएको
1: होइन। शिवसिंहजी तपाईँलाई राम्रोसँग थाहा छ, तपाईँ प्रतिपक्षी बेन्चमा हुनुहुन्छ होइन, अहिलेको अवस्थामा चाहिँ सुदूरपश्चिमको अवस्था थाहा छ क्या सबैलाई, किनभने त्यो हिमाल पहाड र तराई समिश्रित भूगोल भएको प्रदेश हो होइन, त्यहाँ चाहिँ तराईका फाँटमा गर्मी छ, अलिकति माथि पहाडतिर जानुहोस् शीतल हरियाली छ, त्योभन्दा अलि अझ माथि चढ्नुहोस् तपाईँ त्यहाँ जाने इच्छा छ भने चाहिँ त्यहाँ चाहिँ होइन हिउँ परेका ठाउँहरू पनि देख्न पाइन्छ सुदूरपश्चिममा। तर सुदूरपश्चिमलाई जसरी विकासको गतिमा अगाडि बढाउन सक्नुपर्ने हो, प्रदेश सरकारले त्यो किसिमको योजना ल्याउन सक्नुपर्ने हो, मुख्यमन्त्री कमल बहादुर शाह लगायतको टीमले चाहिँ अब कतिजना पर्यटकहरू चाहिँ काठमाडौँबाट सुदूरपश्चिममा गए, काठमाडौँबाट पर्यटक भित्राउनका निम्ति त्यहाँको सरकारले के काम गर्यो होइन, त्यहाँको बजेट चाहिँ कतिको विनियोजन भयो, स्टेक होल्डरहरूलाई चाहिँ कति छलफल गर्यो, कति बहस गर्यो, बजेट मात्र ठूलो आकारको बनाएर भएन, करहरू चाहिँ कति उठाउन सक्यो, उत्पादन के भइरहेको छ, यी यावत कुराहरूमा सरकारको ध्यान किन जाँदैन, प्रतिपक्षी बेन्चबाट तपाईँका आवाजहरू किन दबिन्छन्?
5: होइन अस्ति मात्रै पनि मैले संसदमा होइन नीति कार्यक्रमको सन्दर्भमा पनि बोलेको थिएँ, सुदूरपश्चिम प्रदेश एउटा के सम्भावना भएको एउटा सुन्दर प्रदेश पनि होइन, एउटा चाहिँ उदयमान प्रदेश होइन, एउटा आर्थिक क्षेत्रको हिसाबले पनि भनेर चाहिँ मैले भनेको थिएँ। तर हामी आफैले यहाँको सरकारले खास गरी चाहिँ त भन्दा यो सुन्दर सुदूरपश्चिम र एउटा सम्भावना भएको एउटा आशलाग्दो प्रदेशलाई वास्तवमा कुरूप बनाउने कुरो र एउटा निराशातर्फ धकल्ने काम जो भइरहेको छ यसले चाहिँ वास्तवमा होइन एउटा एउटा चिन्ताको विषय चाहिँ बनाएको छ। हेर्नुहोस् अब नत्र भने तपाईँ यहाँ देख्नुहुन्छ सबै कोणले चाहिँ सुदूरपश्चिम प्रदेश अझै पनि भन्ने हो भने एउटा भर्जिन ल्यान्ड सम्भावनाको चाहिँ एउटा सम्भावनाको प्रदेश थियो होइन, चाहे त्यो

¿Verdad? Ya misamos, te conocemos. राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सुदूरपश्चिम र कर्णाली प्रदेश अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। सुदूरपश्चिम प्रदेशमा सभापति भएका सबै पदाधिकारी सर्वसम्मत चुनिएका छन् भने कर्णाली प्रदेशमा मदन खड्का पुनः सभापतिमा विजयी हुनुभएको छ। धनगढ़ीमा भएको सुदूरपश्चिम प्रदेश अधिवेशनमा सभापति पदका लागि मतदान भएको थियो। निर्वाचनमा प्रतिनिधि सभा सदस्य जनक सिंह धामीलाई पराजित गर्दै इन्जिनियर प्रकाश विष्ट सभापतिमा विजयी हुनुभयो। सभापति बाहेक अन्य पदाधिकारीमा उपसभापति भोजराज जोशी, महामन्त्री सन्तोष जोशी, सहमहामन्त्रीहरू जसु भट्ट र पारस बाहुन, प्रवक्ता तेज ठगुल्ला तथा कोषाध्यक्षमा गणेश पोखरा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यसै गरी सुर्खेतमा सम्पन्न कर्णाली प्रदेशको प्रथम अधिवेशनबाट मदन खड्का भारी मतान्तरले सभापतिमा निर्वाचित हुनुभएको छ। सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा नयाँ पदाधिकारी नियुक्तिका लागि गठन गरिने सर्च कमिटिको नेतृत्वका लागि कानून मन्त्रालयले पूर्व न्यायाधीशहरूको सूची तयार पारेको छ। यो सूची कानून मन्त्री सविता गौतम समक्ष पेश भइसकेको छ। तयार पारिएको सूचीमा पूर्व प्रधान न्यायाधीशहरू केदारनाथ उपाध्याय, मीन बहादुर राई माझी, अनुप राज शर्मा, कल्याण श्रेष्ठ, सुलेन्द्र शमशेर सबरा, हरिकृष्ण कार्की र विशम्भर प्रसाद श्रेष्ठ सहित 13 जनाको नाम समावेश छ। मन्त्री गौतमले यही सूचीबाट एकजनालाई सर्च कमिटिको संयोजक चयन गर्नुहुनेछ र एक दुई दिनभित्र नेतृत्वको टुंगो लाग्ने मन्त्रालयले जनाएको छ। हालै जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 लागू भएपछि दुवै आयोगका पदाधिकारीहरू पदमुक्त भएका थिए। वैदेशिक रोजगारीमा जाने श्रमिकले म्यान पावर कम्पनीलाई बुझाउनुपर्ने शुल्कबारे अध्ययन गर्न सरकारले एक उच्च स्तरीय समिति गठन गरेको छ। युवा श्रम तथा रोजगार मन्त्रालयका सहसचिव पीताम्बर घिमिरेको संयोजकत्वमा गठित यस समितिलाई व्यावहारिक शुल्क सिफारिश गर्न 5 हप्ताको समय तोकिएको छ। लामो समयदेखि विवादित रहँदै आएको सेवा शुल्कको दीर्घकालीन समाधान खोज्न सरकारले यो कदम चालेको हो। राष्ट्र बैंक तथ्याङ्क कार्यालय र विज्ञहरू सम्मिलित यो समितिले अन्तर्राष्ट्रिय अभ्यास र व्यवसायको लगानीका आधारमा शुल्क तोक्न सिफारिश गर्नेछ। विक्रमसम्म 2072 सालदेखि खाड़ी र मलेसियाका लागि 10,000 रूपियाँ मात्र सेवा शुल्क लिन पाउने नियम भए पनि व्यवसायीहरूले यसको विरोध गर्दै कम्तीमा 1-2 महिनाको तलब बराबर शुल्क पाउनुपर्ने माग राख्दै आएका छन्।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौ
2: आईएमई गरौ आईएमई गरौ
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: खबर काठमाडौँ विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि नयाँ नियुक्ति प्रक्रिया शुरू भएको छ। उपकुलपति नियुक्तिका लागि नाम सिफारिश गर्न गठित छनौट समितिले आज सार्वजनिक सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट दरखास्त आह्वान गरेको हो। विश्वविद्यालयका इच्छुक र योग्य उम्मेद्वारहरूले आजका मितिदेखि 10 दिनभित्र आफ्नो दरखास्त बुझाइसक्नुपर्नेछ। अध्यादेश मार्फत विश्वविद्यालयका तत्कालीन उपकुलपति पदमुक्त भएपछि यो पद रिक्त रहेको थियो। र काठमाडौँ उपत्यकामा पछिल्लो 24 घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने 2,535 जना सवारी चालक कारवाहीमा परेका छन्। यस कारवाहीबाट 19,77,000 रूपियाँ राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ। कारवाहीमा पर्नेहरूमा सबैभन्दा धेरै अन्य विभिन्न नियम उल्लंघन गर्ने 1,609 जना चालक रहेका छन्। यसबाहेक निषेधित क्षेत्रमा हर्न बजाउने, तीव्र गतिमा सवारी साधन हुक्याउने र नियम विपरीत राइड शेयरिङ गर्ने, सड़क पेटिकामा सवारी साधन पार्किङ गर्ने, एकतर्फी सड़कमा सवारी चलाउने, ट्राफिक लाइट उल्लंघन गर्ने, मादक पदार्थ सेवन गरेर चलाउने र लेन अनुशासन पालना नगर्ने चालक कारवाहीमा परेका छन्। हाउसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बिहान 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौ।

0: web surfer अब घर घरमा फास्ट इन्टरनेट
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।

0: Sunday Nuncha Radio Sinus 89.8 MHz.
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
2: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
1: नियमानुसार कर तिरौं, दण्ड जरिवाना हुनबाट बचौं, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ,
2: समयमै कर तिरौं, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
4: नेपाल सरकार विज्ञापन हो।
5: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
6: 3 दिन भयो।
5: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
6: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
5: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
6: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
7: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
5: भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र। अहिले
8: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: नमस्कार सेनसेविका दिदी।
11: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
12: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
11: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
10: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
11: हो त,
12: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
11: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
13: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
14: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
13: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
14: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं।
13: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
14: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
13: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
15: के भयो, के को हल्ला खल्ला हो यो?
16: के हुनु, डोजर चलेको नि,
15: अब त हाम्रा दुःखका दिन सकिए।
5: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
16: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
5: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
15: हो त है, हामीले त ध्यानै नदिएको।
5: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
17: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।
18: ओहो ला
19: ल ल ल ल मरे के हो?
18: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
19: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिच बाटोमा बाटो काटेको।
18: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
19: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि, हेर त अब।
18: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
20: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
21: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौ, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
22: नेपाल सरकार, विज्ञापन बोर्ड।

राष्ट्रिय सहयोगका कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौ। यसै सिलसिलामा यही मिति 2060 चैत्र 5 गते म्याग्दीमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

0: Radio Simon 89.8 megahertz.
1: Oho la.
2: La la la la morning ke ho.
1: हेर त रगतै रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ
2: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
1: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
2: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
3: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
2: तीन दिन भयो।
1: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुवा, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
4: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
6: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
6: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
5: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
8: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ। हुन त
9: हुन्छ,
8: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
9: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
10: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
9: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
8: पहिरो जाने संकेत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
9: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
10: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
9: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
8: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
11: रेडियो साइनो 89.8 मेगाहर्ट्ज।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।

0: ओए केटा, म त सक्दिनँ हिँड्न यार। कति दिन लाग्छ आज?
1: आज गएर देउराली बस्ने हो, अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ दुई दिन लाग्छ साथी।
0: हो र,
2: यसको हिँडाइले त चार दिन पुग्नु।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज
1: साहिनो समय सूचक अहिले मध्याह्नको 12 बज्यो
2: नमस्कार प्रतिनिधि सभामा सभामुख परियालको भूमिकामाथि प्रश्न आज पनि विपक्षीको अवरोध सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन रूलिङको दबाव अस्पतालको बाँकी रकम चुक्ता गर्न सरकारको सक्रियता थप 91 करोड़ निकासा हुँदै विदा सकेर गायब प्राध्यापकलाई त्रिवीको 15 दिने हदम्याद काममा नफर्किए कानूनी कार्यवाहीको चेतावनी मध्यपश्चिम विश्वविद्यालयका झण्डे 2000 विद्यार्थी दीक्षित हुँदै कालीमाटी र बल्खुमा यात्रु तानातान र ठगी 35 बिचौलिया प्रहरीको फन्दामा उपत्यकाको कोटेश्वर कलंकी चक्रफल खण्डमा सड़क बत्ती जडान शुरू नागढुङ्गा सुरुङ मार्ग आगामी साउनदेखि सञ्चालनमा आउने युद्धपछि इरान झन शक्तिशाली भएको अमेरिकी गुप्तचर निकायको चेतावनी विश्व अर्थतन्त्रमै संकटको खतरा शान्ति सम्झौता अघि नै हर्मुजबाट तेल निर्यात शुरू र फिफा विश्वकपमा अर्जेन्टिनाको शानदार शुरूआत अल्जेरिया विरूद्धको खेलमा मेस्सीको उत्कृष्ट ह्याट्रिक विश्वकप अन्तर्गत नै आज राति 2 खेल हुँदै

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। प्रतिनिधि सभामा सभामुख हरियालको भूमिकामाथि प्रश्न सम्बन्धी खबरबाट, प्रतिनिधि सभाको आजको बैठकमा पनि विपक्षी दलहरूले अवरोध गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले जेठ 17 गते संसदमा सीमा विवादबारे दिएको अभिव्यक्ति सच्याउन माग गर्दै विपक्षी दलका सांसदहरूले आज पनि बैठक शुरू हुनासाथ आसनबाट उठेर विरोध जनाएका हुन्। विपक्षी सांसदहरूले प्रधानमन्त्रीको सो विवादित अभिव्यक्ति सच्याउन र संसदको रेकर्डबाट हटाउन सभामुख डोलप्रसाद अर्यालसँग रूलिङको माग गरेका छन्। सभामुखले रूलिङ नगरेको भन्दै उनीहरूले सभामुखको भूमिकामाथि समेत प्रश्न उठाएका छन्। बैठकमा नेपाली कंग्रेसका सांसद चन्द्रमोहन यादवले सभामुखले आफ्नो पुरानो पार्टी रासोपासँगको सम्बन्ध त्याग्न नसकेको आरोप लगाउनुभयो भने नेकपा सांसद गोपाल शर्माले सरकारमा गैर जिम्मेवार अभिव्यक्ति दिने प्रतिस्पर्धा चलेको र दण्डहीनता बढ़ेको बताउनु भएको छ। यसै गरी बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले प्रधानमन्त्रीको निर्देशनमा डोजर चलाएर सुकुम्बासीहरूलाई बेघर बनाइएको भन्दै आपत्ति जनाउनु भएको छ। होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरू खाना र पानीको अभावमा छटपटिएको उल्लेख गर्दै उहाँले उनीहरू जहाँ थिए त्यही शहर योजना बनाएर पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो। विपक्षीको अवरोध र माका बीच प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको युवा उद्योग कृषि संचार र स्वास्थ्य सहित आठवटा मन्त्रालयका मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ। सरकारी स्वास्थ्य बीमा बापत देशका 200 भन्दा बढ़ी अस्पताललाई थपेका 90 करोड़ रूपियाँ भन्दा बढ़ी भुक्तानी गर्ने प्रक्रिया अघि बढ़ाएको छ। स्वास्थ्य बीमा र विपन्न नागरिकको उपचार कोषको बाँकी रकम भुक्तानी गर्न सरकारले सक्रियता बढ़ाएको हो। हालै यसै क्रममा स्वास्थ्य बीमा बोर्डले विभिन्न अस्पतालका लागि थप 91 करोड़ रूपियाँ निकासा गर्ने प्रक्रिया शुरू गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार यसअघि गत जेठको दोस्रो साता स्वास्थ्य बीमा दावी बापत 1,03,24,00,000 रूपियाँ भुक्तानी भइसकेको छ। यस्तै जेठ महिनामै विपन्न नागरिकको उपचार खर्च बापत दुईपटक गरेर झनै 60 करोड़ रूपियाँ निकासा गरिएको थियो। मंगिरसम्मको बीमा दावी भुक्तानीका लागि 7 अर्ब र पुसदेखि असारसम्मका लागि 14.5 अर्ब गरी कुल 21.5 अर्ब रूपियाँ आवश्यक पर्ने मन्त्रालयले जनाएको छ। अधीन विदा दुरूपयोग गर्ने 50 प्राध्यापकबाट झण्डै 12 करोड़ रूपियाँ असूल गरिसकेको त्रिभुवन विश्वविद्यालयले बाँकी रहेकाहरूलाई पनि कार्यवाहीको घेरामा ल्याउने भएको छ। त्रिभुवनले आज सार्वजनिक सूचना जारी गरी सम्झौता अनुसारको दायित्व पूरा नगर्ने बाँकी प्राध्यापक तथा कर्मचारीहरूलाई 15 दिनको अन्तिम मौका दिएको हो। यदि यो तोकिएको समयसीमाभित्र उनीहरू सम्पर्कमा नआए विश्वविद्यालयसँग गरिएको कबुलियतनामा अनुसार कड़ा कानूनी कार्यवाही अघि बढ़ाउने र बाँकी रकम असुली प्रक्रियालाई अझ कड़ाईका साथ निरन्तरता दिने त्रिवीले स्पष्ट पारेको छ। त्रिवीको अध्ययन विधा सुव्यवस्थापन कार्यान्वयन समितिका अनुसार धेरैजसो प्राध्यापक र कर्मचारीहरू विधा सकिएपछि पनि समयअनुसार सेवामा फर्किएका छैनन् भने कतिपयले तोकिएको अवधि पूरा नगरी बीचमै सेवा छोड़ेका छन्। यस किसिमको गैर जिम्मेवार व्यवहारले विश्वविद्यालयलाई ठूलो आर्थिक शैक्षिक र प्राविधिक क्षति पुगेको त्रिवी प्रशासनले जनाएको छ। मध्यपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोह आज आयोजना गरिन्दैछ। विश्वविद्यालयले आफ्नो 16 वार्षिक उत्सव र 18 विश्वविद्यालय सभाका अवसरमा एकैसाथ दीक्षा गर्न लागेको हो। यस वर्ष विभिन्न संकाय र तह पार गरेका 1,928 जना विद्यार्थीहरू दीक्षित हुँदैछन्। विश्वविद्यालयका रजिस्ट्रार सह प्राध्यापक डाक्टर अर्जुन बहादुर अयधिका अनुसार दीक्षित हुनेहरूमा स्नातक तहका 1,222, स्नातकोत्तर तहका 694 र दर्शनाचार्य तहका 12 जना विद्यार्थी रहेका छन्। तीमध्ये 455 जना विद्यार्थीले दीक्षान्त समारोहमा प्रत्यक्ष सहभागी हुन आवेदन दिएका छन्। शिक्षा तथा खेलकुद मन्त्री एवं विश्वविद्यालयका सह कुलपति सस्मित पोखरेलको अध्यक्षतामा हुने सो समारोहमा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति एवं शिक्षाविद केदार भक्त माथेमा मुख्य अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनको आधिकारिक लोगो सार्वजनिक गरेको छ। पार्टीले नीलो पृष्ठभूमिमा सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहको तस्वीर समावेश गरिएको लोगो सार्वजनिक गरेको हो। राष्ट्रपाको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन आगामी असार 7 गतेदेखि 9 गतेसम्म चितवनमा आयोजना हुँदैछ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। लामो समयदेखि अँध्यारोका कारण समस्या झेल्दै आएको कोटेश्वर कलंकी चक र पथ खण्डमा सड़कपत्ती जडान कार्य शुरू गरिएको छ। आठ लेनमा विस्तार भएको काठमाडौँ उपत्यकाको यो व्यस्त सड़कमा बत्ती जडान हुन थालेपछि रात्रिकालीन यात्रा थप सुरक्षित र सहज हुने अपेक्षा गरिएको छ। सड़क विस्तार सम्पन्न भएको वर्षौं बितिसक्दा पनि पर्याप्त बत्ती नहुँदा यस खण्डमा सवारी चालक र पैदल यात्रीले ठूलो शास्ति भोग्दै आएका थिए। अँध्यारोकै कारण रातिको समयमा दुर्घटनाको जोखिम बढ़नुका साथै सुरक्षा चुनौती समेत थपिएको थियो।

0: नागढुङ्गा चौबिसे सुरुङ मार्ग आगामी साउन महिनादेखि सवारी साधनका लागि सञ्चालनमा आउने भएको छ। सुरुङ मार्गभित्रका प्राविधिक कामहरू सकिएकाले असारभित्रै अत्यावश्यक परीक्षण र सवारी व्यवस्थापनका अभ्यासहरू पूरा हुने आयोजनाले जनाएको छ। 2,688 मिटर लामो यस सुरुङ मार्गमा गुड्ने सवारी साधनका लागि शुल्क समेत निर्धारण भइसकेको छ। आयोजना निर्देशक सौजन्य नेपालका अनुसार कार भ्यान र माइक्रोबस जस्ता हल्का सवारी साधनले काठमाडौँ छिर्दा 65 रूपियाँ र बाहिरिँदा 60 रूपियाँ तिर्नुपर्नेछ। ठूला बस र ट्रकका लागि भने काठमाडौँ प्रवेश गर्दा 260 रूपियाँ र बाहिरिँदा 200 रूपियाँ शुल्क तोकिएको छ। सुरक्षाका कारण सुरुङ मार्गमा मोटरसाइकल र स्कूटर जस्ता दुई पाङ्ग्रे सवारी साधनलाई चल्न दिइने छैन। यो मार्ग शुरू भएपछि दैनिक गुड्ने मध्ये करिब 60% गाड़ीले सुरुङ मार्ग प्रयोग गर्ने अनुमान गरिएको छ। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज थप 45 अर्ब रूपियाँ निक्षेप संकलन गर्दैछ। बैंक तथा वित्तीय संस्थाहरूमा लगानी योग्य पुँजी तरलता बढ़ी भएपछि राष्ट्र बैंकले मौद्रिक उपकरण मार्फत 28 दिनका लागि उक्त रकम तान्न लागेको हो। आज दिउँसो 3 बजेसम्म अनलाइन माध्यमबाट हुने बोल कबोलमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरू सहभागी हुन सक्नेछन्। यसको ब्याज दर बोल कबोलकै आधारमा तय हुनेछ भने सावा र ब्याज भुक्तानी आगामी 31 गते गरिने राष्ट्र बैंकले जनाएको छ। काठमाडौँ उपत्यकामा पछिल्लो 24 घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने 2,535 जना सवारी चालक कार्यवाहीमा परेका छन्। यस कार्यवाहीबाट 19,77,000 रूपियाँ राजस्व संकलन भएको ट्राफिक प्रहरीले बताएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मशान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मशान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मशान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। अमेरिका र इरानबीच शान्ति सम्झौताको अन्तिम वार्ताको तयारी भइरहँदा अमेरिकी गुप्तचर एजेन्सीहरूले नयाँ चेतावनी दिएका छन्। अमेरिकी संचार माध्यम सीएनएनका अनुसार हालैका युद्ध र युद्धपछि इरान पहिले भन्दा झन शक्तिशाली भएको गुप्तचर रिपोर्टले देखाएको छ। इरानसँग अहिले विश्वव्यापी अर्थतन्त्रलाई ठूलो नोक्सान पुर्याउन सक्ने नयाँ र शक्तिशाली क्षमता थपिएको रिपोर्टमा उल्लेख छ। अमेरिकी गुप्तचर अधिकारीहरूका अनुसार इरानले अब जति बेला पनि अन्तर्राष्ट्रिय व्यापारका लागि महत्वपूर्ण मानिने होर्मुजल घाटी बन्द गर्न सक्छ। यति मात्र होइन, यदि आणविक वार्ता असफल भएमा इरानले यमनका हुथी विद्रोहीहरू मार्फत अर्को मुख्य समुद्री मार्ग बाब अल मन्देबमा पनि संकट पैदा गर्न सक्ने चेतावनी दिएको छ। आगामी शुक्रबार स्विजरल्याण्डमा अमेरिका र इरानबीच अन्तिम सम्झौताका लागि निर्णायक वार्ता हुँदैछ। सो वार्ता अगावै दुई महिनापछि इरानले पहिलो पटक कच्चा तेल निर्यात।
4: Radio Simon 89.8 megahertz.
5: Oho la
6: la la la, la morning ke ho
5: हेर त रगतै रगत भयो छ्या। म त त्यस्तो हेर्न नि सक्दिनँ।
6: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स एम्बुलेन्स लगिहाल्नु।
5: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
6: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
5: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
7: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
8: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ल ल ल यता नआऊ है बुहारी, तलै बस, छाचुप नगर। आज कति दिन रे?
2: तिन दिन भयो।
1: तिमीलाई थाहा छैन? अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुवा, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक योजनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
4: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
5: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
7: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
8: हुन्छ
9: हुन्छ।
7: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
8: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
10: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
8: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
7: पहिरो जाने संकेत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
8: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
10: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
8: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
7: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
11: रेडियो साइमन 89.8 मेगाहर्ट्ज,

थुप्रै सरू पूजाका सामग्री फलफूल भण्डारमा चाहिने सामग्री सहित 11,065 प्रदान गर्नुभएको छ। शान्ति महिला समूह कृपया मैले मञ्चमा आमन्त्रण गरे, हजुरहरू आउनुहोला, सचिवालयको काम पनि सकौं अनि 4 बजेसम्म आज हामी नातिनुहोला। मरेर जाँदा लिएर जानु केही पनि छैन। यो दिव्य भूमिमा आज सत्सङ्ग गरौं। देवी भागवतका कथाहरूमा हामी प्रवेश गरेका छौं। छिट्टो आइदिनुहोला शान्ति आमा समूह एवं राम जानकी शान्ति मार्ग टोलबाट अध्यक्ष मणिकर्ण कणेलज्यू र शान्ति महिला समूहबाट अध्यक्ष गोमा कणेलज्यू दुईजना माथि आउनुहोला। अरू तल मिलेर होचो होचो अगाडि, अग्लो अग्लो पछाडि, नत्र अगाडि एक लाइन बस्नु भए पनि हुन्छ। दिव्य फोटाहरू पनि हजुरहरूले खिच्नुहोला।

कृपया छिट्टो आइदिनु होला माथि रुद्राक्ष लिनको लागि. मणिकर्णा कणेल र गोमा कणेलजी ल जोरदार ताली बजाएर स्वागत गरौं. एउटा दिव्य फोटो लिनुहोला. नछेक्किनुहोस्, पछाडि परेको अनुहार आउँदैन. अगाडि बरू बसिदिनुहोस् न, दुई तिनजना बसिदिनुहोस् त. फोटो खिचेपछि थक्क पछि नहोस् न. हेर्दाखेरि बसेर केही पनि हुँदैन. पछाडि उभिएको बहिनीको अनुहार छेक्किन्छ. तपाईँ अग्लो मान्छेको पछाडि उभिनु भएको छ, पछाडि झोला बोक्ने बहिनी, तपाईँको अनुहार आउँदैन. अग्लो टाउको तपाईँ हेर्नु न. हो ल, मैले राम्रो कुरा गरिदिए हुन्छ, फेरि गाली गर्नुहुन्छ मैले. ल आउनुहोस्, पण्डित शिवलाल एवं यशोदा रिजाल भरतपुर आठबाट 1120 प्रदान गर्नुभएको छ. पण्डित शिवलाल रिजालजी वरिष्ठ समाजसेवी लक्ष्मी कुमारी सुवेदी 1125 प्रदान गर्नुभएको छ. आएर रुद्राक्ष लिइदिनु होला. राप्ती क्षेत्र रोल्पा हो. रोल्पा लेख्नु भएको लिबाङबाट पाल्नु भएको छ हाम्रो लक्ष्मी कुमारी सुवेदीज्यू. आएर रुद्राक्ष ग्रहण गरिदिनु होला. प्राडा श्री नारायण प्रसाद सुवेदी, प्राध्यापक डाक्टर श्री नारायण प्रसाद सुवेदी गुरुदेवको 1125 प्रदान गर्नुभएको छ. बागमती क्षेत्रम बालाजू सोह्र काठमाडौँबाट ताली बजाएर स्वागत गरौं. ए हे, हाम्रो योगी डाक्टर प्राज्ञानाथ सर्टिफिकेटको नाम होला यो, प्राडा श्री नारायण प्रसाद सुवेदीजी. ल ताली बजाएर स्वागत गरौं गुरुदेवलाई. ल अब एउटा दिव्य भजन. हाम्रा दान लिनुभएका दाताहरू नाच्न पनि मिल्ने खाले भयो भने राम्रो हुन्थ्यो दिवाकरजी. अब हजुरको इच्छा जे छ.

श्रीहर भगवानको आदरणीय सज्जनवृन्द हाम्रो बीचमा ओम ओम ओम हरिओम हरिद्वारबाट योगी अनिता गिरीजी पाल्नु भएको छ गरिमामय मञ्चमा आइदिनुको लागि हार्दिक अनुरोध गर्दछु। योगी ओजस्वीनाथजी पोखराबाट पाल्नु भएको छ योगी ओजस्वीनाथजीलाई पनि म यता मञ्चमा आएर मञ्चको शोभा बढाइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। ताली बजाएर स्वागत गरौं। समय मिलेमा उहाँहरूका पनि हामीले आशीर्वचनहरू श्रवण गर्नेछौ। अहिलेलाई भने योगी डाक्टर प्रज्ञानाथजीलाई यहाँ गुरुदेव आज तीन चारजना भक्तहरू 81 आउने कुरा छ। 20 मिनट पक्कै भयो, त्यसपछि सल्लाह गरौंला। हजुरले त्यही 20 मिनटको मानसिकता बनाएर आफ्नो अभिव्यक्तिहरू राखिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। अरू कुराहरू हजुर अभिभावक हुनुहुन्छ, मार्ग निर्देशक हुनुहुन्छ, हजुरकै छत्र छायामा हामी छौ। हजुरले जे भन्नुहुन्छ हामी त्यही गर्छौ। अहिलेलाई पनि हामीले आशीर्वचनहरू श्रवण गर्नेछौ। अहिलेलाई भने योगी डाक्टर प्रज्ञानाथजीलाई यहाँ गुरुदेव आज तीन चारजना भक्तहरू 81 आउने

0: जी महाराज का दिव्य वाणी ओम।
1: सबले हाथ इस करूं

0: मैले सुनेको घर त एकदम राम्रो बनाएको छौ रे।
1: Try some of your
0: delicious। मैले कति चोटि भनिसके उहाँलाई टाइल चेन्ज गराउनु भनेर, सुन्नु नै हुन्न।
1: किन
0: अनि यो

0: to hurry.
1: You were wonderful tonight.
0: You too?
2: कारण तिमीले यो टाइल्स कुनसँग लगाएको?
1: कजारिया. वाह, गजब छ नि. जब घरमा कजारिया टाइल्स लगाउनुहुन्छ
0: तपाईँले सोध्ने नै भएन.
3: अब ध्यान गरौं, आँखा चिम्नेर. शान्ताकारं भुजगशयनं

तस्मै नमः सरस्वत्यै नमो नित्यम् भद्रकाल्ये नमो नमः वेद वेदान्त वेदाङ्ग विद्यास्थानेभ्यो एव सरस्वत्यै नमो नित्यम् भद्रकाल्ये नमो नमः वेद वेदान्त वेदाङ्ग विद्यास्थानेभ्यो एव गोरक्षनाथाय भद्राय शिवस्वरूपाय वेदसे शिवगोरक्षनाथाय मच्छिन्द्राय नमो नमः निर्मलम् निश्चलम् नित्यम् निष्क्रियम् निर्गुणम् महात् व्योमे विज्ञानमानन्दम् ब्रह्म ब्रह्म विदो विदु निर्मलम् निश्चलम् नित्यम् निष्क्रियम् निर्गुणम् महात् व्योमे विज्ञानमानन्दम् ब्रह्म ब्रह्म विदो विदु गोरक्षनाथ भगवान को अतुलनीय गोरखनाथ भगवान को अतुलनीय कृपा बाट यो शिव गोरक्ष सांग कोटी हो को जन्म हैन प्रकट भयो प्राकट्य भयो र यो प्राकट्य अवसर में यो सुंदर अवसर में यो ऐतिहासिक विश्व वंदनीय अवसर में यसको आचार्यत्वर व्यासाचार्यको सौभाग्य पाउनुभएका हाम्रा परशुराम पाण्डेज्यू र यसै गरी यो कोटी होमको यज्ञलाई सुसम्पन्न गर्नका लागि आउनुभएका हाम्रा वरिष्ठ योगीवर योगी बलभद्रनाथज्यू महाराजज्यू र यसै गरी यो कोटी होमलाई सुसम्पन्न गर्न यो यज्ञको सम्पन्नताका लागि खट्नुभएका हाम्रा श्रीनाथ योगीज्यू र यसै गरी यो मञ्चमा आज हरिद्वारबाट आउनुभएकी र परि

0: पराक्रमी र फलफूल सहित यो खाद्यान्न भोजमा पनि सहयोग गर्नुहुने हाम्रो गिरी अनिता गिरीज्यू र यसै गरी महिला तथा बाल विकास स्वास्थ्य केन्द्रबाट वरिष्ठ समाजसेवीको रूपमा काम गरी यहाँ भगवानको गोरक्षनाथको विभूति प्रसाद दिएर मानव कल्याण गर्नुहुने योगी ओजस्वीनाथ, त्यसै गरी देवीनाथ र योगी नरनाथजीको सत्सङ्कल्पलाई बालककालदेखि पूरा गर्नुहुने र मैले अहिलेसम्म छोडेको बिर्सिएका हाम्रो सल्यानीनाथजी महाराज हुनुहुन्छ, उहाँ योगी नरनाथजीका सत्सङ्कल्पहरूलाई पूरा गर्नका लागि अहिले पनि हाम्रो यही आश्रममा रहनुभएको छ र हामीलाई कल्याण गरिरहनु भएको छ। त्यसै गरी देवीनाथ, त्यसै गरी इमा माता र पुष्प अर्पण गरेर पुष्पमाला बनाएर व्यासाचार्यज्यू सहित हामीलाई पुष्प अर्पण गर्नुहुने, पुष्पमाला लिएर सङ्कलन गरेर ल्याउने हुने 81 वर्षका तर जौजवान जीवनाथ ढुङ्गानाज्यू र यसै गरी पुष्पमालामा सहयोग गर्नुहुने हाम्रो हेमावती सनातनीज्यू र संगीता लोहनीज्यू सहितको सम्पूर्ण जो हाम्रो वैदिक परिवार छ, यो परिवारमा म हृदयदेखि नै नमन गर्दछु र साधुवाद योगी नाथको तर्फबाट म साधुवाद अर्पण गर्दछु। र यसै गरी आजको श्रीमद् देवी भागवतको हिजो हामीले प्रवचन गर्दा यो शरीरले नै भनेको थियो कि अबदेखि श्रीमद् देवी भागवतको प्रवचन आरम्भ हुन्छ र देवीको महिमा अतुलनीय छ र यो देवीको महिमालाई सुनेर सौभाग्य पाउनुभएका हाम्रा देवी स्वरूपिणी माताजीलाई पनि म हृदयदेखि नमन गर्दछु। माता च पार्वती देवी, पिता देवो महेश्वर, बान्धवा मानवा सर्वे स्वदेशो भुवनत्रयम् भनेर मनुले भन्नुभएको थियो र त्यही मनुले भन्नुभएको विचारधारालाई हाम्रो राष्ट्रगुरु योगी नरेन्द्रनाथजीले पनि जीवनमा उतार्नुभयो। स्वदेशो भनेको आफ्नो राष्ट्र, स्व भनेको आत्मा, आत्मा भनेको आफ्नो राष्ट्र र आत्मा एउटै हो। आत्माबाट पृथ्वी, जल, तेज, वायु, आकाशबाट जसरी पञ्च भौतिक शरीर, पाँच भौतिक शरीर बन्दछ, त्यस्तै गरी राष्ट्रको पनि निर्माण हुन्छ। सप्त अङ्गहरूबाट राष्ट्रको निर्माण हुन्छ। नेपाल राष्ट्रको निर्माणमा जसरी पृथ्वीनारायण शाहको योगदान छ र पृथ्वीनारायण शाहलाई वरदान दिने हाम्रा आराध्य देव पशुपतिनाथ स्वरूप योगी गोरक्षनाथ महाभगवान गोरखनाथ भगवानको आशीर्वादबाट दही खाएर र वरदान पाएर यो राष्ट्रको एकीकरण गोरखनाथ बाबाको कृपाबाट पृथ्वीनारायण शाहले गर्नुभयो र यो राष्ट्रको एकीकरण गरेपछि यो राष्ट्रको एउटा फुलबारीमा वैदिक सनातन धर्म, बौद्ध धर्म, किराँत धर्म, वनपो धर्म, प्रकृतिका धर्महरू र विविध धर्मावलम्बीहरू, स्वदेशबाट आएका, अन्य दक्षिणबाट आएका, उत्तरबाट आएका, सबै क्षेत्रबाट आएका धर्महरूलाई यहाँ समावेश गरेर विविधतामा एकता, अनेकतामा एकता र हाम्रो संस्कृतिको विशेषता गरेर योगी नरेन्द्रनाथज्यूले समरस भाव कायम गर्नुभयो, सामरस्यवाद बनाउनुभयो र यो सामरस्यवादको यो फुलबारीमा सबै फूलहरूलाई उनेर एउटा सुन्दर माला बनाउनुभयो र जसरी पृथ्वीनारायण शाहले यो राष्ट्रको एकीकरण गर्नुभएको थियो त्यसै गरी योगी नरेन्द्रनाथज्यूले यो राष्ट्रको संस्कृति, सभ्यता, मूल्य, मान्यता, संस्कृति र यो संस्कृतिलाई उन्ने कोटी होम, लक्ष्य होम र गुरुकुलमहरू, संस्कृतका पीठहरू खोलेर उहाँले विभिन्न फूलहरूलाई, विभिन्न जातिहरूलाई, विभिन्न वर्णहरूलाई, विभिन्न मातृशक्तिहरूलाई, सबै शक्तिहरूलाई जोडेर एउटा परिवार बनाउनुभयो र एउटा फूलको माला बनाएर उहाँले यो राष्ट्रलाई उड्नुभयो र यो राष्ट्रलाई अहिले पनि यो राष्ट्रको एकीकरणलाई फेरि हामीहरूले यो कोटी होमको माध्यमबाट पुनर् एकीकरण अभियान हामीले शुरू गरेका छौं। यो पुनर्जागरणको अभियान हो। श्रीमद् देवी भागवत लगाउनुको अर्थ पनि यही हो कि हामी यो दैवी शक्तिको माध्यमबाट दैवी शक्तिको संरचनाबाट एकातिर हामी योगी नरेन्द्रनाथजीका जुन वैदिक संस्कृति मूलक कार्यहरू छन् र सभ्यतामूलक कार्यहरू छन्, संस्कार पद्धतिहरू छन्, जीवन पद्धतिहरू छन् जसलाई समाजमा उतार्नु जरुरी छ, मातृशक्तिको जीवन दर्शनमा त्यसलाई प्रतिभावान बनाउनु जरुरी छ र त्यसैको लागि उहाँले यो माध्यमबाट जसरी विकसित गर्नुभएको थियो र हाम्रो दायित्व हाम्रो कर्तव्य र यो हामीलाई सुम्पिएको युगले सुम्पिएको जिम्मेवारी राष्ट्रले सुम्पिएको जिम्मेवारी हामीले यो पूरा गर्नको लागि हामीले यो कोटी होम आयोजना गरेका हौं र यो आयोजनाको अर्थ के हो भने हाम्रो राष्ट्रलाई अब हाम्रो शहीदको भावना हाम्रो भावना हाम्रो त्याग हाम्रो तपस्या हाम्रो समर्पण हाम्रो प्रतिबद्धता र हाम्रा ऋषि मुनिहरूको एकताको जरूरत छ। हाम्रा ऋषि मुनिहरूले जसरी तपस्या गरेका थिए ऋषि मुनिहरूले जसरी त्याग गरेका थिए त्यसै गरी हाम्रो जीवनमा पनि मातृशक्तिहरूले गरेको जीवनमा जसरी त्याग थियो जसरी त्याग थियो त्यसरी नै हाम्रो जीवनमा पनि हामीले यो त्यागलाई उतार्नु पर्दछ भनेर योगीजीले आफ्नो जीवन समर्पण गर्नुभयो र नाथहरूको यो जो विकास छ अन्तर्विकास छ र त्यसको लागि अन्तर्विकासको लागि योगी नरेन्द्रनाथज्यूले आफ्नो परम्परा आदिनाथदेखि आएको परम्परालाई यहाँ लिपिबद्ध गर्नुभएको छ र त्यो लिपिबद्ध गर्नुभएको परम्परालाई आज हामी प्रवाहन गर्दै आइरहेका छौं र यसैमा उहाँ गुरूदेवले एउटा लिपिबद्ध गर्नुभएको श्लोक छ। आज म यो श्लोकलाई यो कालिका मिडियामा र तबरमा पनि नम्र निवेदन गर्न चाहन्छु र आदिनाथ परम्परा भनेको बृहत परम्परा हो। गोरखनाथको परम्परा हामीले बिर्सिएका छौं, गोरखनाथको मन्त्र बिर्सिएका छौं, गोरखनाथको तन्त्र बिर्सिएका छौं र अब जब तपाईँ श्रीमद् देवी भागवत सुन्नुहुनेछ र म यो अहिले त्यो विभूतिको महत्व त्यसमा बताइएको छ, दुर्वासाको कथा आउँछ र त्यो दुर्वासाको कथामा म यो कथा नै सुरु हुने भएको हुनाले त्यो विभूतिको महत्व त्यहाँ दर्शाइएको छ। दुर्वासा ऋषिले कसरी विभूतिको प्रतापबाट देवलोकलाई पनि प्रसन्न पार्नुभयो र नरकमा परेकाहरूलाई पनि कसरी उद्धार गर्नुभयो भन्ने सुन्दर प्रसङ्गहरू देवी भागवतमा यथा समयमा प्रवचन हुन्छ र प्रवचन हुने भएको हुनाले मैले त्यसतिर सन्दर्भित गरेन। विभूतिको महत्व ठूलो छ र यो विभूतिको महत्व कोटी होमको महत्वसँगै आउँदछ र तपाईँले आफ्ना रोगहरू विविध बाधाहरू विविध अवरोधहरूलाई अरू केही नगरे पनि नाथहरूको विभूतिबाट विभूति मात्र लगाउनु भयो भने पनि त्यो विभूतिले तपाईँको सम्पूर्ण ग्रहहरूको शान्ति गर्छ, गृह पनि शान्ति हुन्छ। त्यसै कारणले पनि विविध मन्त्रहरू बनेका छन्, ती मन्त्र केही नगरे पनि केही नजाने पनि ओम गुरु गोरखनाथाय नमः हे गुरु गोरखनाथ भगवान भनेर गोरखनाथको नाम सम्पूर्ण नेपाली राष्ट्रले लिनु आवश्यक छ। पृथ्वीनारायण शाहका सबै सम्पत्तिलाई सन्ततिहरूलाई गोरखनाथको नाम लिन कुनै बाधा छैन, चाहे ऊ क्रिस्चियन होस् चाहे कुनै सम्प्रदायको होस्। यो पृथ्वीनारायण शाहको एकताभित्र पर्छ भने त्यसको अनुशासन पालन गरेर त्यसको मर्यादामा रहेर त्यसले गोरखनाथको जीवन दर्शनलाई उसले पालन दर्शनलाई पालन गरेर त्यसले आफ्नो जीवनलाई सफल बनाउन सक्दछ। त्यस कारणले पृथ्वीनारायण शाहसँगै गोरखनाथको पृथ्वीनारायण शाहको पनि राष्ट्रगुरु हुनुहुन्छ गोरखनाथ, महागुरु हुनुहुन्छ गोरखनाथ, त्यो गोरखनाथको महत्वलाई हामीले प्रसार गर्नु र आफ्नो जीवनमा उतार्नु पनि एउटा महत्वपूर्ण विषयवस्तु हो। र आज म समय अब लिपिबद्ध छ र मेरो समय पनि लिपिबद्ध छ र म एउटा श्लोक बाबाले योगी नरनाथज्यूले आदिनाथ परम्परादेखि कसरी योगी छिप्रानाथ हुँदै नरेन्द्रनाथजीसम्म आउनुभयो त्यसको बारेमा एउटा लिपिबद्ध श्लोक गर्नुभएको छ र म त्यो सुनाएर आफ्ना विचारहरूलाई पूर्ण विराम दिनेछु। र यो गोरखनाथज्यूलेको विषयवस्तु योगी नरेन्द्रनाथजीको वंशावलीबाट यो लिइएको छ। आदिनाथ महेशस्य शिष्यो मत्स्येन्द्र भास्कर, अर्थात आदिनाथ गोरखनाथ भगवान भनेको शिव नै हुनुहुन्छ। शिवनाथको परम्पराबाट पशुपतिनाथ, शिवनाथ, आदिनाथ, प्रभुनाथ, रुद्रनाथ सबै भगवान शंकरका नाम हुन्। आदिनाथ महेशस्य शिष्य मत्स्येन्द्र भास्कर, तत्शिष्य शिव गोरक्ष, तत्शिष्य सत्यनाथक। गोरखनाथको शिष्य बनेर हाम्रो ब्रह्माजी आउनुभयो र ब्रह्माजीको नाम सत्यनाथ रहेको छ र हामीहरू जो कानछिरेका योगीहरू छौं उहाँहरू सबै सत्यनाथ परम्परामा पर्दछौ, अर्थात ब्रह्माजीको परम्पराबाट नै विकसित भएका छौ। यो पनि महत्वपूर्ण गौरवपूर्ण कुरो हो कि जो गोरक्षनाथको परम्परामा आउँदछन् त्यसलाई मान्दछन्, पुज्दछन् र त्यो शिवको परम्परा सँगसँगै सत्यनाथको परम्परा विकास हुन्छ र त्यो परम्परामा ब्रह्माजीको परम्परा पनि विकसित भएर आजसम्म हामीसम्म आइपुगेको छ। सिद्ध गौरवनाथ आख्यो सत्यनाथ पते सिद्धान्त अनेकसो भवत, सिद्ध गरिबनाथ आख्यो दीननाथ प्रसिद्ध बाघ। उहाँको त्यसको परम्परामा एकजना गरिबनाथ आउनुभयो, त्यसो दीननाथ आउनुभयो, त्यसो तत्शिष्य प्रशिष्य छु, ती शिष्यहरू प्रशिक्षणमा अनेक शिष्य प्रशिक्षित भए, प्रसिद्ध भए। ती शिष्य प्रशिक्षणहरू मध्ये चिमननाथ सङ्गीत, त्यसो चिमननाथको आउनुभयो र चिमननाथ पछि ततो हाजरनाथ हो भूत, त्यसपछि हाजरनाथ मतलब कि अरब देशहरू जति पनि मुस्लिम देशहरू छन् ती मुस्लिम देशहरू पनि भगवान गोरक्षनाथकै शिष्य प्रशिष्यबाट ज्ञान लिएर उनीहरूले शिक्षित भएका छन्, दीक्षित भएका छन्। तर दुःखको कुरो उनले आफ्नो मूल गुरूलाई बिर्सिरहेका छन्। जसरी हाम्रो देशका कुना काप्चाबाट हाम्रो मूल परम्परा हामीहरूले बिर्सिरहेका छौ, भुलिरहेका छौ, त्यसै गरी उनीहरूले पनि आफ्नो मूल गुरूलाई बिर्सिरहेका छन्। उहाँले ततो हाजरनाथ कृपानाथ तत परम दरबारनाथ नाम्ना तस्मात् अमृतनाथ कह ध्याननाथ तत शिष्य तस्मा पञ्चमनाथ कह। यसरी पञ्चमनाथहरू विविध नाथहरूको एउटा परम्परा, छोटो परम्परा बाबाले योगी नरनाथजीले लेख्नु भएको छ। तत तस् सरस्वतीनाथ प्रभुनाथ ततो भवत तस्मा उजागरनाथ हो, राजा जहाँगिरीनाथ नै उजागरनाथ बनेर आउनुभयो र मुस्लिमको राज्य शासन गर्ने पनि हाजरनाथ बनेर यहाँ परम्परा कायम गर्नुभएको छ। त्यसपछि हंसनाथ तत परम, त्यसपछि जसरी हामीले तपाईँलाई यहाँ जब तपाईँ यहाँ जय बागेश्वरी मन्दिरतिर लाग्नुहुन्छ नि अथवा गणेशजीको मन्दिरतिर लाग्नुहुन्छ त्यहाँ एउटा चित्र छापिएको छ, यहाँ पनि छ छिप्रानाथजी, योगी नरनाथजी गुरु हुनुहुन्छ। उहाँको गुरुको नाम यहाँ मलाई पनि थाहा थिएन, हाम्रा कतिपय मित्रहरूलाई पनि थाहा थिएन र त्यसमा योगी नरनाथजीले त्यो उल्लेख गर्नुभएको छ। तत सरस्वतीनाथ प्रभुनाथ ततो भवत तस्मा उजागरनाथ हंसनाथ तत परम सूर्यनाथ। छिप्रनाथको गुरु हुनुहुनेछ सूर्यनाथ, सूर्यनाथ तत छिप्रनाथ हो, यी सूर्यनाथ पछि छिप्रनाथ हुनुभयो। हेर्नुहोस् त आदि जगत गुरु शंकराचार्य होइन कि आदि जगत गुरु आदिनाथ शिवको परम्पराबाट आएको यो परम्परा छ। त्यो परम्परामा एकदम निकटवर्ती परम्परामा योगी नरनाथ आउनुभएको छ। सूर्यनाथ पछि छिप्रनाथ, छिप्रनाथ पछि योगी नरनाथ र योगी नरनाथको यज्ञमा विभूति मात्र लिने गरेमा मात्र पनि, त्यसलाई चरणको धुलो लिएमा मात्र पनि हाम्रो जीवन अहोभाग्य हुन्छ र हामी त्यही मूल परम्पराबाट मूल वृक्षसँग जोडिन्छौ भन्ने यो प्रमाणको रूपमा रहेको छ। र सूर्यनाथ तत क्षिप्रनाथो नरहरि तत मैले गर्न खोजेको यो यो मिडियामा कालिका मिडियामा यो लिपबद्ध गर्न खोजेको मेरो यो हो कि सूर्यनाथ सूर्यनाथ पछि क्षिप्रनाथो नरहरि तत योगी लेख्दा यहाँ छन्दभङ्ग हुने भयो त्यो हुनाले उहाँले नरहरि तत भनेर लेख्नु भएको छ र हामीलाई पनि बाटो खोलिदिनु भएको छ क्षिप्रनाथ सूर्यनाथ हुनुभयो सूर्यनाथ क्षिप्रनाथ हुनुभयो त्यसै नरहरिनाथ हुनुभयो नरहरिनाथ पछि हाम्रो ठुलो 200 जनाको परिवार हुँदै होइन योगी डाक्टर प्रज्ञानाथसम्मको यो परम्परामा अब हामीहरूले आफ्नो दायित्व गरेर आफ्नो कर्तव्य गरेर आफ्नो जीवनमा परम्परामा जीवनी व्यक्तित्वको प्रकाश गरेर गुरु परम्परालाई प्रभावमान गराएर हाम्रो देशलाई पुनर्एकीकरण गर्ने राष्ट्रिय एकीकरण गर्ने सांस्कृतिक एकीकरण गर्ने धार्मिक एकीकरण गर्ने र यो राष्ट्रलाई शिखर राष्ट्र हिमाली राष्ट्र वैदिक सनातन धर्मको मूल राष्ट्र बनाउनको लागि हाम्रो कृत संकल्पित बनौ र हाम्रो दृढ संकल्प यो बनोस् र सत्य धर्मको जय गर्नका लागि हाम्रो मन वचन कर्मको एकता एकमुष्ट भएर हामी दिग्विजय प्राप्त गरौं भनेर हाम्रा विचारहरू सम्प्रेषित हुन् भनी आफ्ना म विचारहरूलाई विराम दिन्छु। ओम ओम ओम
1: श्री शिव गोरक्षनाथको श्री शिव गोरक्षनाथको सिद्ध नवनाथहरूको सिद्ध चौरासीनाथहरूको ओम हरि ओम ओम सिद्ध योगी सूर्यनाथको सिद्ध योगी क्षिप्रनाथको सिद्ध योगी राष्ट्रगुरु योगी नरहरिनाथको आदरणीय सज्जनवृन्द मैले अघि नै उद्घोष गरे चाहिँ आज आउने वाचा गर्नुभएका एकजना विशिष्ट विद्वानको आगमन भएको छ। सेभ द नेसन मिडिया तथा रिटायर्ड क्लब नेपालका अध्यक्ष एवं सेभ द नेसन टेलिभिजनका संचालक सह प्राध्यापक डाक्टर केबी सम्राटज्यू यहाँ आइसक्नु भएको छ। उहाँको आफ्नै टिभी छ। एक ताली बजाएर स्वागत गरौं। यहाँ आज एउटा अर्को टेलिभिजनबाट पनि यो कार्यक्रम लाइभ अब थपिनेछ 4 बजेसम्मको लागि। अहिले सेटिङ हुँदैछ। मैले आसन ग्रहणको लागि डाक्टर केबी सम्राटजीलाई अनुरोध गरे। अब उहाँ काम सकेर आफू मञ्चमा आउनुहुनेछ। एकपटक ताली बजाएर स्वागत गरौं।

0: पशुपति अन्नपूर्ण आश्रम की संरक्षक तथा देवघाट विकास केन्द्र नेपाल की सदस्य एवं रिटायर्ड क्लब नेपाल की सल्लाहकार आध्यात्मिक धार्मिक व्यक्तित्व माता भद्रकालीज्यू पाल्नुभएको छ। भद्रकाली मातालाई जोरदार तालीको साथमा सम्मान गरौं र गरिमामय मञ्चमा आसन ग्रहण गरिदिनुहुनको लागि हार्दिक अनुरोध गर्दछु। पशुपति अन्नपूर्ण आश्रमका उपाध्यक्ष एवं देवघाट विकास केन्द्र नेपालका सदस्य वरिष्ठ समाजसेवी श्री मेघनाथ सुवेदीज्यू पाल्नुभएको छ। आदरणीय श्री मेघनाथ सुवेदीज्यूलाई पनि गरिमामय मञ्चमा आएर अतिथिको रूपमा आसन ग्रहण गरिदिनुहुनको लागि हार्दिक अनुरोध गर्दछु। हाम्रो डाक्टर सह प्राध्यापक डाक्टर केबी सम्राटजी नेपालको सातै प्रदेशमा एक एकवटा पशुपति अन्नपूर्ण संस्कृत विश्वविद्यालय स्थापना गर्नुपर्छ भन्ने महान लक्ष्यको साथमा दिनरात एक गरेर खटिराख्नु भएको छ। एक वर्ष पहिला चितवनको कुन ठाउँ हो गुरुदेव, हाम्रो एक भएको बिर्सिसके म, गीतानगर, गीतानगरमा गुरुदेव र हामी सँगै सहकार्य गर्ने अवसर मिल्यो। यति सरल र यति निर्मल विचार भएका आदरणीय गुरुदेवलाई भेट्दाखेरि मलाई खुसी पनि लाग्यो र म गौरवान्वित पनि भएँ। आज पाल्नु भएको छ, जोरदार ताली बजाएर स्वागत गरौं। र यो संकल्प, यो सातवटै प्रदेशमा पशुपति अन्नपूर्ण संस्कृत विश्वविद्यालयको जुन अवधारणा छ यो पूर्ण होस्, हामीले पनि त्यसमा होस्टेमा हैसे गर्न पाइयोस्। अब भने म सम्मानलाई जोड्ने अनुमति माग्दछु। नारायण प्रसाद पाण्डे भरतपुर दुईबाट पहिला 1005 दिनुभएकोमा पछि 150 थपेर 1155 बनाउनु भएको छ। ताली बजाएर स्वागत गरौं आदरणीय श्री नारायण प्रसाद पाण्डेजीलाई मञ्चमा आएर रुद्राक्ष लिइदिनुको लागि हार्दिक अनुरोध गर्दछु। आदरणीय दानवीर श्री नारायण प्रसाद पाण्डेजी, दुवैजना आउनुहोला। नारायण प्रसाद पाण्डेजी देवी कणेल ढकाल भरतपुर 8, देवी कणेल ढकाल भरतपुर 8 1500 प्रदान गर्नुभएको छ। ताली बजाएर स्वागत गरौं। यो रसिद लिएर जानुहोला नारायण गुरुदेव। देवी कणेल ढकालजी भरतपुर 8 1500 उहाँलाई पनि यो सम्मान ग्रहण गरिदिनुहुनको लागि हार्दिक अनुरोध गर्दछु। यसरी थोपा थोपा बटुलेर पर्वत, दाना दाना बटुलेर पर्वत बनाउने हाम्रो लक्ष्य, सिन्धु सिन्धु बटुलेर, बिन्दु बिन्दु बटुलेर सिन्धु बनाउने हाम्रो लक्ष्य पूर्ण भएको छ, पूर्ण हुँदैछ। 8 गते मैले सबै आमाहरूलाई कति बुझाउन सकेको छु, कति बुझाउन सकेको छैन, दिनको 3-4 पटक भनेको छु। 8 गते 1,25,00,000 बत्ती बाल्ने भनेको 5 करोड कटिसकेका छन्, 5 करोड। अब त्यो दर्शन गर हजुरहरू समूहगत रूपमा आएर त्यो मिलाउनको लागि हामीले योगदान दिन्छौं भन्नुहुन्छ भने यहाँ सचिवालयमा सम्पर्क गर्नुहोला। कति बजे आउने, कहाँ आउने, बत्ती कहाँ छन्, त्यस्तै आएर अलपत्र परेर भएन। हामी यता छ, यताको कार्यक्रम सक्छौ जान्छौं, होइन हामीलाई सोधेर पनि टुङ्गो लाग्दैन। त्यसकारण आएर बत्तीको संयोजक भागीरथी कणेजी हुनुहुन्छ, उहाँलाई सोधेर हजुरहरूले त्यो बत्ती मिसाउने मिलाउने काममा पनि सहयोग गर्न सक्नुहुन्छ। र पहिला हामीले बत्ती पुग्दैनन् कि भनेर कता कता चिन्ता त हुन्छ, सुरु गर्दाखेरि ल्याउनुहोस् ल्याउनुहोस् भनेका थियौं। अब हजुरहरू छुट्नुहुन्छ कि, करोडौं बत्ती बाल्ने ठाउँमा आमाहरूको अत्यन्तै ठूलो इच्छा हुन्छ, रहर हुन्छ, त्यसमा नछुट्नुहोला। र समय कति भन्दाखेरि बिहान 10 बजेदेखि 11 बजेको बीचमा यो बत्ती बाल्ने काम चाहिँ यहाँ सुसम्पन्न हुनेछ। त्यो दिन धेरैभन्दा धेरै आउनुहोला अनि 4 बजेसम्म सत्सङ्ग गरेर यहीँ प्रसाद आदि लिएर जाउँला। 6 गते कन्या पूजन 1008, सायद हामीले 1008 चाहिँ यहाँ यो चौर भरिन्छ, त्यति कन्याको पूजन हुँदैछ। त्यसकारण सचिवालयमा पनि हजुरहरूले सम्पर्क गरेर सोधेर कति कन्या पुगे कति कन्या पुगेका छैनन्, नौ वर्ष नकटेका, नौ वर्षभन्दा तलका हजुरहरूले छोरीहरू नातिनीहरू छन् भने यो महान कार्यमा मिसाइदिनुहोला। यो सानो पुण्यको प्रतापले यस्तो महान कार्यमा जोडिन पाइँदैन। त्यो हाम्रा सन्ततिहरूमा पनि आध्यात्मिक तरङ्ग र यो सकारात्मक भावले गर्दाखेरि म त नौ वर्षभन्दा पहिला यसरी पूजित भएको रहेछु भन्ने हुँदाहुँदै त्यही भावनाले भोलि योगी नर हरिनाथ जस्तै, गार्गी जस्तै, मदालसा जस्तै मातृशक्तिको रूपमा स्थापित हुन सक्छन्। जोरदार ताली बजाएर स्वागत गर्छु। छ गते बिहान 7 बजे त हजुरहरूले नाति त ल्याउनु पर्यो होइन, नातिनी अथवा छोरीहरू ल्याएर यहाँ आइपुग्नु पर्यो, अनि ल्याउने र लाने सायद त्यति धेरै कन्या भएको हुँदाखेरि आफ्नै त्यो व्यवस्था पनि मिलाउनु होला, सकेसम्म नछुट्नु होला। अनि यहाँ हरेक किसिमबाट अनर्गल प्रचारहरू गरिएको छ। 52 मात्रै छोरी नातिनीहरू पुज्ने यहाँ ऊ गरिएको छ, अनि 52 मात्रै खुट्टा धुन हामी किन जाने भन्ने किसिमको पनि बाहिर यो अनावश्यक र अनर्गल प्रचार प्रसार गरिएको मैले सुनेको छु। राष्ट्रगुरु योगी नरहरिनाथ त सबैलाई जनै लगाउनको लागि, जनै लगाएर होम गर्नको लागि प्रेरित गर्ने महापुरुष हुनुहुन्छ। उहाँकै संकल्पमा भएको यस महायज्ञमा हामी 52 जातिका मात्रै कन्याहरू पुजौं भनेर हामीले भन्यौं भने हामीलाई यो माटोले पनि सराप्छ, योगीजीको आत्माले पनि सराप्छ। त्यसकारण कन्या हुनु पर्यो जुन सुकै समाजबाट हुन्। सकेसम्म म विन्ती गर्छु अबदेखि 6 गते पुज्ने, अबदेखि माछा मासु आदि नखुवाइदिनु होला, किनकि पात्रता पनि हुनु पर्यो कि, पात्रता पनि हुनु पर्यो नि त। देवी स्वरूप बनाएर पुज्ने हो, महाकाली बनाएर पुज्ने हो, महालक्ष्मी बनाएर पुज्ने हो, अनि मासु खाएर डकार्दै आएर त्यो पुजेर त केही अर्थ भएन नि त। यथार्थ कुरा बुझ्नुपर्छ, सत्य कुरा सत्य हो। हामीलाई जे मनपर्छ त्यही गरेर मात्रै हामी एकदमै दुखी भएका छौँ। शास्त्र सम्मत र गुरु सम्मत बन्यो भने धेरै कुराहरूका उत्तरहरू आफै मिल्छन् भन्दै अहिले मैले धेरै समय लिइन भन्दा भन्दै पनि सचिवालयका विषयवस्तुमै म बोलेको छु। अब यहाँ केबी सम्राट गुरुदेव, यो माइक्रोफोन अब म यस्तै एकल काटे भएको छु, यो माइक्रोफोन कृपया हजुरले त्यहाँ आफूतर्फ लगेर, बडा अनौठोसँग यो यज्ञ चलेको छ। हेर्नुहोस्, साक्षात योगी राष्ट्रगुरु योगी नरहरिनाथको कृपा बसेको छ, नत्र यहाँ नारायण हरि। एकपटक ताली बजाउनुहोस्।
1: ओहो, बत्ती गयो, पहिले पुरानो मसिन बन्द हुन्थ्यो,
2: तर अब यो समस्या छैन। नयाँ गुड नाइट बनेको छ यस्तो एडभान्स फर्मुलाले जुन चल्छ बत्ती गएको 2 घण्टा पछिसम्म।
1: नयाँ फर्मुला भएको नयाँ गुड नाइट लिक्विड।
0: आज श्रीनिवास गुरुजीको पनि आउने यहाँ यस बनाएर राखेका छौँ, उहाँ आउनुभयो भने बिचमै हल्लाखल्ला हुन्छ। 15 मिनटलाई मैले निर्धक्कको साथमा त हजुरलाई माइक्रोफोन प्रदान गरेँ, अनि पछि बढेछ भने सल्लाह गरौँला दुई भाइले। अहिलेलाई जोरदार ताली बजाएर स्वागत गरौं सेभ द नेसन टेलिभिजनका संस्थापक सह प्राध्यापक डाक्टर केबी सम्राट गुरुदेवका दिव्य वाणीहरू। ओम
3: विष्णु गुरुदेव महेश्वर गुरु साक्षात् परब्रह्म तस्मै श्री गुरुभे नमः। मस्तिष्कमा समझदारी, काँधमा जिम्मेवारी र हृदयमा इमानदारी, स्वामी सच्चिदानन्द विशुद्ध देवका यी 3 दिव्य वाणी हामी सबैले मनमनमा ल्यायौं भने हामी गोरख बाणी जस्तै हाम्रो जीवन बाँकी जीवनहरू यापन हुन सक्छ। अब कोटी होम आयोजक समितिका अध्यक्षज्यू, यहाँ सबै उपस्थित हामी सबै अतिथि, पूज्य गुरुदेव, मञ्चमा हामीलाई अति मिठो सङ्गीतमय भजन सुनाउनु हुने हाम्रा कलाकार बन्धुहरू, गोरखनाथका कृपाले हाम्रा नाथ बाबाहरू यहाँ उपस्थित हुनुभएको छ। नाथ बाबाहरू, र सबै हाम्रा सहकर्मी साथी, हाम्रा पत्रकार साथीहरू र विशेष त म कालिका टेलिभिजनलाई म विशेष विशेष धन्यवाद दिन चाहन्छु, किनभने हामीले पनि हेरिरहेका छौँ यहाँको कोटियम। म पूर्व पुगे भने पनि यही कोटियम हेर्छु, पश्चिम पुगे भने पनि म यही कोटियम हेरेर बसेको छु। मलाई आज अनुकूल भगवान्ले आजको नै यहाँ उपस्थित हुने अनुकूल मिलाइदिनु भयो, यहाँहरू समक्ष उपस्थित भएर केही कुरा पनि बोल्ने अवसर मेरो गुरुदेवले समय प्रदान गरिदिनु भयो। म हार्दिक कृतज्ञताका साथ आभार व्यक्त गर्न चाहन्छु। मानिस जन्मिन्छन् तर मानिस किन जन्मिएको भन्ने अहिलेसम्म हजुरहरूलाई पनि थाहा छैन, थाहा छ मानिस किन जन्मिएको होला, हामीलाई कसैले पनि थाहा छैन। मानिस भगवानको अंश लिएर जन्मेको एउटै कारण छ, यो सृष्टि सञ्चालन गर्नलाई। मानिसले मात्रै सञ्चालन गर्न सक्दछ, भएका ब्रह्माण्डमा भएका जीव प्राणीहरू जलचर स्थलचर उभयचरी सबै प्राणीहरू मध्येको यो संसारलाई सृष्टि गर्न जन्मेको त्यो मानव मात्रै हो। त्यसैले सृष्टि आफ्ना आफ्ना तरिकाका छन् है, ती व्यवहार भनिन्छ। यो शिव गोरक्ष योगी नरनाथ साङ्ग कोटि ओम यहाँ त्यसै लागेको छैन, त्यसै लगाएको पनि होइन, धेरै धेरै कारणहरू छन्। राष्ट्रगुरु योगी नरनाथ, म एउटा राष्ट्र सेवक हुँदाखेरि दरबारमा उपसचिव हुँदाखेरि मलाई भनिबोक्सिन्थ्यो कि तत्त्व दरबारमा जागिर खान छोड्दे भन्नुहुन्थ्यो। हुन्छ गुरु, म छोडिदिन्छु, तर त्यो दिन आउँछ म छोडिदिन्छु भनेका थिए। त्यही दिन आयो र मैले प्रश्न गरेँ गुरुलाई, राष्ट्रगुरुलाई मैले प्रश्न गरेँ, गुरुदेव किन मैले त्यहाँको जागिर छोड्नु पर्यो त? मलाई एउटै प्रश्नको जवाब के दिनुभयो, ती गाई खानेहरू हुन्, गाई खाएर बुद्धि भ्रष्ट भइसकेको छ, अनि त्यसमा जागिर खाए भने तैँले पनि खाइस्, जागिर खानेले पनि खाइस् भन्नुभयो। मलाई त साह्रै यो कुरा भेट लाग्यो, किनभने प्रत्येक राजदरबारमा प्रत्येक शुक्रबार राज परिवारहरूको ग्यादरिङ हुन्थ्यो। त्यो ग्यादरिङ हेर्दाखेरि मलाई त त्यहीँ बसेर अचम्मै लाग्थ्यो, हजुरहरूले देख्नुभएको भए त के गर्नुहुन्थ्यो, के भन्नुहुन्थ्यो होला, त्यस्तो हुन्थ्यो। तर त्यही जुन दिन मलाई मैले गुरुलाई भनेको थिएँ त्यो दिन आउँछ भनेर, त्यही दिन घटना घटेर आज मैले पनि जागिर छोड्नु पर्यो, त्यही बेला के हो। यसको मतलब हुन्छ मानिसले तिनवटा कुराहरू त्याग गर्न सिक्नुपर्छ, यदि यो त्याग गर्न सकिन भने मानव पनि मानवीयताको हामीले उद्देश्य बोकेर बस्नु जिउनु उचित हुँदैन। तिनवटा कुराहरू छन्, एउटा कुरा छ मंसपानै हो, मानिसले मंसपान गर्ने प्राणी होइन, भगवानले सिसी चला भनेर दिएको कुरा हो। भगवानले किन सिसी चलाएको छ, मानिसले नचलाएको भए त यो चल्दै चल्दैन थियो, त्यस्तो उच्च प्राणीको रूपमा भगवानको अंश दिएर चेतनशील प्राणीको रूपमा हामीलाई जन्म दिएको। त्यसैले म धेरै कुराहरू याद गर्न मन छ योगी नरेन्द्रनाथको, हरेक बाटोहरू र हामीलाई ती पाटाहरू हुन्छ नि, एउटा विधाको अर्को विधाको पाटा भनिन्छ त्यसलाई, हरेक विधाका ज्ञाता। एक दिन म बिहान मर्निङ वाकमा पुगेको थिएँ, गुरुले अलिकति असन्च भएछ, एक्लै होइन त्यो त एकछिन यहाँ बस्दै गरे, म एकछिन यसो घुमेर आउँछु भन्नुभएको थियो, जङ्गलमा गएर करेम करेम के को पात खाँदै खाँदै आयो भोक्स्यो। गुरु के खाँदै आएको सिको भनेको, तैँले बुझेकै छैनस्। हामी मानव भएर सबै कुरा भगवान्ले हामीलाई यही दिएको छ, यही दिएको छ। हामीले चिन्नु पर्दछ, हामीले ज्ञान प्राप्त गर्नुपर्दछ, ज्ञानी हुनुपर्दछ, ध्यानी हुनुपर्दछ, अनि मात्र हामी त्यो मानवको मानवीयताको श्रेणीमा पुग्दछौँ। होइन भने हामी मानव होइनौ भनेर भनिबक्छन्। के खाई बोक्साएछ भने असुरको पापको खाई बोक्साएर करेम करेम खाएर त्यसमा घोर तापले मिसाएर खानुभएको रहेछ, उहाँलाई रुगा लागेको रहेछ। आखिरमा त त्यो मैले के बुझेँ, असुरको पात र घोर तापले मिस्यो भने त रुगा खोकीको औषधि रहेछ। मलाई त्यसरी बुझाइबोक्छ, बुझिराख्नु होला हजुरले पनि। मजाले पकाएर खाएपछि आज खायो भने तिन दिनसम्म खाइदियो भने त फेरि अर्कोचोटि पनि नखाने वस्तु खाइदिएन भने चाहिँ लाग्दै लाग्दै। फ्रिजमा हालेको वस्तु खानु हुँदैन हामीले। अहिले सुविधा छ के भन्नु, गट गट गट गट चिसो गर्मी भयो भने चिसो त्यो कसले कहिले असर पुर्याउँछ भन्ने थाहा छ, असर पुर्याइहाल्छ त्यसले। अनि बिरामी भएको थाहा छैन, अनि बिरामी टाउको मात्रै दुख्यो भने हजुर हामी कहाँ जान्छौँ, हस्पिटल पुगिहाल्छौँ ल्याउनुहोस् त। अनि एलोपेथीको औषधि खायो त्यसले अर्को रोग निम्ताइहाल्छ। त्यस्तो किसिमको वातावरण हामीलाई शिक्षा दिनुभएको गुरुदेव योगी नरेन्द्रनाथ राष्ट्रगुरु हुनुभयो। धेरै धेरै कुराहरू यसभित्र छन्, उहाँको सम्झनामा हामी सबै सबैले एकचोटि श्रद्धा सुमन गर्ने एउटा अवसर प्राप्त भएको छ। फेरि पनि यस्ता कोटी होम लाग्छन् लाग्दैनन् थाहा छैन, तर आँट र जोसिलो म मेरो आदरणीय गुरुदेव हेरालाल कणेलज्यूलाई सम्झिन्छु। हरेक हरेक विधामा साहित्य लेख्नु भएको छ, कविता लेख्नु भएको छ, महाकाव्य लेख्नु भएको छ, कथा लेख्नु भएको छ, आदि इत्यादि लेख रचना भजन आदि इत्यादि सबै लेख्नु भएको छ। तर हामी पढेका छैन, हामीलाई पढ्ने चाहिँ हुँदैन। किन, डाङ्ग्रो र डुङडुङको आयो नि त अहिले, त्यस्तो मात्रै मन पराउँछौँ हामी। बाह्य संस्कृतिको संस्कार मात्रै मन पराउने भइसक्यौँ हामी अहिले। हाम्रो संस्कार संस्कृति बिर्सदै गएको हामीलाई थाहा छैन। अहिले हाम्रा छोराछोरीले मुक्का हान्न थालिसके, याद गर्नु होला, थाहा छ मुक्का के हो भनेको, हिर्काउनु मात्रै मुक्का होइन, हाम्रो संस्कारलाई त्याग्नु पनि मुक्का हो, अनुशासनमा नबस्नु पनि मुक्का हो, हजुरहरूले भनेको कुरा नटेर्नु पनि मुक्का हो। त्यो मुक्का हामीले हानिसके, हाम्रा सन्ततिले हानिसके। किन, अहिले यहाँहरू बर्थडे मनाउन जानु, छोराछोरीको बर्थडे मनाउनु हुन्छ नि, बर्थडे भन्न चाहिँ जान्नुहुन्छ के भनिन्छ बर्थडेलाई, भन्नुहोस् त बर्थडेलाई के भनिन्छ, जन्मोत्सव भन्नुपर्छ, हामी बर्थडे बर्थडे भन्छौँ हो। यही कुरालाई मलाई के भन्नुहुन्थ्यो भने राष्ट्रगुरु योगीन्द्रनाथले, त इङ्ग्लिस जान्दै नगाड, यो इङ्ग्लिस सिक्दै नसिक त गाई खाने हुन्छ त। यही गाई खानेहरूको बुद्धिले गर्दा देश चिटिन्छ भनेको साँच्चीकै अहिले त्यही भइरहेको छ गुरुदेव, होइन यही भएको छ। देश चिटिन लागेको छ भन्छौँ, त्यो हामीलाई थाहा छ, हामी भन्छौँ मात्रै के, तर के गर्नुपर्छ भने हामीले घरबाट सुरु गर्नुपर्छ। अब हाम्रो घरबाट सुरु गर्नुपर्छ, के गर्ने घरमा संस्कार हाम्रा नानी बाबुहरूलाई सिकाउनु पर्यो। संस्कार बिर्सिसके त्यसैले मुक्का हान्न थालिसके, त्यो हामीले घरबाट अहिलेदेखि सुरु गर्नु पर्यो। अब त नटेर्नेहरूलाई चाहिँ अब साना नानी बाबुहरूलाई सिकाउन थाल्यो भने उनीहरूको त्यो हेरेर नटेर्नेहरू टेर्न थाल्छन् के। त्यो कुरालाई अविस्मरणीय रूपमा आफ्नो घरबाट सुरुवात गर्नुहोस्। हामीले मुक्का हान्दैन हाम्रा छोराछोरीले। अब त्यसैले बर्थडे भनेको कुरो के रहेछ थाहा, जन्मोत्सव हो। हामीले जन्मोत्सवमा केक काटेर मनाउनु हुँदैन, केक काटेर मनायो भने त्यहाँ बत्ती निभाउने गरिन्छ, त्यहाँ बत्ती निभायो भने हाम्रो आयु घट्छ, केक काट्यो भने हाम्रो आयु घट्छ। र हाम्रो संस्कृति हाम्रो संस्कार हाम्रो रीतिरिवाज हाम्रो परम्पराबाट बाहिर गयौँ भने पनि हाम्रो आयु घट्छ घट्छ र यो यति उति भन्ने हुँदैन, यति उति भन्ने हुँदैन, मति बिग्रिन्छ, मति बिग्रेपछि पनि घटी घट्छ, आयु घट्दै घट्दै जान्छ। अहिले यदा कदा सबै बाँचिरहेका केले हुन्छन् भने एलोप्याथिक औषधिले। तर लेखेको भगवान्ले त्यही थियो, एक रति तलमाथि हुँदैन। भगवान्ले लेखेको जुन कर्म छ त्यो कर्म एक रति तलमाथि हुँदैन, एक सेकेन्ड पनि तलमाथि हुँदैन। आज मेरो देहान्त हुनु छ भने म दुई दिन थपिदिनु नै छ भगवान् भन्यो भने पनि मैले पाउँदिन। होइन म धेरै दुःख पाएँ मलाई अगाडि लैजानु न भन्न पनि नपाउने, कस्तो कानुनभित्र छौँ हामी र पनि हामी बुझ्दैनौँ। हामी बुझ्छौँ त खै बुझेको? एक रति बढी बाँच्न पनि पाइँदैन, एक रति अगाडि बाँच्न मर्न पनि पाइँदैन, कस्तो कानुनभित्र छौँ र पनि अझै हामी बुझ्दैनौँ। त्यसैले अति नै यो गौरवशाली यो जीवन तीन दिनको हुन्छ, एउटा जन्म, एउटा दुई दिनको अहिले व्यवहार छ, हामी दुई दिनमा छौँ हामी अहिले, अर्को मरण, तीन दिनको जीवन हुन्छ। जन्मनु भनेको संसार देख्न बाहिर आउनुको होइन, जब गर्भधारण हुन्छ त्यो जन्म हो। जन्मेपछि यहाँ तपस्या गर्न गर्भमा बस्नुपर्छ, तपस्या हुन्छ, त्यो तपस्वी हुँ हामी। तपस्या गर्दा गर्दा गर्दा हामी नौ महिनामा संसार देख्न आइपुग्छौँ। दुई दिन लागिसक्यो, अहिले दुई दिनमा हामी आजको दिन के लेखेको थियो भने म यहाँहरू समक्ष आएर यहाँहरूको दर्शन गर्न कोटियममा आइपुग्नु थियो, अनि आजको दिन मेरो नाटकको पात्र रूपले अभिनय यही थियो, अनि यहाँहरूसँग भेट भयो, यहाँहरूसँग केही कुराहरू अवगत गर्न पनि मैले अवसर पाएँ। त तीन दिनको जीवनमा एउटा जन्म, एउटा दुई दिनको दिन भनेको व्यवहार, हामी जन्मेपछि मरणसम्म कुर्ने यो दुई दिन, र एउटा अर्को मरण मृत्यु, हामी एउटै दिनलाई पर्खिरहेछौँ, के छ त्यो? मृत्यु, मृत्युलाई पर्खिरहेका छौँ। तर मृत्युसम्म पनि हाम्रा सकारात्मक सोच भावना कर्मप्रति मन लगाऊ, यिनै भित्र के पर्छन्? धर्म कर्म र मर्म हुन्छ, धर्म कर्म र मर्म, धर्म कर्म मर्म बुझ्ने त्यो व्यक्ति मात्रै मानिस हुन्छ। उसले धर्म गर्न जान्दछ, कर्म गर्न जान्दछ, मर्म बुझ्न जान्दछ, त्यो व्यक्तित्व मानिस हुन सक्छ। त्यसैले हामी सबैले के बुझ्नुपर्छ भने म जन्मेको किन, किन जन्मेको, म किन यसरी दुई दिनको जीवन निर्वाह गर्दैछु र मैले त्यो दिन एक दिन किन पर्खिरहेको छु, यो बुझ्नु अति जरुरी छ। यही कुरा राष्ट्रगुरु योगीन्द्रनाथले मलाई हरदम हर दिन म दिनै म गुरुलाई भेट्न पुग्थे, गुरुले मलाई दिनै मलाई ज्ञान दिनुहुन्थ्यो। तर राजदरबारको जागिर चाहिँ कहिले पनि त छोडिहाल छोडिहाल भन्न चाहिँ छुटाउनु भएन, छोडिहाल तर छुटो है। त्यसै कारणले मानव हौ हामी, मानवको व्यवहारमा उत्रिनु छ भने हामीले यस्तै यस्ता कार्यहरूमा गुरुहरूका ती वचनहरू ती बाणीहरू श्रवण गर्न आइपुग्नु पर्दछ। गुरुहरू त्यसै गुरु भएको होइन, यस्तै कार्यहरूलाई एउटा तीक्ष्ण ज्ञानको बाटो देखाउने त्यस्ता गुरुहरू, जसले ज्ञान प्राप्त गरे त्यो ज्ञानलाई बाँड्न आउनुभएका त्यस्ता गुरुहरू, उहाँको बाणीबाट हामीले हाम्रो पवित्र मन, हाम्रो ज्ञान, ज्ञान भयो भने मात्रै सान हुन्छ। हेर्नुहोस् न कति अब यहाँहरूको आउनुभएको छ नि, एउटै समूह आमा समूह हो, हो हो, सधैँ यो लगाउने गर्नुपर्छ, राष्ट्रिय पोसाक हो यो, राष्ट्रिय पोसाक मात्रै हाम्रो धर्म संस्कृतिको अति नै नलगाइ नहुने हाम्रो पोसाक हो यो। एउटै कुरा प्रसङ्ग जोड्न चाहे गुरुदेव, त हामी श्राद्ध गर्छौँ होइन, श्राद्ध गर्छौँ, प्रसङ्ग जोडौँ गुरुदेवमा, गुरुदेव प्रसङ्ग जोडे है। यहाँ धेरै हाम्रा माताहरू हुनुहुन्छ, प्रसङ्ग जोडे श्राद्धको कुरा हो। श्राद्ध हामी सबैले श्राद्ध गर्छौँ नि होइन, किन गर्ने श्राद्ध, कसको लागि हो? पितृहरूको लागि, पितृ भगवानका लागि। हाम्रो घरमा तिनवटा देवता हुन्छन्, एउटा पितृ देवता, एउटा कुल देवता, अनि अर्को इष्ट देवता। पितृ देवताको पूजा भनेको श्राद्ध मात्रै हो, जल अर्पण गर्ने हो। दुईटा वर्षमा दुईटा श्राद्ध गर्नुपर्छ, एउटा महालयको श्राद्ध।
4: पेट्रोलको चिन्ता छाडिदिनुहोस् जब तपाईँ आफै नै प्रो हुनुहुन्छ। याङ्गो प्रो एपमा तिनवटा ट्रिप पुरा गर्नुहोस्, बोनस पाउनुहोस् र इन्धन खर्च सहजै उठाउनुहोस्। थप आमदानी अब सिधै आफ्नो खल्तीमा, अहिले नै याङ्गो प्रो एप डाउनलोड गर्नुहोस्।
3: एको तिथि भनेको तिथिमा हाम्रा अग्रजहरू जहिले स्वर्गारोहण हुनुभयो त्यो तिथि हेरिन्छ। जस्तै परेवा द्वितीया तृतीय भनेर औँसी पूर्णिमा हुन्छ होइन, त्यो तिथि हेरेर हुन्छ। तर एउटा घरको सम्पन्न परिवारमा के भयो भने लामो समयसम्म श्राद्ध गर्नुभयो तर पितृहरूले लिनु भएन। एउटै कारण थियो, छोरा चाहिँ बदमास थिए। के का बदमास थिए? मद्यपान गर्थे, धुम्रपान गर्थे, मंसपान गर्थे, त्यसैको रगतले दिएको उहाँले पितृहरूले खानुहुन्न थियो। अति नै भयो, अब के गर्ने त भन्दा, तर बुहारी लक्षण साह्रै लक्षण के, बुहारीले सधैँ सदा पितृहरूलाई सपनामा देख्नुहुन्थ्यो। बुहारीले सुन्नु है, र एक दिन एकोतिष्ठीको हामी के भन्छौँ, एकोतिष्ठीको अगाडि दिन एक छाकी भन्छौँ होइन, एक छाकीको बेलुका बुहारीले ससुरालाई देख्नुभयो र देखेर ससुराले के भन्नुभयो भने, हेर बुहारी, म श्राद्धको तिमीहरूले चढाएको कुराहरू खान आउँछु, म खान आउँछु, तर तिमीले अगाडि बसेर श्राद्धमा तिमीले नै सबै कुराहरू चढाउनु पर्छ है बुहारीलाई भन्यो। अब भोलिपल्ट त श्राद्ध छ, कसरी गर्ने, कसरी चिन्ने त मैले भनेर सोधेछिन्। हेर बुहारी, म अहिले कुकुर भएको छु, म खैरो खैरो कुकुर छु, यहाँ कुनै कुकुर छैन गाउँभरिमा, यो घरभित्र पनि कुकुर पस्न दिँदैनन्, श्राद्धमा आयो भनेर लखेड्छन् होला, तिमीले ख्याल गर्नु है, म कुकुर भएर आउँछु भन्नुभएको थियो। भोलिपल्ट श्राद्ध सिद्धियो, बुहारीले पनि बिर्सिराखेकी थिइन्, अगाडि पहिलोचोटि त बिर्सि सम्झिन्, सँगै आफ्नो श्रीमानलाई चाहिँ सबै कुराहरू चढाउनु, सबै कुराहरू चाहिँ बसेर श्रीमान श्रीमतीले श्राद्ध सिद्ध्याए, पछि चढाउने खेर पनि बिर्सिहाल्ने थिए। कहाँबाट कहाँबाट कुकुरभित्र आयो, गेट लगाएको छ, त्यो गाउँमा कुकुर कुनै पनि छैनन्, आए कसै कसैले किन आयो कुकुर, छुन्छ छुन्छ भनेर थपाउनु खोजे, तर कुकुर लुरुक्क भएर बुहारीको नजिकै पुगेछ। हत्तबत्त, ओहो, मलाई त ससुराले यस्तो भन्नुभएको थियो, आइपुग्नु भएछ ल भनेर हतार हतार सबै कुरा चढाएर त्यहाँ राखिदिनु भयो। कुकुरले सबै थोक खायो, पानी पनि खायो, तो पनि खायो, सबै एउटा पनि खायो, र जहाँ दिएको थियो त्यहीँ लोप भयो, हरायो कुकुर। सबैजना चकित भए, छक्क परे, सबै छक्क परे, किन कुकुर आएको थियो, कहाँबाट आयो थाहा छैन, गेट लगाएको छ, गाउँमा कुकुरै थिएन, त्यही आएको कुकुर उसको प्रसादीहरू उसको खाना खाइसकेपछि चाहिँ हरायो। सबैलाई छक्क पर्यो, छोरा पनि छक्क पर्यो, छोराले भन्यो, अचम्म भयो, धेरै ठुलो अचम्म, गाउँ अचम्मित भयो नि त, अब के भयो त यस्तो भनिसकेपछि, यसको रहस्य छ भनेर बुहारीलाई मात्रै थाहा छ, बेलुका सबैजना गए, तिनीहरू सबैले आफ्नो आफ्नो ओहो कुकुर आयो, त्यो घरमा त्यसरी चारदमाका दिन कुकुर आयो, त्यहीँ हरायो यस्तो भन्ने भयो। बेलुका श्रीमान श्रीमतीहरूको कुरा भयो, श्रीमान कुकुर आयो कुकुर आयो भनियो, सबैले कुकुर आयो भने धपाउन पनि खोजे, तर मलाई ससुराले भन्नुभएको थियो म कुकुर रूपी भएर आउँछु, मलाई अगाउँजी खान दे है बुहारी भनेको थियो, त्यही भएर मैले कुकुरलाई अगाउँजी खान दिएँ, र मैले छोराले दिएको केही पनि खाँदिन भन्नुभएको थियो। अब आइन्दा हजुरले यदि पितृलाई दिनुपर्छ भने यी तिनवटा कुराहरू त्याग गर्न सक्नुहुन्छ, सक्छु म। के कुरा हो? धुम्रपान कहिले नगर्नुहोस्। धुम्रपान गरिसकेपछि पितृले हामीले दिएको खानुहुन्न। मद्यपान नगर्नुहोस्। मद्यपान गर्नेहरूको पनि पितृले हामीले दिएको पितृहरूले खानुहुन्न। मंसपान नगर्नुहोस्, पितृहरूले खानुहुन्न भनेर बुहारीले भनिसके जलस्थ भए। हो किन? हामीले आज धुम्रपान खाएका छौँ भने हामी भित्र रगत छ, धुम्रपानले भनेको रगत छ, हामी अशुद्ध भइसक्यौँ। हामीले मंसपान गरेका छौँ भने हामी भित्र रगत रहन्छ, आज खाने भोलि नखाने, अनि मैले श्राद्धका दिन नखाने म चाहिँ पितृलाई दिन्छु भने त हुँदैन, हामीसँग रगत तिरहन्छ, हामी अशुद्ध भइसकेका हुन्छौँ। मद्यपान पनि त्यसै गरी अशुद्ध भइसकेका हुन्छौँ। यी कुराहरू बुहारीले यावत रूपमा श्रीमानलाई बुझाए, भोलिदेखि उनले त्यो खान पनि छोडे र सम्पन्न परिवार शान्तिसँग जिएको थियो। त्यो गाउँभरि अहिले नमुनाको गाउँ छ, त्यो गाउँभरि नमुनाको गाउँ छ। त्यहाँ धुम्रपान चल्दैन, मंसपान चल्दैन, मद्यपान चल्दैन, गाउँ शान्तिको गाउँ छ, नामै शान्ति गाउँ छ, त्यस्तो गाउँ छ अहिले। हामीले पनि हाम्रो गाउँ शान्तिको गाउँ बनाऊ न। यहाँहरूले त्यस्तो बानी छ भने गुरुलाई अर्पण गरिबस्छ है, दान दिनुहुन्छ उहाँहरूले, हजुरले दान लिनु पर्यो अब सबैसँग। किन? सकारात्मक सोच भावना कर्मप्रति हाम्रो मन लागोस् भनेर। यहाँहरूले मलाई दान दिँदा पनि हुन्छ, के थियो दान दिने? मद्यपान धुम्रपान र मंसपान, यी कुराहरू मलाई दान दिनुहोला। मलाई गुरुदेव एउटा भजन गाउनु पर्यो नि त, एक दिन त जाने हो, हुन्छ ल मलाई साथ दिनुहोला है त। अब यो भजन पनि साह्रै मार्मिक छ, हामी दाजुभाइको कुरो ठुलो छ। हामी गुरुदेव म हिरालाल कडेलप्रति धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु। यो भजन पनि हामी दुवैको एउटा अधिकारको विषय छ, त्यसैले यो भजन सुनेपछि र स्वामी सच्चिदानन्द विशुद्ध अधिकारी तीन दिव्य बाणी मुखस्थ बनाइसकेपछि यहाँहरू शान्ति चाहिँ यही भित्र आउँछ है। ल अब भजन एउटा, म त एक दिन त जाने हो संसार छोडेर,

0: अब यस्तो भजनलाई यो मनन गर्नुहोस् त, सबै कुरा समेटिएको छ यहीँ नै,
1: त्यसैले
0: त्यसैले आज यो श्री शिव गोरक्ष योगी नरेन्द्रनाथ साङ्ग कोटी होम यो कार्यक्रममा यहाँहरू समक्ष आएर केही कुराहरू पनि राख्न पाइयो, सहभागी हुन पायो। अत्यन्तै यो संस्कृत हामीले जानेनौ भने हामी हाम्रो संस्कार पनि बिर्सिने रहेछौ भनेर सातैवटा प्रदेशमा संस्कृत विश्वविद्यालयको अवधारणा लिएर सातै प्रदेशमा जाँदैछु। यहाँहरूले आशीर्वाद दिनुपर्छ मलाई, यहाँहरूले पाइला पाइलामा मलाई यहाँहरूले सहयोग साथ पुर्याउनु पर्छ। यो सहयोग साथको अपेक्षा गर्दै र राष्ट्र मन्दिर निर्माण हुँदैछ, धुलीखेल नगरपालिका वडा नम्बर 10 निर्माण हुँदैछ। राष्ट्रको पहिचान गुरुदेवको आशीर्वाद छ मलाई, एउटा राष्ट्र मन्दिर बनाउनै पर्छ भनेर राष्ट्रगुरु योगी नरेन्द्रनाथ महाराजले गुरुले मलाई यो आशीर्वाद दिनुभएको छ र मैले राष्ट्र मन्दिर निर्माण सुरु गरेको छु। यहाँहरूले सहयोग साथ कहाँ के कसरी गर्न सकिन्छ त्यो अपेक्षा गरेको छु भन्दै आजको यो मलाई यस गरिमा भए कोटी होममा मलाई मन्तव्य राखिदिएर मन्तव्यमा जोड्न एउटा गरिमामय समय दिनुभएकोमा म मेरो आदरणीय गुरुदेव हिरालाल कणेल जो भारद्वाज प्रतिमा हार्दिक कृतज्ञताका साथ म विदा हुनुभन्दा अगाडि यो कोटी होमको सफलताको शुभकामना दिन चाहन्छु। सबैले ताली बजाएर साथ दिनुहुनको लागि म हार्दिक अनुरोध गर्दै विदा हुन पनि चाहन्छु। हस्त नमस्कार।
1: श्री शिव गोरक्षनाथको सिद्ध नवनाथहरूको सिद्ध चौरासीनाथको आदरणीय सज्जन वृन्द हाम्रो कार्यक्रम कालिका एचडी कालिका एफएम फेसबुक सेभ द नेसन देवघाट लाइभ अनि सुदूर हाम्रो यता सुदूरपश्चिम भन्न आयो पश्चिम चितवनमा रहेको रेडियो साइनो जसको संस्थापक हुनुहुन्छ विश्वनिधि अर्यालजी र यो निरन्तर यहाँ कार्यक्रम चल्दासम्म रेडियो साइनोले प्रत्यक्ष प्रसारण गरेर पश्चिम चितवनका धेरैभन्दा धेरै भक्तहरूमा यहाँका सन्देशहरू पुर्याएर धेरै भक्तहरूलाई आउनको लागि यो माहौल बनाएको छ रेडियो साइनोका

व्यवस्थापक विश्वनिधि आर्यालजी र सृजना आर्यालजीलाई एकपटक कृतज्ञता स्वरूप ताली बजाएर स्वागत गरौं। अन्य मीडियाबाट पनि, अन्य थुप्रै मीडियाबाट पनि यो कार्यक्रमहरू प्रत्यक्ष प्रसारण भएको जानकारी गराउँदै पछाडि बसेको नानी बाबुहरूलाई अगाडि ल्याइदिऊ न, थोरै नजिक नजिक लिएर आउनु, केही कुरा सिक्छन्, केही कुरा बुझ्छन्। अब हामी पहिलो चरणको कथामा प्रवेश गर्नेछौं, अनि त्यसपछि अन्य कुन कुन गुरुदेवहरू आउनुहुन्छ उहाँहरूलाई फेरि समय कसरी वितरण गर्ने त्यसपछि सल्लाह गरौंला। अहिलेलाई मैले व्यासजीलाई माइक्रोफोन प्रदान गरेँ। ओम।

0: कोटि होम ज्ञान महाई की कोई पावन प्रांगण आज यो अत्यंत पवित्र क्षेत्र वागेश्वरी आमा को पवित्र काख में नारायणी गंगा को पावन तट में देवघाट क्षेत्र को यो अत्यंत पावन भूमि गौमाता का खुरर अत्यंत पावन बने को यो तीर्थमय क्षेत्र आज हामी यस्तो पावन क्षेत्रमा सन्तहरूको सामिप्य सन्तहरूका चरणबाट अत्यन्तै पावन भनेको यो धारामा सन्तहरूका वाणीबाट सिञ्चित हुँदै आज हाम्रो मन र बुद्धि पवित्रतम पवित्र बन्दै गइरहेको छ। सन्त दर्शनको कृपा आज हामीले प्राप्त गरेका छौं, गुरुहरूको आशीर्वचन प्राप्त गरेका छौं, कोटि हुन् जस्तो महान कर्ममा हामी जोडिन पाएका छौं, त्यो पनि अत्यन्तै सिद्ध नेपाल भूमिका सतपुत्र राष्ट्र गुरु योगी नरहरिनाथ गुरुको सत्संकल्पमा आयोजित यो महान सत्कर्ममा सम्पूर्ण देवी देवताहरू आएर आज यस महायज्ञमा आवाहित पूजित हुनुभएको छ र कोटि हवनको माध्यमबाट तृप्त भइरहनु भएको छ। यस्तो पवित्र क्षेत्रमा आज विभिन्न स्थूल जगतमा रहनुभएका पवित्र आत्मा, सूक्ष्म जगतमा रहनुभएका पवित्र आत्मा, सिद्धाश्रममा रहनुभएका सम्पूर्ण सिद्ध सन्त गणहरू, हिमालय क्षेत्रमा रहनुभएका सम्पूर्ण देवी देवताहरू, पर्वतमालाहरूमा रहनुभएका विभिन्न देवी देवताहरू, समस्त यो नेपाल भूमिलाई आज आफ्नो आश्रयस्थल बनाउनुभएका स्थूल सूक्ष्म जगतका सम्पूर्ण पुण्य आत्मा प्रति भगवान पशुपतिनाथको कृपा निरन्तर वर्षोस्। सम्पूर्णलाई भगवानको कृपाले परम मुक्ति गति प्राप्त होस्, सम्पूर्णलाई भगवानको निरन्तर कृपा मिलिरहोस्, सम्पूर्णलाई हार्दिक अभिनन्दन अभिवादन। मञ्चस्थ पूज्य गुरुदेव डाक्टर प्राज्ञनाथको चरणमा वन्दन, पूज्य गुरु सिद्धनाथ गुरुको चरणमा वन्दना र अन्य नाथ परम्परामा दीक्षित हुनुभएका दर्शन लगायत सम्पूर्ण अगड जति पनि आउनुभएको छ सम्पूर्ण सिद्ध सन्तहरूको चरणमा वन्दन, सम्पूर्ण सन्त चरणको वन्दना गर्दै मञ्चमा अत्यन्तै भव्य सभ्य तरिकाबाट कार्यक्रम सञ्चालन गर्नुभएका परम आदरणीय महाकाव्यकार, साहित्यकार, अत्यन्तै विशिष्ट विद्वान साधक हिरालाल कणेल गुरुको चरणमा वन्दन र आज यस क्षेत्रमा हाम्रो ठाउँमा अतिथिको रूपमा आएर विभिन्न प्रकारले हामीलाई केही चर्चाहरू श्रवण गराउनुभयो आदरणीय केवी गुरु, उहाँको चरणमा वन्दन। कलाकार बन्धुहरू, उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, सम्पूर्ण श्रद्धालु भक्तजनहरू, कार्यक्रमलाई सफलीभूत गर्नको निमित्त लागि पर्नुभएका परम आदरणीय श्रद्धेय आचार्यवर गुरु नारायण प्रसाद पोखरेल, ब्राह्मण निरीक्षक गुरु हरिभक्त उपाध्याय लगायत सम्पूर्ण गुरूवरहरूको चरणमा वन्दन, संयोजक लगायत सम्पूर्ण आयोजक परिवारहरू, समितिका सम्पूर्ण वन्दनीय व्यक्तिहरूप्रति हार्दिक चरण वन्दन गर्दै आज हामी अत्यन्तै गुह्यतम रहस्यात्मक देवी भागवत महापुराणलाई साक्षी राखेर पवित्र चर्चाहरूमा जुटिरहेका छौं। वास्तवमा हाम्रो लागि गुरूले यस्तो प्रकारको अवसर आज हामीलाई प्रदान गर्नुभएको छ कि हामी समय पनि हामीले प्राप्त गरेकै छौं। वास्तवमा श्रद्धा भयो, समर्पण भयो र मुमुक्षुत्व जिज्ञासुत्व भयो भने धेरै समय पाएर पनि केही हुँदैन, थोरै समयमा पनि धेरै कुरा लिन सकिन्छ। आज हामी यो चर्चामा जुटेका छौं र हाम्रो अगाडि जति पनि पुण्यात्माहरू आउनुभएको छ, अत्यन्तै पवित्र आत्माहरू आउनुभएको छ, वास्तवमा संख्या मात्रै ठूलो कुरा होइन, हाम्रो अगाडि कस्ता व्यक्तिहरूले बसेर हामी सत्सँग चर्चा श्रवण गरिरहेका छौं, कस्ता व्यक्तिहरूको सामिप्यता प्राप्त भइरहेको छ, त्यसले ठूलो कुरा हो र हामी मीडियाको माध्यमबाट विभिन्न क्षेत्रमा श्रवण गर्नुभएका सम्पूर्ण व्यक्तित्वहरूप्रति हार्दिक नमन व्यक्त गर्दछु र आज हामी पावन धरामा रहेर आज हामी अत्यन्तै सिद्ध स्थली कोटिहोम स्थली यो क्षेत्रमा बसेका छौं। विशेष गरेर हामीले नाथ सम्प्रदाय अन्तर्गत नाथमा पनि विभिन्न प्रकारका सम्प्रदायहरू छन्, तर पनि हामी यो वागेश्वरी क्षेत्रमा हामीले पाएको गुरु गोरखनाथ र गुरु मत्स्येन्द्र नाथद्वारा स्थापित यो नाथ सम्प्रदायबाट आज विभिन्न प्रकारले परम्परा चल्दै आएर राष्ट्र गुरु योगी नरहरिनाथ सम्म गुरु नरहरिनाथलाई मै आफैले दर्शन गर्ने अवसर प्राप्त गरे र आज हामी यस्तो पावन भूमिमा छौं जुन भूमिमा यस्ता सिद्ध सन्तहरूले तपस्या गरिसक्नु भएको छ। र मलाई यहाँ नाथको विषयमा त्यहाँ चर्चा भएन भन्ने विषयमा पनि मलाई केही कुराहरू आएका छन् र विशेष गरेर हामीले नवनाथहरूको जयकार लगाउँछौं उहाँहरू को हुनुहुन्थ्यो 84 सिद्धहरू को हुनुहुन्थ्यो र नाथ सम्प्रदाय के हो भन्ने विषयमा अब म त्यसको त्यस्तो जानकार व्यक्ति त छैन। यहाँ पूज्य प्राज्ञनाथ गुरुदेव हुनुहुन्छ र श्रद्धेय यहाँ स्वयं शीर्षनाथ गुरुदेव पनि यसै क्षेत्रमा हुनुहुन्छ, पूज्य बलभद्र गुरुदेव पनि यसै क्षेत्रमा हुनुहुन्छ उहाँ नाथ गुरुहरूको अगाडि। अब यस्ता जिज्ञासाहरू मलाई विभिन्न प्रकारले आइरहेका छन्। अब उहाँ गुरुदेवहरूको अगाडि मैले नाथको विषयमा प्रकाश पार्न त मेरो अवकाश छैन, तर पनि मैले यो नाथ सन्देशबाट केही कुराहरू मैले यहाँ व्यक्त गर्दछु। जसले त्यो जिज्ञासा राख्नुभएको त उहाँ नै आउनुभएको छैन, फेरि हेर्नुहोस् है, दुःखको कुरा त्यही छ। अब यहाँ हामीले बुझ्नै पर्छ, कुरा त सही हो, कुरा एकदम सही हो कि हामी जुन क्षेत्रमा बसेका छौं, जसको छत्र छायामा हामी बसेका छौं, जसको संरक्षकत्वमा बसेका छौं, जसले सत्सङ्कल्प गर्नुभयो र त्यो सत्सङ्कल्प पूर्ति गर्नको निमित्त हामी रहरात्र खटेका छौं, ती नाथहरू को हुन् त? नेपालमा के गर्दै हुनुहुन्छ ती नाथहरूले? यो कुरा त बुझ्न पर्यो नि हामी। अब यी कुराहरू हामीले शिव पुराणमा पनि हामीले यही कुरालाई जोड्ने हो भने त्यहीँबाट पनि हामी जोडिन सक्छौ, किनभने नाथ भनेको त सबैभन्दा पहिला त भगवान शिव नै हुनुहुन्छ, पशुपतिनाथ, विश्वनाथ, मुक्तिनाथ, स्वयम्भूनाथ। नाथ भनेको त भगवानबाटै प्रारम्भ भएको जस्तो लाग्छ मलाई। र यहाँ नाथ परम्पराको परिचय यहाँ मैले यो पुस्तक भाग्यले मेरो हातमा परेको छ, योगी कामाक्षनाथ यहाँ हुनुहुन्छ कि हुनुहुन्न मलाई थाहा छैन, उहाँले यो लेख्नु भएको रहेछ, मलाई सजिलो भयो। गुरु गोरखनाथ र मत्स्येन्द्रनाथलाई आदर्श मान्दै मुक्ति र वैभवका स्रोत मानेर यस परम्परामा रहेर विभिन्न प्रकारले साधनाको मार्गलाई अवलम्बन गर्नुभएका अनुयायीहरूलाई नाथ भन्ने गरेको रहेछ भनेर बुझ्नु पर्दछ। कसलाई भन्दा? जसले गुरु गोरखनाथ र मत्स्येन्द्रनाथलाई आदर्श मान्नु भएर त्यही उहाँकै पन्थमा दीक्षित हुनुभएको यस्ता व्यक्तिहरूलाई नाथ परम्पराका अनुयायीहरूलाई नाथ भन्ने गरेको हामीले बुझेका छौं भनेर बताउनुहुन्छ। नाथ शब्दको अर्थ त सामान्य छ, हेर्नुहोस्। अब नाथ शब्दको अर्थ धेरै अर्थ लगाउनु पर्छ जस्तो लाग्दैन। नाथ भनेको मालिक, स्वामी, पति, ईश्वर, भगवान, जे भने पनि सर्वस्व समर्पण जसलाई गरिन्छ त्यो नाथ हो। र नाथको अर्थ एकजना गुरुले लगाउनु भएको थियो, न अथ अरे के, त्यसको प्रारम्भै छैन, त्योभन्दा पहिला न त्योभन्दा पछाडि कोही पनि छैन, आदि र अन्त्य का हेतु भएका भनेको स्वयं परमात्मा त हो, जति अर्थ लाए पनि होइन। भगवान जो सारा जगतमा व्यापक हुनुहुन्छ त्यही परब्रह्मा परमात्मालाई नाथ भनिन्छ। र गोरखनाथ जुन स्वयं भगवान शिवका अवतार हुनुहुन्छ, मत्स्येन्द्रनाथ, र उहाँहरूले विभिन्न प्रकारले हाम्रो यस क्षेत्रमा, यस धराधाममा, आज यो पवित्र क्षेत्रमा गुरु गोरखनाथको जन्म भएको पनि र साधना गरेको पनि हामीले इतिहास पाउँछौं। वास्तवमा यो क्षेत्र पहिले पनि पावन थियो, किनभने हिमालय क्षेत्र, पर्वत क्षेत्र जुन शिव पुराणमा बताइएको छ, हिमवत खण्डमा अत्यन्तै पावन क्षेत्रमा हामी छौं। सन्तहरूले जहाँ तपस्या गर्छन् त्यो क्षेत्र पनि पावनै बन्छ। फेरि हेर्नुहोस् र सन्तहरूले कहाँ तपस्या गर्छन् भन्दा जुन क्षेत्र पावन छ त्यही घर तपस्या गर्छन्। ल हेर्नु, दुईटा जोडिएको हुन्छ क्या। पहिलो कुरा त सन्तले तपस्या गरेको क्षेत्र त्यसै पावन, र सन्तले जहाँ पावन छ त्यही घर तपस्या गर्छन् भनेपछि त्यो दुईटै प्रकारबाट प्रमाणित भएको अत्यन्तै पवित्र तीर्थ हाम्रो यो गोर्खा जिल्लामा भगवान गोरखनाथको आज हामीले यो शरीरलाई प्राप्त गर्यौं। र नाथ सम्प्रदायमा दीक्षित भएका जति पनि हुनुहुन्छ उहाँहरूले आफ्नो गोत्र त्याग गरेर निरञ्जन गोत्रलाई स्वीकार गर्नुभएको छ। निरञ्जन गोत्र मानेका व्यक्तिहरूलाई नाथ भनेर बुझ्नु पर्दछ र ती योगीहरूलाई नाथ भनेर सम्बोधन गर्दा जसले साधनालाई अगाडि बढाउनु भएको छ, गुरुबाट दीक्षित हुनुभएको छ, परम्परामा दीक्षित हुनुभएको छ र निरञ्जन गोत्रलाई धारण गर्नुभएको छ, शिवसूत्र धारण गर्नुभएको छ, त्यस्ता नाथहरू योगीहरूलाई नाथ भन्ने चलन छ। नेपालमा दीक्षाको हिसाबले हेर्दाखेरि नाथहरू तीन प्रकारका छन्। अरे योगी कामाक्षी नाथले लेख्नु भएको लेख हो, अब म त नाथ सम्प्रदायभित्र परिन फेरि होइन। यहाँ हुनुहुन्छ गुरुदेवहरू, उहाँहरूले अब यहाँ लेखेको त प्रमाणिकै होला। तीन प्रकारका नाथहरू नेपालमा पाइन्छन्। पहिलो उपदेशी, उपदेशीलाई पनि नाथ भन्ने चलन छ। उपदेशी कस्तालाई भन्छन् भन्दा जसले गुरुबाट उपदेश लिनुभयो, मन्त्र लिनुभयो र गुरु परम्पराबाट आशीर्वाद प्राप्त गरेर विभिन्न प्रकारले मन्त्र जप गर्ने साधना मार्गमा लाग्नुभएका त्यस्ता व्यक्तिहरूलाई सामान्य तरिकाबाट चल्नुहुने त्यस्तालाई उपदेशी नाथ भन्ने बुझिन्छ, उपदेशी प्रकार। र दोस्रो प्रकारको हुनुहुन्छ औगड। औगड कस्तालाई भनिन्छ भन्दा गुरुबाट परम्परा अनुसार दीक्षा लिनुहुन्छ र शरण धारण गरेपछि गुरुले त्यो जो अवगढ दीक्षित जो नाथ हुनुहुन्छ उहाँको ज्ञान चक्षु खोल्नुहुन्छ। अरे अब ज्ञान चक्षु कसको खुलेको छ गुरुहरूलाई आफैले थाहा होला। ज्ञान चक्षु खोल्नको निमित्त पूर्ण गुरु चाहिन्छ, हेर्नुहोस् साधक गुरु चाहिन्छ। भगवान श्रीकृष्णले अर्जुनको ज्ञान चक्षु खोलेको कुरा गीतामा पढ्न पाइन्छ। भगवान वशिष्ठले रामको ज्ञान चक्षु खोलेको कुरा पढ्न पाइन्छ। अष्टावक्रले राजा जनकको ज्ञान चक्षु खोल्नु भएको छ र माता देवहूतीलाई भगवान कर्दमले पनि ज्ञान चक्षु खोल्नुभयो भन्ने विषयमा भागवतमा हामीले सुन्न पाउँछौं। मैत्रेयले विदुरलाई पनि ज्ञान चक्षु खोल्नु भएको कुरा बताउनुहुन्छ। भनेपछि त्यही विधिलाई आज औगढ सम्प्रदायमा दीक्षा दिँदाखेरि त्यही विधिलाई अवलम्बन गरेको बुझियो, ज्ञान चक्षु खोल्ने र शिवसूत्र प्रदान गर्ने। यो शिवसूत्र फेरि हाम्रो जस्तो शिवसूत्र होइन रहेछ, यो भेडाको ऊनबाट बनाएको, अरे भेडाको ऊनबाट बनाएको कालो त्यस्तो प्रकारको शिवसूत्र लगाइदिएर त्यो शिवसूत्रमा तीनवटा रुद्राक्षहरू पनि हुन्छन्। हो यहाँ गुरुले लगाउनु यस्तो शिवसूत्रमा तीनवटा रुद्राक्ष हुन्छन्, ब्रह्मा विष्णु महेश्वरको प्रतीकको रूपमा यस्तो प्रकारले धारण गर्नुभएका हुन्छन् र पवित्री र नादी पनि सँगै राखिएका हुन्छन्। पवित्री कुन हो त गुरुदेव? नादी भनेको कुन हो? ल पवित्री र नादी पनि त्यही शिवसूत्रमा सँगै राखिएका हुन्छन् जसमा पवित्रीलाई शक्ति र नादीलाई शिवको प्रतीकको रूपमा मानिन्छ। पवित्रीलाई शक्ति र नादीलाई शिवको प्रतीकको रूपमा मानिन्छ। विशेष गरी पवित्री तामाको र नादी असुरोको भन्छ। अरे अब त्यो सबै सम्भव कस्तो हुन्छ? असुरको नादी तामाको पवित्री बनाउनु पर्छ र धेरै कडा नियम नभएकाहरूले आफ्नो इच्छा अनुसार पनि विभिन्न प्रकारका परम्पराहरूबाट यस्ता अनेक प्रकारले अर्कै तरिकाका पनि लगाउन सक्नुहुन्छ भनेर यहाँ बताउनुहुन्छ। शिवसूत्र धारण गरिसकेपछि उहाँहरूको गोत्र निरञ्जन हुन जान्छ र सद्गुरुबाट सबै कृपा प्राप्त भएपछि
1: साधक बल्ल औगढ जनैधारी वा शिवसूत्रधारी नाथ भन्दछन्। र यसपछि त्यो नाथ परम्पराभित्र प्रवेश हुन्छ र ती नाथहरूको विभिन्न प्रकारले यो स्थूल जगतमा सूक्ष्म जगतमा ठूलो अधिकार प्राप्त हुन्छ भनेर बताउनुहुन्छ। र यहाँ यस्तो प्रकारले औगढ जातिका औगढ प्रवृत्ति धारण गरेका यस्ता नाथ उपदेशी पहिलो प्रकारको हुनुभयो, औगढ दोस्रो प्रकारको हुनुभयो। यस्ता शिवसूत्रहरू नारीहरूले पनि धारण गर्न मिल्छ भनेर यहाँ गुरुदेवको आज्ञा छ, तर रजस्वला भएको बेलामा लगाउन हुँदैन भनेर यहाँ बताउनु भयो। र तेस्रो प्रकारको नाथ हुनुहुन्छ दर्शनी। हामी कुन चाहिँ नाथमा परियो? दर्शनीमा परियो। दर्शनीका अब यहाँ के हुन्छन् प्रकार हेर्नुहोस्। यो दर्शनीमा दीक्षित हुनुको लागि धेरै ठूलो विधान पूरा गर्नुपर्दछ। सबैभन्दा पहिला कर्णभेद कान चिर्ने, अरे कर्णभेद परम्परा, यो कान चिर्ने परम्परा आधिकारिक गुरुले चेलालाई कान चिर्नुहुन्छ र कान चिरिसकेपछि त्यो कानमा एउटा काठको टुक्रो राखिन्छ अरे 9 दिनसम्म। त्यो काठको टुक्रो औषधीय गुणबाट युक्त भएको हुन्छ भनेर बताउनुहुन्छ। र उहाँलाई कान चिरेपछि ती दर्शनी प्रकारबाट दीक्षित हुनुभएका नाथलाई 9 दिनसम्म मौन व्रतमा एकान्तमा राखिन्छ साधनामा, र 9 दिनपछि उहाँहरूको त्यो अवधिमा नाडीहरू सबै खुल्ने, ध्यानको गहिरो अवस्थामा प्रवेश हुने, देवी देवताहरूको दर्शन हुने, विभिन्न प्रकारका अनुभूतिहरू अनुभवहरू हुने, यस्तो प्रकारले यहाँ बताउनुहुन्छ। 10औं दिनमा त्यो कानमा राखिएको काठको टुक्रा निकालिन्छ र माटोको कुण्डल लगाइन्छ। अरे अब माटोको कुण्डल कस्तो हुन्छ? माटोको कुण्डल कानमा लगाइन्छ, कान चिरेर हेर्नुहोस् है। त्यस पछाडि उसलाई दर्शनी भन्ने गरिन्छ, किनभने उसले सूक्ष्म जगतबाट दर्शन गरिसकेको छ, कि देवी देवताहरूको दर्शन गरेको छ, अनुभव गरेको छ, सूक्ष्म जगतको दर्शन गरेको छ। त्यस्ता नाथ परम्परामा दीक्षित हुनुभएका साधकहरूलाई दर्शनी भनेर बताइन्छ। र कान चिरेको मतलब के हो भन्दाखेरि, कान चिरेपछि चित्तवृत्तिको निरोध हुन्छ भन्नुहुन्छ, कान चिरेपछि सारा मनका चञ्चलता हटेर जान्छ भन्नुहुन्छ, कान चिरेपछि आकाश तत्वको स्पष्टता बढेर जान्छ भन्नुहुन्छ। यस्तो प्रकारले यहाँ बताउनु भएको छ, यो कान चिरेपछि सारा मनको वृत्तिहरू एकदम समन हुन्छन्, चित्तवृत्ति निरोध हुन्छ, एकदम आनन्दित हुन्छ, र जब मन शान्त हुन्छ, विचार कम हुन्छन्, उत्पत्ति बन्द हुन्छ, त्यस पछाडि नादहरू खुल्दै जान्छन्, सूक्ष्म जगतका अनुभूति हुँदै जान्छन्, दर्शन हुँदै जान्छ, त्यस पछाडि दर्शनी भइन्छ। कर्ण कुण्डल योगी नाथलाई नाथहरूलाई चिनाउने एउटा बाह्य प्रतीक पनि हो, जस्तै ब्राह्मणलाई चिनाउने टुप्पी जनै छ, त्यस्तै नाथहरूलाई चिनाउनुको निमित्त त्यो कानमा लगाएको कुण्डल नाथ परम्पराका योगीहरू हुनुहुँदो रहेछ भनेर चिन्हको निमित्त पनि एउटा बाह्य प्रतीकको रूपमा पनि ती ठूला ठूला कुण्डलहरू धारण गर्नुपर्दछ। त्यस्ता कुण्डलहरू माटाका हुन्छन्, धातुका पनि हुन सक्छन्, हात्तीका दाँतहरूबाट बनाइएका पनि हुन सक्छन् भनेर बताउनुहुन्छ। र कान चिरेर कुण्डल लगाउने भएकाले यिनीहरूलाई दर्शनी भनिएको हो भनेर यहाँ बताउनुहुन्छ। र नाथ परम्परामा त्यागी ब्रह्मचारी फक्कडको साथ साथमा गृहस्थीहरू पनि दीक्षित हुने चलन छ भनेर यहाँ बताउनुहुन्छ। आज गृहस्थमा बसेरै पनि नाथको दीक्षा लिन सकिन्छ भनेर बताउनुहुन्छ, र गृहस्थ त्यागेर पनि नाथको लिन सकिन्छ, फक्कड भएर पनि हिँड्न सकियो, घरबारमै बसेर घर आफ्नो सञ्चालन गरेर परिवारमै बसेर पनि नाथको परम्पराको दीक्षा लिन सकिन्छ। तर कसरी लिने, कसले लिने, किन लिने भनेर भन्दा, जसको मनमा वैराग्य उत्पन्न भएको छ, जसलाई यो सारा जगतको भेद थाहा भयो, आत्माको अनुभूति भयो, जसलाई आफ्नो स्वरूपको अनुभूति भयो, त्यस्ता व्यक्तिहरूले नाथ परम्परामा दीक्षा लिनुको अर्थ के हो त भन्दा, त्यो एउटा साधना पद्धति हो के। जसलाई समाज सेवा गर्न मन लाग्यो, मैले समाजमा केही गर्नु छ भन्ने भयो भने एक्लै समाज सेवा गर्न गाह्रो भयो भने कुनै संगठनमा लाग्ने, कुनै पार्टीमा लाग्ने गर्छन् गर्दैनन्। त्यस्तै अब मैले यो शरीर म होइन, यो संसारमा बेकारमा भुल्नु छैन, अब मैले आत्माको अनुभूति पाइसकेको छु, मलाई संसारबाट विरक्ति आइसकेको छ, अब मैले त्यो परब्रह्म परमात्माको ध्यान गर्नुपर्दछ, साधना गर्नुपर्दछ भनेर पद्धतिलाई खोज्ने व्यक्ति नाथ परम्परामा जानुपर्दछ, चाहे त्यो गृहस्थी होस् चाहे फक्कड होस् भनेर यहाँ बताउनुहुन्छ। मनमा धर्मको बीजारोपण भयो भने, वैराग्य उत्पन्न भयो भने, चाहे गृहस्थ होस् चाहे फक्कड होस्, त्यो आश्रममै रहोस् या घरमै रहोस्, तर नाथ बन्न सक्दछ भनेर बताउनुहुन्छ। तर आचरण चाहिँ नाथहरूको जस्तो हुनुपर्दछ, गृहस्थ आश्रममै प्रवेश नगरिकन ब्रह्मचारी अवस्थामै पनि यो नाथ बन्न सकिन्छ भनेर यहाँ बताउनुहुन्छ। र नवनाथहरूको विषयमा बताउन थाल्नुभयो, नाथ सम्प्रदायमा नवनाथहरूलाई विभिन्न भगवानका अवतारको रूपमा मानिएको छ। हेर्नुहोस् है, बुझ्नुहोस् भगवानका अवतारहरू को को हुन्, कुन कुन भगवानका अवतार के लिनुभयो, यी नवनाथहरू कस्ता कस्ता प्रकारका देवी देवताहरू आज नवनाथ भनेर आउनुभएको छ भन्ने विषयमा बताउनुहुन्छ। आदिनाथ भन्ने हुनुहुन्छ, उहाँ शिव स्वयं शिवको अवतार भनेर मानिएको छ। उदयनाथ पार्वती माताको अवतार भनेर मानिन्छ। सत्यनाथ ब्रह्म, सत्यनाथ ब्रह्मजीको अवतार, भगवान ब्रह्मको अवतार मान्नुभएको छ। सन्तोषनाथ हुनुहुन्छ भगवान विष्णुको अवतार। अचलनाथ हुनुहुन्छ शेषनागको अवतार हुनुहुन्छ। कुण्ठडीनाथ हुनुहुन्छ भगवान गणेशको अवतार, गजकण्ठडीनाथ भगवान गणेशको अवतार हुनुहुन्छ। चौरङ्गीनाथ भगवान चन्द्रमाको अवतार हुनुहुन्छ। मच्छेन्द्रनाथ भगवान हरिहरको अवतार हुनुहुन्छ। गोरखनाथ पनि भगवान हरिहरकै अवतार मानिनुहुन्छ। यस्तो प्रकारले शिव गोरक्षनाथ भगवान शिवको अवतार, नवनाथहरू भगवानका अवतार हुनुहुन्छ, जसले यो नाथ परम्परालाई अगाडि बढाउनु भयो। भगवान स्वयं यो धरतीमा किन आउनुभयो त भन्दा, यो नाथ परम्पराबाट साधना गरेर सिद्ध गराउनुको निमित्त, हामीलाई कल्याण गर्नको निमित्त, हामी माथि दया गरेर आज भगवानले अवतार लिएर नवनाथको रूपमा धरतीमा आउनुभयो र हामीलाई नाथ परम्पराको माध्यमबाट साधना विधि दिनुभयो। तर अब हामीले चिन्दै चिन्दैनौ, हामीलाई त्यसको महत्व के थाहा, हामीलाई चाहिएकै छैन। अब यो बडा महत्वपूर्ण कुरा छ, हेर्नुहोस्, जसलाई जसले यसको महत्व बुझ्दछ उसको लागि यो ठूलो अवसर हो। र नवनाथहरूको विषयमा यहाँ हामीले सुन्यौं, आदिनाथ भन्नाले भगवान शिवलाई बुझिन्छ, उदयनाथ भन्नाले पार्वती मातालाई बुझिन्छ। नाथ परम्पराको शुरू पनि आदिनाथ र उदयनाथबाट नै भएको मानिन्छ, शिव र पार्वतीबाटै भएको रहेछ। उदय प्रारम्भमा दुईटा कुण्डलहरू आदिनाथ र उदयनाथको प्रतीकको रूपमा पनि हामीले बुझ्नुपर्दछ। 84 सिद्धहरू भनेका को हुनुहुन्छ भन्दा, गोरखनाथ परम्परामा र बौद्ध परम्परामा 84 सिद्धहरूलाई विशेष महत्व दिने गरेको पाइन्छ। 84 सिद्धहरूको जीवनी पढ्नाले, 84 सिद्ध भनेका सन्तहरू हुनुहुन्छ, साधकहरू हुनुहुन्छ, सिद्ध हुनुभएका, र उहाँहरूको जीवनी पढ्नाले कोही व्यक्तिमा उनीहरूप्रति धर्म र परम्पराप्रति पनि श्रद्धा उत्पन्न हुन सक्छ र सच्चा साधकलाई साधना गरेर मोक्ष प्राप्त गर्न के हुन्छ त भन्दा प्रेरणा मिल्छ के। हाम्रा 84 सिद्धहरू गुरूहरू यस्ता हुनुहुन्थ्यो, यस्तो कठिन परिस्थितिमा पनि साधना गरेर यस्तो भगवत तत्त्वलाई प्राप्त गर्नुभयो भनेर आज त्यो प्रेरणालाई हामीले धारणा गर्नुपर्दछ। हामी मोटिभेट हुनको लागि, हामी उत्साहित हुनको निमित्त, हामीलाई बल प्राप्त गर्नको निमित्त 84 सिद्धहरूलाई नियमित हामीले स्मरण गर्नुपर्दछ। ती 84 सिद्धहरूलाई सम्झनाले हाम्रो जीवनमा ठूला ठूला संघर्षहरू सजिलै पार हुन्छन्। जति 84 सिद्धहरूले जुन प्रकारले साधना गर्नुभयो, हामीलाई सिक्न पनि सजिलो हुन्छ, बुझ्न पनि सजिलो हुन्छ। सिद्ध र सन्तहरूको स्मरणले सारा पापहरू पनि काटिन्छन्। त्यस कारणले 84 सिद्धहरू अत्यन्तै महत्वपूर्ण हुनुहुन्छ। को को हुनुहुन्छ त भन्दा, आदिनाथ, उदयनाथ, सत्यनाथ, सन्तोषनाथ, अचलनाथ, कण्ठडीनाथ, चौरङ्गीनाथ, मत्स्येन्द्रनाथ, गोरक्षनाथ, चर्पटनाथ, विचारनाथ, अरे श्रृङ्गरीनाथ, सावरानन्दनाथ, नागार्जुननाथ। हेर्नुहोस् है, नाम सुन्नाले पनि कान पवित्र हुन्छ, पापनाश हुन्छन्। बनखण्डीनाथ, धूर्मनाथ, गिरिवरनाथ, बालकनाथ, श्रवणनाथ, रत्ननाथ, तारानाथ, चन्दननाथ, चन्दनाथ, पिप्पलनाथ, सुन्दरनाथ, सरस्वतीनाथ, प्रभुनाथ, भावनाथ, पाणिनाथ, वीरनाथ, सपादनाथ, कायानाथ, गौरनाथ, खार्पुनाथ, खेचरनाथ, मण्डपनाथ, लौपीपादनाथ, ज्वालानाथ, प्रण्यपादनाथ गम्भीरनाथ नागनाथ ब्रह्मनाथ रवेणनाथ अडवङ्गनाथ विरूपाक्षनाथ मेरुनाथ कुर्मनाथ मल्लिक मल्लीनाथ पूर्णमल्लनाथ जोगरावलनाथ अङ्गमरावलनाथ शीलनाथ शिवनाथ मगरध्वजनाथ गोविन्दनाथ अहगन अहगहनीनाथ निवृत्तिनाथ ज्ञाननाथ मुक्तिनाथ सोपाननाथ चार्गदेवनाथ विवाण्डकनाथ भग्रभाण्डनाथ याज्ञवाल्क्यनाथ चतुर्भुजनाथ लक्ष्मणनाथ भगवन्तनाथ उपन्तनाथ धीरजनाथ शूकनाथ वामनाथ मार्कण्डेनाथ जलन्धरनाथ कानिपानाथ सडियनाथ ब्रजनाथ सारनाथ चोलनाथ कपिलनाथ मल्लिकानाथ विमलनाथ पुण्यानन्दनाथ स्वात्मनाथ विश्वनाथ आग्रहनाथ यस्तो प्रकारले 84 नाथको हामीले यसले नाम लियौं। 84 सिद्धहरूको जय होस्, सम्पूर्ण सिद्धहरूको। अब यहाँ जे लेख्नु भएको छ योगी अमृतनाथ आउनुभएको छ, हार्दिक स्वागत र सम्मान। आज हामी यस्तो दिव्य नवनाथ 84 सिद्धहरू जो हुनुहुन्थ्यो उहाँहरूको स्मरण गरिसकेका छौं र यहाँ नाथको विषयमा मैले नाथ सन्देश नामक एउटा पुस्तक मेरो हातमा परेको थियो, त्यसैलाई साक्षी राखेर आफ्नो बुद्धि अनुसार मैले यहाँ थोरै बताउने कोसिस गरेँ। नाथ गुरुहरूको अगाडि बसेर यो त धृष्टता नै हो न त, तर पनि अब जिज्ञासा आइसकेपछि र यहाँ हामी माता भगवतीको दिव्य प्रकारले आराधनामा जुटेका छौं र बागेश्वरी माताको यो पवित्र प्राङ्गणमा आज यो कोटिहोम अत्यन्तै महान पुण्य कर्म कोटिहोममा बसेर हामी भगवती मातालाई स्मरण गरिरहेका छौं। यो अत्यन्तै महत्वपूर्ण कुरा हो र सद्गुरुदेव गुरु गोरक्षनाथदेखि लिएर अहिलेसम्मका सम्पूर्ण गुरुहरूको हामीले स्मरण पनि गर्यौं र कोटिहोम ज्ञान महायज्ञको महत्वलाई उजागर गर्नको निमित्त गुरुले विभिन्न क्षेत्रमा गएर यो कोटिहोमलाई नै प्रश्रय दिनुभयो र यो कोटिहोमको महानतालाई उजागर गर्नुभयो। सन्तहरूको वाणीहरू अत्यन्त रहस्ययुक्त हुन्छन्, सन्तका साहित्य पनि पुण्य प्रदान गर्नेवाला हुन्छन्, सन्तका शब्दहरू पनि पाप नाश गर्नेवाला हुन्छन्, तर हामीले ती शब्दहरूलाई ग्रहण गर्न सक्ने क्षमता बनाउनु पर्दछ। हामीमा त्यो योग्यता हामीले बनाउनु पर्दछ, सन्तका शब्दहरूलाई ग्रहण गर्नको निमित्त योग्यता चाहिन्छ क्या। हेर्नुहोस् हामी त्यो अवस्थामा पुगेका छौं कि छैनौं। त्यसकारणले हामी अब पूज्य राष्ट्रगुरु योगी नरहरिनाथका केही बाणीहरू गाउँ, त्यस पछाडि अगाडि बढ्नेछौं।

कोटि होम ज्ञान महायज्ञको आज सद्गुरुदेवकै बाणीहरू हाम्रो लागि मन्त्र तुल्य छन्। किनभने गुरुदेवले जुन विषयमा हामीलाई बताउनुहुन्छ, गुरुका बाणीहरू हेर्नुहोस् अनुभव परक छन्। सन्तहरूका शास्त्र भन्दा सन्तहरूका बाणीलाई महान मान्नुपर्दछ, किनभने सन्तका बाणीहरूबाट शास्त्र बन्दछन्। सन्तहरू बोलेका कुरा लिपिबद्ध भएपछि शास्त्र बन्ने हो कि, सन्तहरूले बुझे, अनुभव गरे, थाहा पाए, त्यस पछाडि उहाँहरूले भन्नुहुन्छ, त्यही शास्त्र बन्दछ। त्यस कारणले गुरुहरूका बाणी प्रत्येक शब्दहरू आज मन्त्र तुल्य छन्। हामी आज कोटिहोम ज्ञानको महायज्ञको विषयमा गुरुदेवका बाणीहरू हामीले श्रवण गरिसकेका छौं। अब यहाँ देवी भागवत अन्तर्गत हामीले कथा हिजो पनि सुनेका थियौं। अब हिजो हामी अब आज पनि त्यति हामी उपस्थिति हुन सकेका छैनौं र हिजोको कथा कतिले सुन्नुभयो, हिजो कतिले सुन्नु भएन। भगवान कृष्ण सत्राजित नाम गरेको एकजना यदुवंशीले मणि भगवान कृष्णले लानुभयो भन्ने आरोप लगाएपछि त्यो मणि खोज्नलाई भगवान स्वयं जंगलमा जानुभयो र जंगलमा जाँदा भगवानले देख्नुभयो आज त्यो पर्सेन त्यहाँ मृत अवस्थामा छ जसले मणि धारण गरेर गएको थियो र त्यो पर्सेनलाई मारेर जुन सिंहले मणि लिएर गएको थियो उसको पाइलाहरू पछ्याउँदै पछ्याउँदै आज भगवान त्यो गुफासम्म पुग्नुभयो जुन गुफामा त्यो भालुले आफ्नो छोराछोरीलाई मणि खेलाउन दिएका थिए। त्यो भालुको नाम थियो जाम्बवान। अब त्यहाँ भगवान गुफामा सिधै प्रवेश गर्नुभयो र यदुवंशीहरूलाई बाहिरै बस्नको लागि आज्ञा गर्नुभयो महाराज र भित्र प्रवेश गरेर भगवानले जसै मणि लिन थाल्नु भएको छ आज ती जाम्बवान नाम गरेका ती भालु अत्यन्तै डर लाग्दा एकदम बलवान भगवानलाई झम्टिन थाले। भगवानसँग भयंकर युद्ध हुन थाल्यो। बाह्र दिनसम्म जब युद्ध भयो बाहिर बसेका थिए, बाह्र दिनसम्म बाहिर निस्किनु भएन। हो न हो पक्का भगवानलाई आज त्यहाँ हिंसक जनावरहरूले केही न केही पक्कै गरे भनेर डर आए। हेर्नुहोस् भित्र खोल्न जाम भने झन् डर भयो, भगवानै फर्किनु भएन, हामी फर्किनुलाई हामी त के आस लौ त्यहीँबाट प्रणाम गरे रुदै रुदै फर्के गएर माता र पिता देवकी र वसुदेवलाई सारा वृत्तान्त भने आज माता र पिता बिहोस हुनुभयो मेरो छोरा, आज यो सत्राजितले गर्दा आज मेरो बुढेसकालको सहारा छिनियो खोसियो भनेर आज माता देवकी बडा विलाप गर्नुभएको छ। नारदजी आउनुभयो र यसो हिसाब लगाउनु भयो भगवान गुफामा छिरेको कति दिन भयो, भयो 17-18 दिन। ए भगवान त अब 27-28 दिन त पक्कै युद्ध गर्नुहुन्छ भनेपछि एउटा नवायज्ञ ठिक हुन्छ भनेर नारदजीले नवायज्ञ गर भनेर लगाइदिनु भयो। देवी भागवत नवायज्ञ सुन्नुहोस्, हजुरको इच्छा सम्पूर्ण पूरा गर्नुहुनेछ भगवतीले भनेर आज नारदजीले हेर्नुहोस् नारदजी बडा दिव्य। हामीले नारदलाई जब जान्दछौ त्यस पछाडि भगवानलाई जान्न सजिलो हुन्छ। नारदजी जसले नारदजीको दर्शन पाउँदछ उसले भगवानको दर्शन पाएकै छ। भगवानले जहाँ पनि भक्तलाई कृपा गर्नुहुन्छ पहिला नारदलाई पठाउनुहुन्छ कि, नारद भनेको भगवानका अत्यन्तै अन्तरङ्ग दूत हुनुहुन्छ। त्यस कारणले आज नारदजी आउनुभयो र माता वसुदेव र देवकीलाई भगवानले विचार गर्नुभयो, भगवान श्रीकृष्ण स्वयं यस परिवारमा जन्म लिएर आउनुभएको छ अवतार धारण गरेर। यो परिवार त अत्यन्तै पावन छ तर शक्तिको उपासना भयो भने सुनमा सुगन्ध हुन्छ भनेर आज नारदजी भगवानकै प्रेरणाबाट आउनुभयो र वसुदेवजीलाई विभिन्न प्रकारले सम्झाएर भन्नुहुन्छ 9 दिनको हुन्छ देवी भागवत महापुराण, त्यो लगाएर सुन्नुहोस्। हजुरका छोरा श्रीकृष्ण पनि फर्केर आउनुहुनेछ र सम्पूर्ण हजुरले इच्छा गरेका मनमा सारा संकल्पहरू पूर्ण हुनेछन् भनेर आज नारदजीले जस्तै भन्नुभयो। आज वसुदेवजीले भन्नुभयो र नारदजी त्यस्तो पनि हुन्छ, भगवान आज नारदजीले भन्नुहुन्छ वसुदेवजी हजुरले स्मरण गर्नुहोस् त हजुरको परिवारमा
माता भगवतीको कति कृपा छ। माता भगवती नभइकन के भगवानले कुनै कार्य गर्न सक्नुहुन्छ? सम्भवै छैन। शक्ति बिना शिवको केही काम छैन। त्यसकारणले ए वसुदेवजी हजुरले सम्झिनु भएन। जसै यो कुरा भन्नुभयो वसुदेवजीले भन्न थाल्नुभयो। अब नारदीले भन्नुहुन्छ हेर्नुहोस् पुत्र प्राप्तिको लागि आज यहाँ विभिन्न प्रकारले आराधना गरेर देवी भगवतीलाई जसले स्मरण गर्छ उसले पुत्र प्राप्ति गर्न पनि सक्छ भनेर हजुरले पनि आज भगवानलाई प्राप्त गर्नको निमित्त जुन प्रकारले माता भगवतीको स्मरण गर्नुभएको थियो त्यो हजुरले याद गर्नुहोस् भनेर भन्नुहुन्छ। वसुदेवजीले भन्न थाल्नुभयो भगवान का हिसा देवी किम प्रभाव महेश्वरी कथम आराधनम तस्या देवर्षि कृपया वद। हे देवर्षि नारद जी हजुरले भनेको कुरा त मलाई ठिकै लाग्यो, एकदम सही कुरा गर्नुभयो। त्यसकारणले हे भगवान नारद जी उहाँ देवीको हुनुहुन्छ त नि, कुन रूपमा उपासना गर्ने हो भन्नुहुन्छ वसुदेवजीले। ती महेश्वरी कस्तो हुनुहुन्छ उहाँको प्रभावको विषयमा हजुरले मलाई केही जानकारी दिनुभए हुन्थ्यो, आराधना कसरी गर्ने भने कथम आराधनम तस्या देवर्षि कृपया वद। हे देवर्षि नारद जी हजुरले भनेको कुरा त मलाई ठिकै लाग्यो, एकदम सही कुरा गर्नुभयो। त्यसकारण

क्षमः। हे महाभाग वसुदेव जी, भगवती को अनुपम महिमा सारा वृतांत सुनाएर त साध्य छैन, त्यही पनि मैले हजुरलाई केही मैले वर्णन गर्ने कोशिश गर्छु। संक्षेपमा बताउँछु, हजुरले सुनिबस्छु सुनेर आज नारदजीले विभिन्न प्रकारले माता भगवतीको व्याख्या गर्न थाल्नुभयो। जुन भगवती नित्य सारा जगतमा भगवतीले विभिन्न प्रकारले कार्य गर्नुभएको छ, सच्चिदानन्द रूप हुनुहुन्छ, सच्चिदानन्द रूपा सत्य चित्त आनन्द स्वरूप सारा जगतमा। यो संसार जब थिएन त्यति बेला पनि केवल त्यो शक्ति स्वरूपा माता भगवती हुनुहुन्थ्यो, जब यो संसार बन्यो त्यो संसारमा पनि माता भगवती उत्तिकै प्रभावले हुनुहुन्छ, र जब यो सारा संसार विलय हुन्छ संहार हुन्छ तत्पश्चात पनि माता भगवती उत्तिकै प्रभावले रहनुहुन्छ। त्यस्ता अत्यन्तै सत्यले युक्त भएकी, तर सत्य मात्रै भएर भएन के, सत्य मात्रै भएर भएन, चेतना पनि हुन पर्यो, बुद्धि पनि हुन पर्यो, चेतना पनि हुन पर्यो। तर माता भगवती सत्य भइकन पनि चेतन स्वरूप हुनुहुन्छ अरे, हेर्नु चेतना कि सागर, चेतनाको भण्डारै हुनुहुन्छ। अब एउटा सानो चेतनाको पितको हामीले पाएर आज मनुष्य जातिले कत्रा ठूला ठूला कर्म गरे, माता भगवती त चेतनाको सागरै हुनुहुन्छ, भनेपछि माता भगवतीका संकल्पद्वारा कस्ता कस्ता काम पूर्ण हुन्छन् भनेर भन्नै परेन। नित्य सधैँ रहनेवाला आनन्द रूपा आफू पनि आनन्द स्वरूप हुनुहुन्छ, र सारा जगतलाई आनन्दै आनन्दको रसमा डुबाउनको निमित्त माता भगवती नियमित रूपमा आज यो संसारमा विचरण गर्नुहुन्छ। परात परा देवी हुनुहुन्छ, भगवतीद्वारा संसार झपक्कै ढाकिएको छ नि भन्नुहुन्छ नारदजी। माता भगवतीको शक्ति सारा जगतमा व्यापक हुँदैन थियो भने यो जगत चल्दैन थियो। यो जुन ऊर्जा छ, जुन शक्ति छ, जुन बल छ, जुन तेज छ, यो सारा भगवतीकै त रूप हो। भगवती बिना जगत कसरी चल्छ भनेर आज यहाँ बताउन थाल्नुभयो। जुन ब्रह्माजीले चराचर जगतको सृष्टि गर्नुभयो माता भगवतीकै कृपाले त गर्नुभयो, माता भगवती शक्ति रूपा हुनुहुन्छ के, शक्ति नै नभए के गर्नुहुन्थ्यो। त्यस कारणले माता भगवती बिना ब्रह्माजीले यो जगतको सृष्टि गर्न पनि सक्नुहुन्न महाराज, र भगवान विष्णुले पनि पालन गर्नको निम्ति शक्ति चाहिएन त, शक्ति नभए नि केही गर्न सकिन्छ। त्यसकारणले भगवान विष्णुले पनि माता भगवतीकै कृपाबाट सारा जगतको पालन पोषण गर्नुभएको छ महाराज। माता भगवतीकै कृपा कटाक्ष प्राप्त गरेर भगवान शंकरले पनि जगतको संहार गर्नुहुन्छ। त्यसकारणले सारा बन्धनको कारण रूप माता भगवती नै हुनुहुन्छ, मोक्षको कारण पनि माता भगवती नै हुनुहुन्छ, उहाँ नै परमा विद्या हुनुहुन्छ, ईश्वरहरूकी पनि ईश्वरी हुनुहुन्छ भनेर आज नारदजीले बताउन थाल्नुभयो। र यहाँ अब हजुरले गर्ने के त भन्दा नवरात्र

भागवतम शरणो। हे वसुदेव जी, नवरात्र 9 दिन सम्म विधि अनुसार हजुरले भगवती जगदम्बाको पूजा गर्नुहोस् र देवी भागवत महापुराणको श्रवण गर्नुहोस्। जन पूजित पुराणको श्रवण गर्नाले तपाईँले आफ्ना पुत्र भगवान श्रीकृष्णलाई अत्यन्तै छिटो प्राप्त गर्नुहुनेछ र भोक्ते मुक्ति प्रदान गर्नको निमित्त पनि देवी भागवत पुराण अत्यन्तै सत्सम छ महाराज भनेर आज नारदजीले बताउनु। र नारदजीले यसरी बताइसकेपछि आज वसुदेवजी बडा प्रसन्न हुनुभयो र वसुदेवजीले भन्न थाल्नुभयो, नारदजी हजुरले भनेको कुरा त सत्य नै लाग्छ है मलाई भन्नुहुन्छ वसुदेवजीले। र भन्न के थाल्नुभयो त भन्दा भगवत तब

पहिल्यै पापी कंसले आकाशवाणीद्वारा देवकीको आठौं गर्भबाट आफ्नो मृत्यु हुने कुरा जसै थाहा पायो, त्यो दुष्टले डरको कारणले देवकीलाई र मलाई समातेर जेलमा बन्द गरिदिएको थियो। त्यसै बेलामा म जेलमा भएको बेलामा अत्यन्तै पीड़ित मेरी पत्नी देवकीको साथमा म भित्र थिए। हामीले सरासर 6 छोराहरू पायौं, तर त्यो दुष्ट कंसले सबैलाई मारियो छोड्दै छोडे। त्यो पापीबाट बडा पीड़ित भएको म आत्तिएको थिएँ। त्यसै बेलामा कुलगुरु गर्गाचार्य आउनुभयो डुल्दै डुल्दै, र गर्गाचार्य गुरुसँग मैले विभिन्न

प्रकारले आफ्नो दुःख बेसाएको थिएँ। गर्गाचार्य गुरुले मलाई उपाय बताउँदै भन्नुभएको थियो, हेर्नुहोस् पश्चिमी, तपाईँले पुत्र प्राप्तिको निमित्त उत्तम उपायको विषयमा जान्नुहोस्। जुन भगवती दुर्गाले भक्तहरूको दुर्गति नाश गर्नुहुन्छ, तपाईँले त्यस्तै कल्याणकारिणी दुर्गा देवीको आराधना गर्नुहोस्। हजुरले यहाँ मानसिक रूपमा आराधना गर्नुहोस्, मैले हजुरको लागि गएर पर्वतहरूमा गएर दुर्गा भगवतीको पूजा गरिदिनेछु भनेर गर्ग गुरुले भन्नुभएको थियो। भगवती दुर्गाले भक्तहरूको दुर्गति नाश गर्नुहुन्छ, तपाईँले त्यस्तै कल्याणकारिणी दुर्गा देवी माताको आराधना गर्नुहोस्, हजुरको छिटै कल्याण हुनेछ भनेर गर्गाचार्य गुरुले मलाई त्यो कंसको जेलमा आएर बताउनु भएको कुरा मैले याद गएँ, याद आयो भनेर आज वसुदेवजीले भन्नुभयो। र दुर्गा माताको उपासना गर्ने मानिसका लागि कुनै पनि विषय दुर्लभ हुँदैन भनेर मलाई गुरुले बताउनु भएको थियो भनेर आज भन्नुहुन्छ। गर्ग मुनिले यस्तो प्रकारको उपाय बताएपछि मैले आफ्नी पत्नी देवकीको साथमा गर्ग मुनिलाई अत्यन्त श्रद्धाका साथ प्रणाम गरे र हजुरले केही यत्न गर्नुहोस् भनेर हात जोडेर गुरुलाई मैले विभिन्न प्रकारले अनुनय विनय गरेको थिएँ। मैले के भनेको थिएँ त भन्दा, निरुद्ध कंसे गेहेयम् न किञ्चित् कर्तुमुत्सहि अतस्त्वमेव दुःखार्तेर मामुद्दर महामति। हे गुरुदेव, म आज यो कंसको जेलमा छु, मैले केही गर्न सक्दिन, मैले चाहेर पनि देवी भागवत लाउन सक्दिन, त्यस कारणले हे गुरुदेव हजुरले मेरो लागि केही गरिराखियोस् भनेर मैले विनती गरेको थिएँ। आज गर्ग गुरुले मेरो प्रार्थना स्वीकार गर्नुभयो र ब्राह्मणहरूका साथमा माता दुर्गा भगवतीको आराधना गर्ने इच्छा लिएर विन्ध्या पर्वत तर्फ जानुभयो र विन्ध्या पर्वतमा गएर विन्ध्याचलमा गर्ग मुनिले जप र पाठमा विभिन्न प्रकारले ब्राह्मणहरूलाई वरण गरेर बडा दिव्य प्रकारले माता भगवतीको आराधना गर्नुभयो। जप पाठ पूजा आदि अनुष्ठानहरू गरिसकेपछि आकाशवाणी भयो, हे मुनिवर, तिम्रो आराधनाबाट म प्रसन्न भएकी छु, त्यसैले तिम्रो कार्य सिद्ध हुनेछ भनेर माता भगवतीले बताउनु भयो। र माता भगवतीले यस्तो प्रकारले आशीर्वाद दिनुभयो र भन्नु

हे गर्ग हजुरले जुन प्रकारले मेरो आराधना गर्नुभयो पृथ्वीको भार हरण गर्नुको निमित्त मबाट प्रेरणा पाएर भगवान नारायण अब स्वयं वसुदेवको धर्मपत्नी देवकीको गर्भबाट अवतार लिनुहुनेछ ल मेरो आशीर्वाद भयो भनेर माता भगवतीले आशीर्वाद दिनुभयो र कंसको भएको कारणले गर्दा कंसबाट बडा डराएर वसुदेवजीले कारागारबाट आज भगवान श्रीकृष्णलाई त्यहाँबाट गोकुलमा लगाएर छोड्नुहुनेछ र त्यहाँ छोडेर त्यहाँबाट कन्यालाई उठाएर लिएर आउनुहुनेछ तिनै कन्या मेरै अंशबाट पैदा भएकी हुनेछन् भनेर आज माता भगवतीले भन्नुभयो म पनि आइसकेकी हुनेछु भनेर यस्तो आशीर्वाद दिनुभएको कुरा गर्ग गुरुले मलाई बताउनु भएको थियो भनेर आज भन्नुहुन्छ तिनै कन्या जन्मेकी कन्यालाई कंसले मार्ने कोसिस गर्नेछु तर कंसको हातबाट फुत्केर म विन्ध्याचल पर्वतमा गएर बस्नेछु र मेरो नाम विन्ध्यावासिनी भनेर हुनेछ भनेर माता भगवतीले भन्नुभयो विन्ध्या

यस्तो प्रकारले प्रसन्न हुँदै गर्गमुनि मथुरा फर्किनु भएको थियो। आचार्य गर्गको मुखबाट महादेवी भगवतीले वरदान दिनुभएको कुरा सुनेर म अत्यन्तै आनन्दले विभोर भएको थिएँ भनेर आज वसुदेवजीले नारदजीलाई भन्नुभयो। र वसुदेवजीले नारदजीलाई चरणमा परेर भन्नुहुन्छ, हे गुरुदेव, हजुर त अत्यन्तै दयालु हुनुहुन्छ, हजुर सर्वसमर्थ हुनुहुन्छ, ज्ञानी पनि हुनुहुन्छ, आज मेरो भाग्यले यस्ता सन्तको मैले दर्शन गर्न पाएँ। हे नारदजी, अब हजुर यहाँ हुँदा हुँदै अब मैले पण्डित भन्न कहाँ जान्छ नि, अब हजुरले यो देवी भागवत गरिदिनु पर्यो भनेर नारदजीको खुट्टो समातेर छोड्दै छोड्नु भएन। अब सन्तहरू बडा दयालु हुन्छन् कि हेर्नुहोस्, अब सन्तले अब वसुदेवजीको प्रार्थना सुनेर देवर्षि नारदजी बडा आह्लादित हुनुभयो। ल ठिकै छ, हजुरको भाव यस्तो छ भने नौ दिनको कुरो त हो, के छ र म गरिदिउँला भनेर नारदजीले भन्नुभयो। र नारदजीले विभिन्न प्रकारले शुभ दिन हेरेर शुभ नक्षत्रमा श्री देवी भागवतको कथा आरम्भ गर्नुभयो। महाराज कथा विघ्न विघातार्थम् द्विजाद्ये पूर्णवाक्षरम् मार्कण्डेय पुराणोक्तम् पेठु देव्यः स्तवम् तथा। कथामा विघ्न हुन्छ कि भनेर भगवान गणेशको विधिपूर्वक पूजा गर्नुभयो र ब्राह्मणहरूद्वारा नवरणा नवारण मन्त्रको जप गर्नुभएका मार्कण्ड पुराणमा वर्णन गरिए अनुसार दुर्गा सप्तशतीको पाठ गर्न थाले महाराज ब्राह्मण गुरुहरूले। प्रथम स्कन्दको प्रारम्भदेखि नै वसुदेवले नारदजीको मुखबाट प्रकट भएको अमृत समान देवी भागवत पुराणको बडा भक्तिपूर्वक श्रवण गर्नुभयो र माता भगवतीको चिन्तनमा डुब्नुभयो। महाराज बडा दिव्य प्रकारले आतम माता भगवतीको आज आराधना गर्दै एक दिन बित्यो, दुई दिन बित्यो, तीन दिन बित्यो, आज नौ दिनसम्म बडा दिव्य अम्बे भवानीको आज स्तुति गरेर बिताउन थाल्नुभयो। र देवी भागवत ग्रन्थ र कथावाचक गुरु नारदजीको पूजा गरिसकेपछि आज यहाँ वसुदेवजीले बडा भव्य तरिकाबाट आज कन्या पूजन गर्नुभयो। कन्याहरूको नवटी कन्याहरूको बडा दिव्य प्रकारले पूजा गर्नुभएको छ, यहाँ यस्तो प्रकारले वर्णन गर्नुहुन्छ। र उहाँ जाम्बवानले आज भगवान श्रीकृष्णसँग भयंकर युद्ध भएको जुन कथा थियो त्यहाँ ल्याएर जोड्नुभयो। फेरि अब पहिल्यै सरस्वती पढेको भए त फेरि मिलाएर भन्नुहुन्थ्यो, अब यहाँ हेर्दै भन्दै गर्दाखेरि फेरि यहाँ अर्को आइपुग्यो। भगवान कृष्ण यहाँसम्म लिएर आएपछि के भयो त भन्दा नवमेनी कथा पूर्तम पुस्तकम वाचकम तथा प्रसन्न पूजया मास वसुदेव महामना। अब यो पूजाको प्रभावले उता भगवान श्रीकृष्णले आज ती जाम्बवानलाई जित्नुभयो भनेर यहाँ त्यसरी जोडेको पनि हुन सक्छ। माता भगवतीको कृपाले 27 दिनसम्म ती जाम्बवान ऋक्षराज भालुसँग भयंकर युद्ध भयो र ती भालुको बुद्धि आयो। भगवानले जब एक रापट दिमागमा लगाउनु भयो बुद्धि खुल्यो, पूर्वजन्मको याद आएछ। ओहो, पूर्वजन्ममा त भगवान राम हुनुहुन्थ्यो हजुर, म त हजुरको सेवक थिएँ, मैले मनमा एकपटक विचार गरेको थिएँ कि भगवानले कसैको हिसाब किताब राख्नुहुन्न, त्यही भएर मनमा अनावश्यक इच्छाहरू पनि राख्नुहुन्न क्या। ती जाम्बवानले के गरेका रहेछन् भने राम भगवानलाई हेर्दाखेरि यस्ता लुटेछन्, चिटिक्क परेका गोरा चिल्ला बिचरा के बोलियो होला नि, सबैले भगवान भनेका छन् पछि लाछन्, अब हाम्रा राजा सुग्रीवै पछि लाउनु भएको छ, अब हामी त त्यसै पछि लाउनु पर्यो, खै यिनको ताकत छ कि छैन के जानौ भनेर मनमा त्यस्तो शङ्का लिया रहेछन्। भगवान रामलाई त सबै थाहा भयो, भगवान रामले भन्नुभयो जाम्बवान अब अहिले त सेवकसँग के लडाई गर्नु, अर्को जन्ममा तिम्रो सबै शङ्का निवारण गर्छु भनेर भगवान रामले भन्नुभयो रहेछ। त्यही कुरा जब जाम्बवानलाई याद आयो, भगवान कृष्णको चरणमा परेर रुन थाले, प्रभु मलाई क्षमा गर्नुहोस्, मैले ठूलो गल्ती गरेँ। मनमा कुनै पनि विचार आउँछ भने त्यो विचार कुनै न कुनै जन्ममा फर्केर आएर पूर्ण हुन्छ कि हेर्नुहोस्, मन भनेको कल्पको इच्छा हो, त्यस कारणले मन एव मनुष्याणाम कारणम भन्दा मोक्षय भनेको छ। मनमा सकारात्मक विचार मात्रै ल्याउनु पर्दछ, मनलाई भगवानको चरणमा लगाउनु पर्दछ, मनलाई चिन्तनमा योग ध्यानमा तपस्यामा व्यस्त गराउनु पर्दछ, साधनामा अभ्यस्त गराउनु पर्दछ, भक्तिमा अभ्यस्त गराउनु पर्दछ र सकारात्मकतातिर व्यस्त गराउनु पर्दछ, तब मात्र मन शुद्धिकरण हुन्छ।
मनमा कुनै प्रकारका विचारहरू आयो भने त्यो अन्तःकरण भित्र प्रवेश गर्यो भने वस्तुमा परिणत भइहाल्छ। त्यस कारणले यो विज्ञान हो। आज यहाँ भगवान कृष्णले आशीर्वाद दिनुभयो र ती जाम्बवानले के गरेछन् त भन्दा आफ्नी छोरी जाम्बवतीलाई पनि दिएछन्, भगवान अब मैले अपराध गरिहाले, हजुरले क्षमा, हजुर त क्षमाका एकदम क्षमा दिनेवाला हुनुहुन्छ, दयालु हुनुहुन्छ, मेरी छोरी पनि हजुरले पाणीग्रहण गरेपछि यो छोरीसँगै लिएर जानुहोस्, किनभने अब यो छोरीलाई यो मणिसँग खेल्न बडा रङ्ग लाग्छ। अब हजुरले मणि लानि नै भइसकेपछि यो छोरीलाई मैले मणि दिएको थिएँ, त्यस कारणले हे भगवान मेरी छोरी पनि हजुरले लैजानुहोस् भनेर आज जाम्बवानले छोरी पनि दिनुभयो र जाम्बवानले जाम्बवती नाम गरेकी ती पत्नीलाई भगवान लिएर मणिसहित आज भगवान द्वारिकामा प्रवेश गर्नुभएको छ। महाराज द्वारिकामा आइसकेपछि यस्ता जब भगवान आइपुग्नुभयो वसुदेव र देवीकी बडा प्रसन्न हुनुभयो र माता भगवतीको कृपाले आज यसरी भगवान श्रीकृष्ण आइपुग्नु भएको भन्ने बुझियो। त्यहाँ माता भगवतीको कृपाले आज भगवान श्रीकृष्णले युद्ध जित्नुभयो, माता भगवतीले बुद्धि फर्काइदिनु भयो, जाम्बवानको पूर्वजन्मको स्मृति गराइदिनु भयो, माता भगवती योग माया पनि हुनुहुन्छ। हेर्नुहोस् सबैको बुद्धिमा प्रवेश गर्नेवाली उनी भगवती हुनुहुन्छ कि बुद्धि दिनेवाला, बुद्धि भ्रष्ट गराउनेवाला, बाघ बाणीकी देवी, सरस्वती माता, लक्ष्मी माता, सम्पत्तिकी देवी, शक्तिकी देवी, काली माता, सम्पूर्ण शक्ति स्वरूपा, यो सारा जगत सञ्चालन गर्नको निमित्त माताका विभिन्न स्वरूपहरूको उपासना गरिन्छ। त्यस कारणले माता शक्ति स्वरूपा हुनुहुन्छ, बुद्धि स्वरूपा हुनुहुन्छ, या देवी सर्वभूतेषु बुद्धि रूपेण संस्थिता, नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः। आज माता भगवतीले ती जाम्बवानलाई पूर्वजन्मको स्मृति गराइदिनु भयो। आज भगवान श्रीकृष्णले त्यो युद्ध जितेर मणि लिएर आउनुभयो, पत्नी सहित आफ्ना छोरा कृष्णलाई आएको देखेर भगवान कृष्णलाई दर्शन पाएर वसुदेव बडा प्रसन्न हुनुभयो, आँखाबाट आँसुका बलिन्द्र धारा बगाउँदै बडा आनन्दमा मग्न हुनुभयो। देवर्षि नारदजी पनि भगवान श्रीकृष्णको दर्शन पाएर बडा आनन्दित हुनुभयो र यस्ता एकदम निष्कपट भक्ति र शुद्ध हृदयले भगवान श्रीकृष्णको प्रसिद्ध एवं कलंक नाश गर्नेवाला यस्तो कथालाई जसले श्रवण गर्दछ त्यस्ता व्यक्तिहरूका सारा पाप राशिहरू नष्ट हुन्छन् र पुण्य प्राप्त हुन्छ भन्नुहुन्छ सुतजी महाराजले। र यहाँ माता भगवतीको कृपाले भगवान श्रीकृष्णले जुन श्रीमन्तक मणि प्राप्त गर्नुभयो त्यो कथा पनि हामीले श्रवण गरिसक्यौं। सुतजीले भन्नुहुन्छ हेर सौनका ऋषिमुनिहरू हो, हजुरले विभिन्न प्रकारले माता भगवतीको यस्तो प्रकारका आख्यानहरू श्रवण गर्नुभएको छ, अब हजुरको मन बुद्धि पवित्र बनिसकेको छ। अब हजुरलाई मैले अर्को एउटा इतिहास जोड्छु, किनभने यो महात्म्य खण्ड हो क्या, महात्म्य खण्डमा पहिला यो माता भगवती देवीको उपासना गरेर कस्ता कस्ता फल पाइन्छन् भन्ने कुरा बुझ्न जरुरी छ। त्यस कारणले इतिहासहरूको माध्यमबाट, कथाहरूको माध्यमबाट सुतजी महाराजले सौनकादि ऋषिमुनिहरूलाई यहाँ सम्झाउनुहुन्छ। अथ ते हास समन्यच्च स्वर्णद्धम् मुनि सप्तमः देवी भागवतस्तस्य यस्य महात्म्यम् यत्र गीयते। तपाईँहरूले एउटा अर्को इतिहास सुन्नुहोस् जसमा देवी भागवतको महिमा वर्णन गरिएको छ भनेर यहाँ बताउनुभयो। यो महर्षि अगस्त्यले कुमार कार्तिकेयको नजिकमा गएर अनेक थरीका प्रश्न सोध्नु भएको थियो र कुमारजी आज्ञा गर्नुहुन्छ अगस्त्य मुनि विभिन्न प्रकारले दान गर्ने, तीर्थ गर्ने, व्रत गर्ने आदि महिमाले भरिएको अनि कथा सुनाउनुहुन्छ र वाराणसी मणिकर्णिका गंगा अनेक तीर्थहरूको महिमा पनि विस्तारपूर्वक श्रवण गराउनुभयो। त्यो सुनेर अगस्त्य ऋषि बडा प्रसन्न हुनुभयो र अत्यन्तै तेजिला कुमारजीसँग लोक कल्याणको इच्छाले फेरि प्रश्न गर्नुहुन्छ। अगस्त्य मुनिले भन्नुहुन्छ हे कुमारजी विभिन्न प्रकारले तारकासुरका शत्रु, अब तपाईँले मलाई देवी भागवत महात्म्य त्यसको श्रवण गर्ने विधि बताउनुहोस्। देवी भागवत पुराण श्रवण गर्नाले कस्ता कस्ता पापहरू नष्ट हुन्छन्। तीन लोकीय आमा साक्षात सनातनी भगवती देवीको महिमा मण्डित गरिएको देवी भागवत महापुराण हजुरको श्रीमुखबाट श्रवण गर्ने इच्छा छ प्रभु भनेर आज अगस्त्य मुनिले प्रश्न गर्नुहुँदा कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि श्री भागवत महात्म्यम को वक्तुम विस्तरा क्षम शरण संक्षेपतो ब्रह्मान कथिष्यामि साम्प्रतम।
देवी भागवतको महिमालाई विस्तारपूर्वक वर्णन गर्न कोही पनि समर्थ छैन महाराज। म त्यही पनि संक्षेपमा हजुरलाई केही वर्णन गर्छु जति मैले जाने। आज माता भगवती जो नित्य सच्चिदानन्द रूप भएकी भोग र मोक्ष प्रदान गर्नेवाला जगदम्बा भगवती स्वयं यस पुराणमा विराजमान हुनुहुन्छ। यो पुराण देवी भागवत स्वयं माता भगवतीको स्वरूप हो भनेर बुझ्नुपर्दछ। भगवतीको बाङ्मय प्रतिमूर्ति हो भनेर देवी भागवतलाई बताउनुहुन्छ। देवी भागवत पढ्नाले श्रवण गर्नाले यस लोकमा दुर्लभ केही पनि हुँदैन र परलोक पनि सुध्रिन्छ भनेर आज भगवान कार्तिकेयले यस्तो प्रकारले वर्णन गर्नुहुन्छ। र हे अगस्त्य मुनि, एक दिनको कुरा हो, आश्रित विवाह स्वतः पुत्र श्राद्ध देवैती श्रुतः सो न पत्यो करो दृष्टिम वसिष्ठानुमतोन्द्र पाग। विवस्वानका एउटा पुत्र थिए, तिनको नाम थियो श्राद्धदेव। विवस्वान राजाका छोरा थिए श्राद्धदेव। सन्तान नभएका कारणले ती राजा श्राद्धदेवले वशिष्ठ मुनिको आज्ञाले पुत्रेष्टि यज्ञ गर्न थाल्नुभयो। पुत्रेष्टि यज्ञ के को लागि भन्दा सन्तान पाउनको निमित्त, पुत्र प्राप्त गर्नको निमित्त पुत्रेष्टि यज्ञ हुँदै थियो। तर बीचमा रानी आउनुभयो, आएर ती गुरुका गुरु त वशिष्ठ गुरु यता बस्नु भएको छ मुख्य भएर, अब अरू गुरुहरूले त्यहाँ हवन गर्नुभएको छ। स्वाहा स्वाहा, बडा ठुलो यज्ञ पुत्रेष्टि यज्ञ। रानीले आएर छेउमा आएर भन्नुहुन्छ, गुरुदेव मेरा बुढाले त छोरा पाउनु भन्नुभएको छ तर मलाई छोरी पाउने रहर छ क्यारनी भन्नुहुन्छ रानीले। अब ती ब्राह्मणले अब रानीसँग त डराउने भयो बिचरा, हो महारानी हजुरलाई छोरी पाउने इच्छा छ, लौ त अनि त्यसो भए मैले छोरीको संकल्प गरेर हवन गरिदिन त गरिदिनु व्रत पर्छ भन्नुभयो। अब रानीको आज्ञा पाएका ती ब्राह्मणले अब छोरा पाउनलाई हवन गरिरहेको थिए, एक्कासी छोरी पाउनको लागि हवन गर्न थाल्नुभयो संकल्प लिएर। ल बर्बाद भयो, राजालाई पत्तै छैन, वशिष्ठ गुरुलाई थाहै छैन। अब मनसा चिन्तयन होता कन्या मे बाजु हो तभी तद्व्यविचारेण कन्यला नचाववत। अब यसरी विपरीत संकल्प हुन थाल्यो,

शिव गोरक्षनाथ को सिद्ध नवनाथहरूको सिद्ध चौरासी नाथको आज जय पनि व्रत बस्न गए जस्तो छ। जयले पनि कहिले काहीँ व्रत बस्नु पर्यो नि। आदरणीय सज्जनवृन्द, हामी अत्यन्तै निर्विघ्नताको साथमा हेर्नुहोस् त, दुई महिनाको यज्ञ, दुई महिना पनि एक दिन कट्ने भयो। वैशाखबाट सुरु भयो, पुरै जेठ सकियो, असार सुरु भयो, तीन मासमा त अहिले यात्रा चलिराखेको छ। यति व्यवस्थित दुई चारवटा मोबाइल चाहिँ हराए, यहाँ दिदी बहिनीहरूका केही भक्तहरूका मोबाइल चाहिँ हराए दुई चारवटा, अन्यथा अरू कुनै त्यस्तो अप्रिय घटना घटेको छैन। यो यज्ञ पुरुष भगवानकै प्रत्यक्ष कृपा हामी माथि भएको छ। र यहाँ गो अर्क के गो अर्क निर्माण भएको छ, त्यो गो अर्क हजुरहरूले जुन सुकै अवस्थामा पनि सेवन गर्न सक्नुहुन्छ। सुगर छ, प्रेसर छ, युरिक एसिड छ, एलोपेथी औषधि खाइराख्नु भएको छ, त्यसलाई छोड्नु पर्दैन। यहाँ सल्लाह लिएर यहाँबाट सल्लाह गर्नु गुरुसँग लाने ठाउँमा, कति एमएल उहाँले भन्नुहुन्छ, उमेर अनुसार, शरीरको तौल अनुसार, रोगको प्रकृति हेरेर त्यो गो अर्क लगेर नित्य सेवन गर्नुहोला। मैले धेरै पटक भनेको छु, कहिलेकाहीँ छुट्दो रहेछ, किनकि अब यी सबै कुरा व्यवस्थित गर्नुपर्दाखेरि यस्तै भएको छ, छुटेकोमा पनि म क्षमा याचना गर्दै। र हजुरहरूको दाद, छालाको रोग, यो साना साना साना साना दुबीहरू आएको छ भने पनि यहीँ त्यही त्यो गो अर्क बनाउँदाखेरि तल रहेको त्यसको लेदो, त्यसको लेदो त्यही 50 रुपियाँको सानो सिसी पाइन्छ, त्यो लगेपछि एक सिसीले लगो एकजनाले प्रयोग गर्यो भने त 6 महिनालाई हुन्छ। लगेर हेरौँ, त्यो 50 रुपियाँ हो, भयो ठिक भए भयो, अब भएन भने त्यही 85 रुपियाँ त गयो, धेरै त गएन। तर छालाका रोगहरू जति पनि निर्मूल गर्नको लागि बाहिर छालामा औषधि लगाएर र एलोपेथिक औषधि खाएर मात्रै हुँदैन, यो कुरा निर्मल, यो कुरा स्पष्ट हुनुहोला। छालाका रोगहरूबाट हामीले मुक्ति पाउनको लागि हाम्रो पेट सफा गर्नुपर्छ। हाम्रो पेट एकदम बिहान उठ्दा बित्तिकै सट्टै पेट खल्लास होस्। त्यो कुन प्रकृतिले पेट फुल्छ त्यो अब योग गुरुहरूसँग पनि भेट्ने, यहाँ प्राकृतिक चिकित्सालय छ यहाँ पनि भेट्ने, अनि मूल कुरा भोजन सुधार्ने। आवाज किन एकदम कम भयो कि ए भाइ? ए पेट कसरी खुल्छ? पेटको कुरा गर्दाखेरि एउटै पद्धतिले सबैलाई ठिक गर्दैन कि, जस्तो भात खाइराखेको मान्छेलाई गहुँको परिकार खायो भने पेट खुल्छ कहिलेकाहीँ, विचार गर्नुहोला। भात खाइराखेको मान्छेलाई गहुँको परिकार खायो भने पेट खुल्छ, यानि कि खाना पनि एउटै नखाऊ फेरेर खाऊ भन्छ। तर त्यो आफ्नो शरीरको प्रकृति कस्तो छ, तपाईँको शरीर शीत प्रकृतिको छ, चिसो कफ बढी छ भने गहुँ आदि यी गर्मी प्रकृतिका भोजनहरू गर्दाखेरि हामीलाई हित गर्छ भने तपाईँको शरीर स्वत गरम छ भने गरममा गरम राख्दाखेरि के भयो, त्यसले झन कब्जियत बनाउँछ। त्यसकारण आफ्नो प्रकृति अनुसार, मैले यहाँसम्म म पनि सानो योगको विद्यार्थी भएको हुँदा धेरै ठाउँमा मार्ग निर्देशन गर्ने, पेट खुल्दैन यो यसरी यसरी अप्नाउनुहोस् भन्यो, साग खानुहोस् भन्यो, सागले पनि त्यो आफ्नो प्रकृति मिलेन भने सागले पनि कब्जियत बनाइदिन्छ। अझ आफ्नो प्रकृति आफूले थाहा पाउनु पर्यो। पेट जसरी हुन्छ सफा राख्नुहोला, पेट जसरी हुन्छ सफा राख्नुहोला। यो हाम्रो हुन त पुरातन एकदम चरक संहिताबाटै आएको
नियम हो। अब हामी कस्ता भयौँ भने अर्काले भनिदिएपछि विश्वास गर्ने, यहीँबाट भन्यो भने विश्वास नगर्ने। नेपालबाटै उत्पत्ति भएका परम्पराहरू, नाथ परम्परा, ताली बजाउनुहोस् त, पशुपतिनाथ, हामीले पशुपतिनाथलाई मान्यौँ भने पनि सबैभन्दा संसारका जुनसुकै तीर्थ जानुहोस् पशुपतिनाथको दर्शन र मुक्तिनाथको दर्शन नगरेसम्म ती तीर्थहरूको पूर्णाहुति हुँदैन, यानि कि पूर्ण फल पाइँदैन। भगवान शिवकै अवतारको रूपमा मानिन्छ गोरखनाथलाई, गोरखनाथको उत्पत्ति गोरखामा। अब बुद्ध जन्मेको लुम्बिनीमा, ज्ञान प्राप्त गरेको गयामा हो, यसमा फेरि हामी अतिवादी अति त्यो उग्र राष्ट्रियता पनि ठिक्क गरौं, सत्यलाई सत्य भन्न सक्नुपर्छ। बुद्ध जन्मेको लुम्बिनीमा हो, ज्ञान प्राप्त गरेको गयामा हो। अब भारतले पनि उही ज्ञान प्राप्त गरेको त बुद्ध हाम्रा हुन् भन्न पायो, भारतलाई मात्र किन हामी रिसाउने? चाइनाले हाम्रा बनाएछ, थाइल्यान्डले हाम्रा बनाएछ, बर्माले हाम्रा बनाएछ, विश्वले हाम्रा बनाएछ, भन्न दिनुहोस् न, हाम्रो प्रति हो, ताली बजाउनुहोस्। त्यसकारण विश्व प्रसिद्ध हुनुभयो नेपालमा जन्मेको। अब हेर्नुहोस्, बुद्ध जन्मेको नेपालमा, अर्काले भन्यो भने हामी उफ्रिन्छौ, हाम्रा संरचनाहरू भत्काउँछौ। तर विपश्यना कहाँबाट आयो? विपश्यना त नेपालबाट फैलाउनु पर्थ्यो नि त। बुद्धले पत्ता लगाएको ध्यानको जुन धार हो, एउटा धार, सत्यनारायण गोयन्का भन्ने भारतका एउटा सन्त छन्, उनले अहिले विश्वविख्यात बनाए, उनकै मातहतमा उनकै चेलाहरूले नेपालमा पनि विपश्यनाका केन्द्रहरू खोलेका छन्। यो त नेपालबाट जानु पर्थ्यो। गुरु गोरखनाथ, मैले थोरै जोड्ने थिएँ किनकि आज छन् यी कुराहरू। गुरु गोरखनाथ, गुरु गोरखनाथको त मूल केन्द्र नै यही हो, उहाँको प्राकट्य भूमि नै यही हो, अन्य कुनै विकल्पै छैन हो। त्यतिखेर यो 2200-2400 राज्यहरू नेपालमा थिए भने भारतमा पनि 500

अहिलेको भारतमा, भारतमा 500 भन्दा बढी भूरे राज्यहरू थिए। त्यतिखेर गोरखनाथजी गएर गोरखपुरमा तपस्या गर्नुभयो। सिद्ध गुरुहरू जहाँ पनि जान पाउनुहुन्छ। आज गोरखपुर हेर्नुहोस् त, मान्छेले लगभग गोरखनाथको मूल केन्द्र गोरखपुर हो भनेर बुझ्न लागिसके। किन? अब हामीले गाली गर्ने तर आफ्नो ठाउँको प्रचार प्रसार नगर्ने, आफ्नो ठाउँमा दर्शन आदि नगर्ने, विश्वास नगर्ने। त्यस कारणले टिकटक इन्फ्लुएन्सर ममता सुन्दरी महतो अनि उहाँको आमा सिमरन महतो यहाँ पाल्नु भएको छ। कृपया मञ्चमा आउनुहोला, मञ्चमा आउनुहोला अनि यहाँका पनि टिकटक बनाएर विश्व प्रसिद्ध बनाइदिनु होला। हाम्रो यो कोटियमलाई पनि जोरदार ताली बजाएर स्वागत गरौं। माला गुरुजीको हातबाट माला लगाऊ। त्यसकारण हामीले हाम्रा पद्धतिहरूलाई स्वीकार गरौं र भोजन सुधारौं। हाम्रो प्राचीन पद्धतिले योगी नरहरिनाथ त भोजनको लागि सबैभन्दा ठूलो आन्दोलन गर्नुभएको थियो। भोजन सुधार्नको लागि हामीले अहिले खाएका धेरै पिसादीहरूबाट जुन हाम्रो शरीरको प्रक्रिया नै बिग्रेको छ त्यसलाई पनि काट्छ केले? गोअर्कले। त्यसकारण यो 200 रुपियाँ पर्ने एउटा गोअर्क र छालाका रोगहरू, विशेष रूपमा छालाका रोगहरू निको पार्ने त्यही पाइन्छ, त्यो लिएदो, त्यो लानु होला। र यहाँ हाम्रा आज त हाम्रा धेरै मिडियाहरूले, अब सिमरनजी पनि आउनुभयो, झन यसले ओल्ड वाइज हाम्रो कार्यक्रमले महत्व पाउनेछ। यहाँ कालिका एचडी, कालिका फेसबुक पेज, हाम्रा परशुराम पाण्डे गुरुदेवको युट्युब च्यानल, हाम्रा अर्जुन सापकोटाज्यूको युट्युब च्यानल, रेडियो साइनो जुन सुदूर के अरे हाम्रो यो पश्चिम चितवनमा रहेर यहाँ सुरु भएपछि अन्त्य नहुँदासम्म प्रत्येक कार्यक्रमहरू प्रत्यक्ष प्रसारण गरेको छ र यहाँका जानकारीहरू हरेक जन जनमा पुर्याउनको लागि रेडियो साइनोले पनि अतुलनीय योगदान पुर्याएको छ। एकपटक ताली बजाएर सबै मीडियालाई स्वागत गरौं। लाइभ देवघाट रेडियोले पनि हाम्रा कार्यक्रमहरू पूरै प्रसारण गरेको छ भने आज सेभ द नेसन टेलिभिजनले पनि यो कार्यक्रमलाई प्रत्यक्ष प्रसारण गरेको छ। गौत लान नबिर्सिनुहोला, एलोपेथीको मात्रै भर नपर्नुहोला। भोजन हर एक रोगको जननी कब्जियत हो, यताउताको कुरै नगर्नुहोस्। हर एक रोगको जननी कब्जियत हो, कब्जियतको जन्मजाता मांसाहार हो। माछा मासु हामीले खान्छौं, मांसाहार हो। ल, यिनै जानकारीको साथमा भजनको फरमाइस आएको छ दुईटा, त्यो भजन गाइदिनु होला दिवाकरजी। एउटा बुटो बगैँचामा फुल टिपेर मन्दिरमा सायद गइसक्नु भयो होला, मलाई यसमा नाच्ने अगाडि आएर भन्नुभएको थियो अघि भक्तले दुई चारजनाले। अनि अर्को हरि भजन अहिले आनन्दमा छु अहिले, यी दुईवटा छुटका गाइदिएर अनि त्यसपछि अगाडि बढाउँला। सम्पूर्ण पत्रकार साथीहरूको प्रतिनिधिको रूपमा पत्रकार महासंघकी केन्द्रीय पूर्व केन्द्रीय सचिव परमादरणीय सृजना अर्यालजी पनि आउनुभएको छ मञ्चमा आएर सबै साथीहरूको प्रतिनिधित्व गरिदिनु हुनको लागि पनि हार्दिक अनुरोध गर्दछु। ओ, ताली बजाएर स्वागत गरौं। ओ,

रहेछ, भागिहाल्नुहुँदो रहेछ केशरीनाथ। भोलो कृष्णको नै यलालको बगैँचाको बुटाको हामी दिव्य भजनको आनन्द लिइरहेका छौँ। आउँ एउटा चुड्का। हरि हे हरि भजनै मेटो पिलाउने बुवा।

अब एकैछिन सावधान भएर अब हामी 15-20 मिनट देवी भागवत कथामा हामी रमाउनेछौँ। र यहाँ हामीले एउटा इतिहास श्रवण गर्दै थियौँ। आज कार्तिकेय कुमारजीले अगस्त्यलाई विभिन्न प्रकारले कथा श्रवण गराउँदै हुनुहुन्छ। कुमारजीले भन्नुहुन्छ, ए अगस्त्य मुनि, विवस्वानका एक पुत्र थिए, तिनको नाम थियो श्राद्धदेव, र श्राद्धदेव अत्यन्तै ज्ञानी थिए, प्रख्यात थिए, तर उनको कुनै पनि सन्तान नभएको कारणले गर्दा पुत्र पाउने कामना राखेर पुत्रेष्टि यज्ञ गर्दा भए, र पुत्रेष्टि यज्ञ गर्दाखेरि पुत्र प्राप्त होस् भनेर हवन गर्नुपर्नेमा रानी गएर खुसुक्क ती ब्राह्मणलाई भन्दी भइन्। रानीले के भनिन् त भन्दा, हे गुरुदेव, अब हाम्रा यी बुढाले त खालि छोरा अछोरा भन्छन्, छोरा र छोरी एउटै हो, छोरी भए बरु मलाई हेर्थिन भन्थिन मैले। अब गुरुले भन्नुभयो, अब भित्र रानीले भनेपछि त मान्नै पर्यो, लौ त नि हजुरको त्यस्तो इच्छा छ भनेर कन्या प्राप्त होस् भन्ने संकल्प गरेर आज हवन गरिदिनु भयो।

अरे यसरी रानीले प्रार्थना गरेपछि ती ब्राह्मणले पनि त्यस्तो प्रकारले हवन गरिसकेपछि यहाँ विपरीत फल प्राप्त भयो। राजा श्राद्धदेवले जब समय आयो त्यतिखेर त उनले अब छोरो जन्मिन्छ भनेर ढोक्क भएका, अब छोरो पाउनको लागि त्यति ठुलो यज्ञ गरेको, जन्मिने बेला त छोरी पो जन्मिने। अब ती राजा श्राद्धदेवलाई बडा चिन्ता भयो, होइन के भयो यस्तो, अचम्मै पो भयो। नामकरण संस्कार गरियो, तिनको नाम इला भनेर राखियो अरे, र गुरु वशिष्ठको आश्रममा जानुभयो श्राद्धदेव, र वशिष्ठलाई गएर भन्नुभयो हे गुरुदेव, मन्त्र शक्ति पनि फेल खायो कि क्या हो, हजुर जस्ता तपस्वीले आशीर्वाद दिनुभएको थियो, आश्वासन दिनुभएको थियो, आज विपरीत फल आयो, छोरो जन्मिनु पर्नेमा छोरी जन्मिन्, यो के अचम्म हो भनेर आज श्राद्धदेवले भन्न थाल्नुभयो। राजाको कुरा सुनेर वशिष्ठले यस्तो ध्यान दृष्टिले हेर्नुभएको त हो, ल यी ब्राह्मणले त छोरीको लागि हवन गरेछ, के कारणले भनेर सोद्धाखेरि ब्राह्मणले भन्नुभयो रानी आउनुभएको थियो, रानीले मलाई त छोरा चाहिँदैन, छोरी चाहिएछ, मलाई छोरी जन्माइदिने मन्त्रले हवन गर्नुहोस् है गुरु भन्नुभयो, मन त त्यही गरे भन्दिने ब्राह्मण। अब वशिष्ठ ऋषिले विचार गर्नुभयो, अब राजालाई मैले आश्वासन दिएको छु, छोरा त दिनै पर्यो। अब वशिष्ठ ऋषि तुरन्तै त्यहाँबाट भगवान शंकरको धाममा जानुभयो महाराज, र शंकरको शरणमा गएर तपस्या गरेर अत्यन्तै दिव्य भगवान भोलेनाथको दिव्य प्रकारले स्थिति गर्नुभयो, हे भगवान हजुरको कृपाले सारा जगत चलेको छ प्रभु, आज एउटा अचम्मको घटना भयो, आज जे हुनुपर्ने थियो त्यो भएन, हे भगवान कृपा गर्नुहोस् भनेर भनिसकेपछि भगवान शिव प्रकट हुनुभयो, भगवान शिवले आशीर्वाद दिनुभयो, ल ठिकै छ केही छैन, तिनलाई मैले पुरुष बनाइदिन्छु भनेर भगवान शिवले आशीर्वाद दिनुभयो, र ती इला नाम गरेकी कन्या पुरुष रूपमा प्रकट भइन्। जब पुरुष भएकी छन् राजा बडा खुसी हुनुभयो, खुसी भएर एकदम सुदुम्न भनेर नाम राख्नु भएको छ, तिनको नाम सुदुम्न पर्यो, र अत्यन्तै दिव्य प्रकारले अध्ययन अध्यापन गर्दै आज राजाले विभिन्न प्रकारले पढ्नको निमित्त गुरूकुलहरूमा पठाउनु भयो, अस्त्र शस्त्र पढाउनु भयो, अत्यन्तै ज्ञानी बलवान बनेका ती सुदुम्न एकदम युवा अवस्थामा प्राप्त भए। अथ कालेन सुदुम्न तारुण्यम समवाप्य च मृगयार्थम वनम यातो हयमारुह्य सन्दवम। सन्दव नाम जातिको घोडामा सवार भएर ती सुदुम्न नाम गरेका राजकुमार आज वनमा भ्रमण गर्नको निमित्त निस्किन साथीहरूको साथमा, एउटा वनबाट अर्को वनमा आज घोडाहरू बाँकेर दगुर्दै दगुर्दै गइरहेका आज यस्तो वनमा पुगे जुन वन आज श्रापित थियो भनौँ न, भगवान शिवले आज त्यो वनलाई आज श्राप दिनुभएको थियो, अथवा त्यो वन त्यस्तो प्रकारले भगवान शिवको लीला यस वनमा जो प्रवेश गर्छ ती सबै स्त्री हुनेछन् भनेर त्यस्तो वनमा प्रवेश गरेका ती सुदुम्न साथीहरूको सँगमा स्त्री फेरि भइहाले। अब घोडा पनि घोडी भयो, सबै साथीहरू स्त्री भने, होइन यो के अचम्म हो भनेर सबै दङ्ग परे महाराज। यहाँ सुतजी महाराजले भन्नुहुन्छ भगवान शिव र पार्वती आनन्दले बस्नुभएको त्यो वनमा ऋषिमुनिहरू भगवान शिवको दर्शन गर्न भनेर टुप्लुक्क पुगेछन्। अब माता पार्वतीलाई बडा रिस उठेछ, एकान्तमा बस्न भनेर बुढाबुढी आएको यहाँ पनि बस्न दिएनन्। भगवान शिवजीले भावना बुझ्नुभयो, भगवान शिवले भन्नुभयो मा पार्वती तिमी चिन्ता नगर, यो वनमा अब हामी दुवैजना आइरहने हो, अब यहाँ कोही हामी बाहेक अरू कोही पुरुष प्रवेश गर्यो भने स्त्री भइहाल्छ भनेर भगवान शिवले भन्नुभएको थियो। त्यही वनमा पुगेका ती सुदुम्न राजकुमार आज फेरि स्त्री बने, र स्त्री बनिसकेपछि अब ती राजकुमार सुदुम्न अब त्यहाँबाट घर जान सकेनन् क्या, लाज पनि भयो, र त्यही जंगलमा यताउता भ्रमित हुन थाले, भ्रमण गर्न थाले, यता र उता गर्दै थिए।
र त्यही बेलामा त्यहाँ बुद्ध विभिन्न प्रकारले भगवानको पूजा गर्ने तप गर्ने यस्तो प्रकारले बसेका ती सुद्धुम्न आज स्त्री भएर बसेका अत्यन्त राम्री सुन्दरी त्यहाँ तिनको स्वरूप बनेको थियो। एकदम दिव्य प्रकारकी ती सुन्दरी युवतीलाई देखेर त्यसै भ्रमण वनमा भ्रमण गर्न आएका बुद्धलाई बडा आश्चर्य लाग्यो र बडा सुन्दरी एकदम राम्री सुन्दर युवतीलाई देखेर ती बुद्ध आकर्षित भए र यहाँ कुमारजीले विभिन्न प्रकारले अगस्त्यलाई भन्नुहुन्छ, अगस्त्य मुनि यस्तो प्रकारले बुद्ध आकर्षित भइसकेपछि ती बुद्धले आएर ती सुन्दरी आज ती इलालाई बुद्धले आएर प्रेम प्रस्ताव राखेछन्। अथ वर्षेषु यातेषु कदाचित् सा बुधाश्रमे स्मृत्वा सम्पूर्ववृत्तान्तं दुःखिता निर्जगामः। अब ती बुद्ध र ती सुद्धुम्न जुन स्त्री बनेकी छन् इला तिनी सँगै बस्न थाले, त्यही आश्रम बनाएर बस्न थाले र धेरै समय बित्यो र तिनीहरूले सन्तान उत्पादन गरे र तिनी तरुणीबाट पुरुरवा नाम गरेका छोरा पैदा भए र तिनलाई धेरै वर्षपछि याद आयो, हो मेरो त राज्य छ, मेरा पिताले मलाई खोज्दै हुनुहुन्छ होला, म राजकुमार हो तर स्त्री स्वरूपलाई धारण गरेको छु, अब मैले के गर्ने होला भनेर बडा डराई डराई रातिको समयमा घर पुगे र पिताजीलाई भेटेर सारा कुरा बताए र ती श्राद्धदेव बडा दुखी हुनुभयो र श्राद्धदेव फेरि वशिष्ठ गुरुको शरणमा जानुभयो र वशिष्ठ गुरुले गएर भगवान शिवजीको स्तुति गर्नुभयो, हे भगवान, हे कैलाशवासी, हे नीलकण्ठ, भक्तहरूलाई बडा भाव भक्तहरूलाई उद्धार गर्नेवाला हे प्रभु परमात्मा, हे भगवान, हजुरकै कृपाले गर्दा आज यो नानी फेरि पुरुष भएर सुद्धुम्न रूपलाई धारण गरेको थियो, हे भगवान, फेरि यस्तो प्रकारले आज फेरि स्त्री हुन पुगी छन् भनेर आज भगवान शिवको स्तुति

भगवान शिवको दिव्य प्रकारले स्तुति गर्न थाल्नुभयो कैलाशमा गएर हे बोले हजुरको कृपाले आज सारा संसारका इच्छाहरू पूर्ण हुन्छ तर आजमा समाधि तय गर्न सकेर भगवान वशिष्ठले भगवान भोलेनाथको

स्थिति गर्नुभएको छ भगवान्। हजुर त साह्रै भएका खाने हुनुहुन्छ। शिवजीले बेल पत्र साह्रै मन पर्ने, गण्डकीको जलली अभिषेक गर्ने, शिवजीको दया हुँदा पत्र सार हर्ने, शिवले नै हामीलाई ज्ञान बुद्धि गर्ने। आज बडा दिव्य स्थिति गर्नुभयो भगवान्। लौ न मेरो यो

हजुरको कृपाले सारा जगतमा जे पनि हुन सक्छ भनेर यस्तो स्तुति गरेपछि भगवान शिव प्रकट हुनुभयो र भगवान शिवले भन्नुभयो, वशिष्ठजी हजुरले घरी छोरो बनाइदिए भन्नुहुन्छ, घरी छोरी बनाइदिए भन्नुहुन्छ, अनि यो हजुरलाई के भएको छ? आज वशिष्ठले भन्नुहुन्छ परमात्मा यस्तै भयो, के गर्ने? मेरो बाबा यजमान हो बिचरा, मलाई असाध्यै प्रेम गर्छ, श्रद्धा गर्छ, विश्वास गर्छ, त्यो श्राद्धदेवको दुःखलाई मैले देख्न सक्दिनँ कि? गुरुहरूले सन्तहरूले आफ्नो यजमान आफ्नो भक्तको शिष्यको दुःखलाई देख्न सक्दैनन्। आज त्यस कारणले हेर्नुहोस् कि श्राद्धदेवले सिधै भगवान शिवसम्म पुग्न सक्ने उनको सामर्थ्य थिएन। आज गुरुको माध्यमले आज ती भगवान शिवसम्म आफ्नो कुरा राख्न सक्षम भए, त्यस कारणले जीवनमा गुरुको महिमा बडा उच्च छ भनेर शास्त्रले वर्णन गर्छन्। आज वशिष्ठलाई भगवान शिवले भन्नुभयो, अब के गर्नु, घरि यो घरि त्यो भन्दा भन्दै यस्तो अचम्म भयो, अब केही छैन, अब ती नानीलाई एक महिना छोरो एक महिना छोरी गराइदेऊ त, ल अब के गर्ने, केही न केही त गर्नु पर्यो, अब उता पार्वतीको फेरि मन दुख्ला, पार्वतीलाई पनि त मन बुझाउनु पर्यो, माता पार्वतीलाई मैले वचन दिएको छु त्यो जंगलमा जो जान्छ त्यहाँ छोरी बन्नेछ भनेर, अब भगवान हजुरले आफैले वचन दिनुहुन्छ, आफैले वचन काट्नुहुन्छ भन्न सक्छिन् फेरि पार्वतीले, त्यस कारणले एक महिना छोरी एक महिना छोरो बन्नेछन् भनेर भगवान शिवले भन्नुभयो। अब भगवान शिवका कुरा सुनेर महर्षि वशिष्ठबाट आश्चर्यचकित हुनुभयो, एक महिना छोरा एक महिना छोरी क्यार नि हो त्यस्तो, के काम आउँछ? भगवान शिवजीका कुरा सुनेर वशिष्ठजी भगवान शिवजीलाई जय जयकार गर्नुभयो, प्रणाम गर्नुभयो, र अब माता पार्वतीलाई प्रार्थना गर्नु पर्यो, यो सारा खेल माता भगवतीको हो भनेर आज वशिष्ठले माता भगवतीको स्तुति गर्न थाल्नुभयो। प्रसन्न भवदेवेशी चतुर्वर्ग प्रदायिनी कस्त्वां स्तोतुक्षम देवी केवलं प्रणतोऽस्म्यहम्। हे भगवती माता, हजुर धर्म अर्थ काम मोक्ष चारै वर्गलाई प्रदान गर्नेवाला, हे माते हजुर प्रसन्न भइजानुहोस्, हजुरको स्तुति गर्न के सकौंला र मैले, तर पनि हे भगवती हजुरलाई मैले केवल प्रणाम गरिरहेको छु भावले भनेर आज महर्षि वशिष्ठले माता भगवतीको दिव्य स्तुति गर्न थाल्नुभयो। हे भगवती हजुरले मेरो दुःख मेटाउनुहोस् प्रभु, हे माता हजुरले कृपा गर्नुहोस् भनेर आज दिव्य प्रकारले प्रार्थना गर्न थाल्नुभयो। गरेपछि माता भगवतीले भन्नुहुन्छ, हे वशिष्ठ हजुरले मेरो उत्तम प्रकारले स्तुति गर्नुभएको छ, हजुर अत्यन्तै ज्ञानी हुनुहुन्छ, त्यस कारणले हजुरले के गर्नुहोस् त भन्दा, शुद्धम न भवनम गत्वा कुरु भक्त्या मदर्चनम। ती शुद्धम नाम गरेका जुन राजा छन्, तिनी जुन स्त्री बनेका छन्, तिनलाई भवनमा गएर दरबारमा गएर देवी भागवत नवाह यज्ञ गर्न भन्नुहोस्। के गर्न भन्नुहोस्? देवी भागवत नवाह यज्ञ गर्न भन्नुहोस्। शुद्धम नम श्रावय प्रतिया पुराणम प्रियंकरम देवी भागवतम नाम नवाहो हृदयोत्तम। देवी भागवत महापुराण प्रेम पूर्वक सुनाऊ, यसरी श्रवण गर्नाले शुद्धम न सधैँका लागि पुरुष बन्नेछन् भनेर माता भगवतीले भन्नुभयो। त्यस पछाडि आज वशिष्ठ गुरु पढाउनु

अब एकैछिन है एकछिनमा हामी आरती गर्नेछौँ. आरती पनि तयार गरेर लिएर आउँदै गर्नुहोला. अब हामी धेरै समय छैन. देवी भागवत महापुराण.

आश्विन महिनाको शुक्ल पक्षमा जगदम्बा भगवतीको विधिवत पूजा गरेर वशिष्ठजीले राजा सुतुम्नलाई नवरात्रको विधि अनुसार देवी भागवत कथा सुनाउन थाल्नुभयो। यसरी अमृत स्वरूप देवी भागवत महापुराण भक्ति प्रवर श्रवण गरेर वशिष्ठको पूजा वन्दना गरी सुतुम्नले सधैँका लागि पुरुषको रूप प्राप्त गरेका छन् महाराज भनेर यहाँ कथा श्रवण गराउनुहुन्छ। र महर्षि वशिष्ठले सुतुम्नको राज्य अभिषेक गर्नुभयो। जनतालाई प्रसन्न राख्दै तिनले पनि धर्म प्रभाव पृथ्वी मण्डलमा शासन गरे र धेरै ठूला ठूला यज्ञ गरेर देवीका अनेकौं यज्ञहरू अनुष्ठानहरू सम्पादन गर्नुभयो र यस्तो प्रकारले आफ्ना पुत्रलाई राज्य दिएर सालोक्य मुक्ति प्राप्त गर्नुभएको कथा आज यहाँ श्रवण गराउनुहुन्छ। त्यसकारणले देवी भागवत महापुराण अत्यन्तै महत्वयुक्त भएको छ। यस्तो प्रकारले स्त्री रूपलाई प्राप्त गरेका राजा सुदुम्नलाई पुनः पुरूष रूपमा फर्किन पनि देवी भागवत कथा श्रवण गर्नु परेको कुरा हामीले श्रवण गर्यौं महाराज। र यहाँ देवी भागवतका विभिन्न प्रकारका प्रसंगहरू हामीले महात्म्य कथामै छौं र देवी भागवत कथा श्रवण गर्नाले कस्ता कस्ता गतिहरू प्राप्त हुन्छन् र कुन कुन राजाहरूले कुन कुन भक्तहरूले देवी भागवत पुराण प्रवचन श्रवण गरेर कस्ता कस्ता फल प्राप्त गर्नुभयो भन्ने विषयमा हामीले सुनिरहेका छौं, श्रवण गरिरहेका छौं। अब सायद चार पनि भन्न लाग्यो। अब चार भन्न लागेको छ। अब केही हामी भजन कीर्तनमा रमाउनेछौं र आरती गरेर प्रसाद लिएर यहाँबाट जानेछौं र देवी भगतको बाँकी प्रसंगहरू हामीले भोलिको कथामा सुन्नेछौं र भोलि सबै यो कालिका एचडीको माध्यमबाट र अन्य मिडियाहरूको माध्यमबाट हेर्नुहुने सम्पूर्ण श्रद्धालुहरूलाई अत्यन्तै महत्वपूर्ण देवी भागवतको कथा श्रवण गर्नको निमित्त यो पावन कोटी होम स्थल बागेश्वरी आश्रममा आउनुहुनको लागि हार्दिक अनुरोध गर्दछु। किनभने यो अत्यन्तै महान कर्म सधैँ हामीले प्राप्त गर्न सकिँदैन, अत्यन्तै दुर्लभ कर्म हो, सत्कर्म हो। मनुष्य जन्म प्राप्त गरेर आज यस्तो पुण्य कर्ममा सहभागी हुनु भनेको यो भगवत कृपाबाट नै सम्भव छ। त्यसकारणले सम्पूर्ण श्रद्धालुहरूलाई यो देवी भागवतका कथाहरू श्रवण गर्नको निमित्त आउनुहोला भन्ने म अनुरोध गर्दै आफ्ना वाणीहरूलाई

पम्फा ढकाल खैरनीटार १२०० प्रदान गर्नुभएको छ। पम्फा ढकालजी आएर रुद्राक्ष ग्रहण गरिदिनु होला। अम्बिका पोखरेल भरतपुर 18 1125 प्रदान गर्नुभएको छ। पम्फाजी आउनुहोस्, माथि आउनुहोस्। अम्बिका पोखरेल भरतपुर 18 1125 प्रदान गर्नुभएको छ। अम्बिकाजीलाई पनि रुद्राक्ष ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। यता व्यासजीको अगाडि आउनुहोला, यता यता यता। यसरी नेपालका धेरै भूभागबाट आएर यो कार्यक्रमलाई सबै

यसरी नेपालका विभिन्न भूभागबाट आएर यहाँ खुट्टो राख्ने पनि ठाउँ नभए भएन। आपतारीदेखि नै बाटाहरू ब्लक भए, धेरै भक्तहरूले हामी यता फर्किन नसकेर हामी देवघाट गएर अनि रामनगर निस्केर आयौं गुरु भनेर मेसेज गरेका मेसेजहरू मेरो उसमा यहाँ सुरक्षित छन्। त्यसकारण

0: अत्यन्तै ऐतिहासिक अत्यन्तै ऐतिहासिक र यो यज्ञ जो घर घरबाट बसेर अब अन्तिम अन्तिममा जाउँला एक दुई दिन जाउँला मात्रै भनेर पर्खिनु भएको छ हजुरहरू छिट्टै आउनुहोला कालले कसैलाई पर्खिँदैन भित्रको श्वास भित्रै अड्के पनि यो जीवन चट्टै बाहिरको श्वास बाहिरै अड्के पनि यो जीवन चट्टै यस्तो कच्चो जिन्दगीमा राम बोलाउँ झट्टै जिन्दगी त सिसा झैछ फुट्न सक्छ पट्टै जिन्दगी त सिसा झैछ फुट्न सक्छ पट्टै बेलैमा आऊ पुण्य कमाऊ यो यज्ञको सुवास यस्तो फैलिएको छ बाहिर अब हजुरहरूसँग पनि कुराकानी त हुन्छ होला अब हामीले अहिले त के भने सञ्जालको सामाजिक सञ्जालको जमाना छ यहाँ बोलेको कुरा अमेरिकामा जापानमा पहिला भाइरल हुन्छ अब हामीले यहाँ मञ्चबाट मात्रै मख पार्न भनेर भनेका कुराहरू मात्रै मान्नुपर्छ भन्ने बाध्यता छैन तर मसँग ठोकिएका जति पनि मसँग ठोकिएका मेरो सञ्जालमा ठोकिनुभएका विद्वानहरू जति हुनुहुन्छ यज्ञ बल्ल यो यज्ञ हो यज्ञ बल्ल यस्तो यज्ञ हो न यहाँ दानको उतार चढाव मेरा बाप्रे बाजा बजाउँदै गेटबाट बाजा बजाउँदै ल्याउने प्रपञ्च छ न दान लाखौं दिनेलाई माथि ल्याएर फूलमालाले ढाक्ने थोरै दिनेको नाम पनि नलिने थियो एकदम विभेद छ निष्ठाले हाम्रा 100 भन्दा बढी ब्राह्मणहरूले बिहान 6 बजेदेखि बेलुका 6 बजेसम्म निष्ठाका साथमा अत्यन्तै वेदोक्त वैदिक परम्परा भित्र रहेर मर्यादा भित्र रहेर अत्यन्तै दिव्यता र भव्यताको साथमा होम गरिराख्नु भएको छ त्यसकारण यो यज्ञले समाजमा पार्ने दीर्घकालीन प्रभावको बारेमा विद्वानहरू यज्ञ आचार्यहरू व्याकरण आचार्यहरू विशिष्ट प्रबुद्ध प्राज्ञिक वर्गको बीचमा अत्यन्त ठूलो चर्चा परिचर्चाको विषय बनेको छ हो अब व्यवस्थापनमा केही कमजोरीहरू हुन सक्छ अब हामी अलि एक्लो ठाउँमा पनि छौँ स्वयंसेवकहरू जुट्न पनि दुई तीनवटा गाडी गरेर आउनुपर्ने अवस्था छ जहाँबाट आए पनि लङ्कुबाट आउनुहोस् शरदपुरबाट आउनुहोस् गणेकोटबाट आउनुहोस् आफ्नो साधन नभएको मान्छेलाई यहाँ आउनको लागि गाह्रो छ तर पनि कुनै दिन यहाँ भक्तहरू आउनु भएन कम हुनुभयो भन्ने अवस्था चाहिँ छैन 6 गते हाम्रो 1008 कन्या पूजनको कार्यक्रम छ बिहान 7 बजेदेखि नै शुरू हुनेछ 8 गते 1,25,00,000 बत्ती बाल्ने भनेको 5 करोड भन्दा बढी बत्ती पुगिसकेका छन् अब त व्यवस्थापनको लागि दिदी बहिनीहरू पनि आएर यहाँ सम्पर्क गरेर बत्ती मिलाउनको लागि सहयोग गर्नुहोला सेवा गर्नुहोला यस्तो मौका फेरि पाइँदैन कसैले नाम लिएनन् बोलाएनन् हामीले लिएर के हुन्छ हजुरहरूको नाम परमात्माले सम्झिसक्नु भएको छ हामीले लिउँ नलिउँ परमात्माले हजुरको नाम लेखिसक्नु भएको छ तैपनि मञ्च सञ्चालन गर्ने दायित्व लिएर म बसेको छु मैले धेरैको नाम छुटाएको होला कसैको नाम पटक पटक दोहोरियो होला कसैको नाम छुटेको त छैन यहाँबाट उद्घोष गरेको बेलामा हजुरले नसुनेको हुन सक्छ यहाँ आइसकेपछि नाम चाहिँ छुटेको छैन त्यो म बाचाको साथमा भन्न सक्छु जे होस् नियतवश कसैलाई पनि काखा र कसैलाई पनि पाखा गरिएको छैन यो चाहिँ सबै भक्तहरूले सबै मिडिया हेर्नुभएका आदरणीय श्रद्धालुहरूले बुझिदिनुहोला अब हामी एकछिन छम्ती नाच्नेछौँ त्योभन्दा पहिला मैले नेपाल पत्रकार महासंघ चितवनका मित्रहरू सृजना अर्यालजी कुलप्रसाद काफलेजी सुनिल कुमार श्रेष्ठज्यू कालिका टिभीका सौरभ पौडेलज्यू सौगात कोइरालाज्यू र प्राविधिकमा हामीलाई निरन्तर सहयोग गर्नुहुने इन्द्र सुवेदीज्यू रेडियो साइनोका संस्थापक एवं वरिष्ठ समाजसेवी प्रसिद्ध पत्रकार आदरणीय श्री विश्वनिधि अर्यालज्यू लगायत यहाँका दर्जनौ मिडियाहरूले आफ्ना आफ्ना सञ्जालबाट आज हाम्रो विश्व प्रसिद्ध टिकटकर बहिनीहरू आउनु भएको छ उहाँहरूले पनि यहाँका राम्रा सन्देशहरूलाई अवश्य पनि विश्व स्तरमा उठाउनुहुनेछ लानुहुनेछ यमलाल भण्डारीजीका च्यानलबाट अर्जुन सापकोटा हाम्रो जुन भजन प्रतियोगिताको संयोजक पनि हुनुहुन्थ्यो प्रचार प्रसारको संयोजक पनि हुनुहुन्छ हाम्रो आदरणीय अर्जुन सापकोटाजी प्रत्येक दिन आएर उहाँले आफ्नो मिडियाबाट आफ्नो सञ्जालबाट लाखौं भक्तको बीचमा यी यहाँका कार्यक्रमको बारेमा प्रचार प्रसार गरिरहनु भएको छ हाम्रो भजन प्रतियोगितामा भाग लिएका 63 ग्रुप कतिवटा 63 ग्रुपले आफ्नो आफ्नो सञ्जालबाट लगभग यो अहिलेको भजन प्रतियोगितालाई त विश्वभरि बस्ने करोडौंले हेरिसक्नु भएको छ। एकपटक ताली बजाएर स्वागत हुन्छ। यसरी हाम्रो यज्ञको प्रभाव विश्वविख्यात बनेको छ, अझै पनि बन्नेछ भन्ने पूर्ण विश्वास गर्दै सबै सबैका चरण कमलमा कोटि कोटि नमन गर्दै आयोजक समिति, हाम्रा यहाँका वरणीय ब्राह्मण देवहरू, यहाँ आउनुभएका नाथ योगीज्यूहरू सबै प्रति म नतमस्तक हुँदै अहिलेलाई भने भक्ति संगीतको लागि माइक्रोफोन कलाकार साथीहरूलाई प्रदान गर्दछु। एकपटक हातमाथि लगेर सबै उठेर अगाडि आउनुहोस्। अब छमी नाच्ने, अनि त्यसपछि आरतीमा भावना गाँच्ने, अनि मुसुक्क हाँस्ने, अनि घरतिर टाप गर्ने
1: चिरानन्द भगवानको। ल सबैजना अगाडि आउँ त, यहाँ आउनुभएका भक्त जति ल घरमा टेलिभिजन हेरेर बस्नुभएका भक्तहरू पनि उठ्नुहोला, आरतीको समय बस्नुहुन्न।

अब हामी सबै उठौं। आरतीमा हाम्रा कर्ताजीहरू सबै आउनुहोला, आरतीको गर्न इच्छा भएका मूल समितिका अन्य साथीहरू पनि सबै आइदिनुहोला। आरतीमा सहभागी हुन चाहने सबै परमादरणीय सज्जनहरू, कोही पनि नबस्दिनुहोला, आरतीमा बस्नु हुँदैन है, एकदम अशक्त अवस्था छ भने अलग कुरा हो, नत्र चाहिँ आरतीमा बस्नु हुँदैन, नजिक आउनुहोला।

0: शांतिरंतरिक्ष गो शांति पृथ्वी शांतिराव शांति हरेह शांति वनस्पति शांतिर्श्वेव शांतिर्ब्रह्म शांति सर्वगो शांति शांतिरिव शांति सावा शांतिरिति ओम शांति शांति शांति सुशांतिर्भवतु।
1: हरिओम। श्री शिव गोरक्षनाथ को सिद्ध नवनाथहरूको सिद्ध चौरासीनाथको नाथहरूका नाथ देवादि देव श्री पशुपति नाथको बागेश्वरी धामको बागेश्वरी माताको गौ माताको आदिप्रयाग देवघाट धामको आजको आनन्दको ओम हर हर हर हर महादेव शम्भो। ल आरती लिएपछि टीका अनि प्रसाद लिएर मात्रै जानुहोला, नहतारिनुहोला। लाइनमा व्यासजीको हातबाट टीका लिने इच्छा छ भने पनि लाइनले माथि आइदिनुहोला। टीका लगाउन आउन चाहने भक्तहरूले माथि आउने वातावरण त्यहाँ मिलाइदिनुहोला। टाढाबाट आउनुभएको छ, व्यासजीको हात एकै दिन आउनुभएको छ, भोलि आउने अवस्था छैन। व्यासजीको हातबाट टीका लिन्छु भन्ने इच्छा छ भने कोही पनि भक्तहरू कसैको लागि पनि यो मञ्च खुल्ला छ, बस व्यवस्था नबिग्रिने गरी लाइनले आइदिनुहोला। त श्री सनातन सांस्कृतिक सम्पदा संरक्षण संघका अध्यक्ष तथा कोट्युम महायज्ञका संयोजक एवं मूलकर्ता श्री प्रेमनिधि भारद्वाजज्यू र साथमा कर्ता श्री आदरणीय कैलाश कोइरालाज्यू, यसै संस्थाका उपाध्यक्ष श्री सीता कुमारी मास्तराज्यू, महासचिव तथा कोट्युम महायज्ञका धार्मिक सम्पदा तथा आमा समूह समन्वयकर्ता श्री रामप्रसाद गौतमज्यू, यसै संस्थाका कोषाध्यक्ष श्री राजेन्द्र प्रसाद आचार्यज्यू, सहसचिव श्री सुभाष घिमिरेज्यू, श्री हरिशरण तिमिल सिन्हाज्यू, श्री दिल्लीराज दबाडीज्यू, पण्डित श्री सुदर्शन सुवेदीज्यू, श्री महाप्रसाद सिलवालज्यू, श्री शीतल कणेलज्यू, श्री कृष्ण कुमारी बानियाज्यू, श्री होमनाथ सापकोटाज्यू, सबैलाई सम्मानको साथमा सम्बोधन गर्दछु। सबैका अथक प्रयासले यो कार्यक्रम अत्यन्तै सभ्य र भव्य रूपमा अगाडि बढेको पनि म जानकारी गराउँदछु। ऋषिराम काफले भरतपुर स्वरबाट 2500 प्रदान गर्नुभएको छ। आदरणीय दानवीर श्री ऋषिराम काफलेजी, ऋषिराम काफलेजी यहाँ हुनुहुन्छ, आएर आफ्नो रुद्राक्ष र आफ्नो रसिद लिएर गइदिनुको लागि हार्दिक अनुरोध गरे। योगी हाम्रा तपस्वी योगीहरू, योगी व्याघ्र वेगनाथीज्यू, योगी ऋषिराम सापकोटाजी काफलेज्यू, ऋषिराम काफलेज्यू 25 लेखेको छ, यहाँ 26 दिएको भन्नुभएको छ, यहाँ 25 लेखिएको छ, अनि के भन्नुभएको छ नि, योगी व्याघ्र वेगनाथज्यू, योगी ब्रह्मनाथज्यू, योगी निरञ्जननाथज्यू, योगी नरेन्द्रनाथज्यू, योगी सिद्धनाथज्यू, योगी देवीनाथ

0: रेडियो साइन 89.8 मेगाहर्ट्ज।
1: ओहो ला
2: ल ल ल ल मरेँ के हो
1: हेर त रगतै रगत भो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
2: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
1: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
2: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
3: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
2: तीन दिन भयो।
1: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: आ जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ।
4: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
7: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
6: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
7: ऊ र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
6: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
7: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
8: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
9: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
10: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
11: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने।
10: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ।

0: यो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
2: पहिरो जाने संकेत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
0: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: रेडियो साइन 89.8 मेगाहर्ट्ज।

0: साहिनो समय सूचक अहिले साँझको 5 बज्यो 8:05 PM।
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यस्तो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी,
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: के भयो, के को हल्ला खल्ला हो यो?
6: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
7: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
5: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
7: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
6: हो त है, हामीले त ध्यानै नदिएको।
7: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
0: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
8: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
9: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
8: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
9: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
8: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
9: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
8: सचेत बनाऊ।
9: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: Thank you.
1: The Pi Island Sunday Noon Radio Final 89.8 MHz.

下去，我的马蹄的这把的本的马蹄，我这张都怎么来，这张怎么来？啊哈，这张都，当然，你送我的可黑的菜呢，我是不来的。

0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनस 89.8 MHz।
1: साहिनो समय सूचक अहिले साँझको 6 बज्यो 8:06 PM।
2: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
3: डर लाग्नु, निद्रा नलाग्नु,
2: अनौठा विचार आउनु,
3: निराशा बढ्नु, खुसी नहुनु,
2: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
3: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
2: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
3: छटपटी हुनु, चिटचिट पसिना आउनु,
2: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
3: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
2: खानामा रुचि नहुनु एउटै कुरा मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
3: तत्काल चिकित्सक बिरामीलाई हौसला बढाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यस्तो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
5: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: के भयो? के को हल्ला गर्दा भयो?
8: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
7: होइन, किन माइरी भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
9: सडक बन्दैमा के नै भइहाल्छ र जथालाई बाटो खानेकाले टाढी खेतमा पहिरो जान थाल्यो, पतिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
8: हामीले त ध्यानै नदिए।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउँ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
11: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
12: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
11: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
12: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराख्नु।
11: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
12: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
11: सचेत बनाऊ।
12: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 89.8 मेगाहर्ज।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज
1: साहिनो समय सूचक अहिले साँझको 7 बज्यो 8:07 PM
2: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध
3: वन्य जन्तुको शिकार गर्ने पक्रने पाल्ने ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं
2: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने जिस्काउने लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं
3: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो
2: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौं नगराऊ यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ
3: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ
2: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन इमेल info@chitawannationalpark.gov.np चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004444 प्लास्टिक टेक छोयो कि चल्यो।
1: ए दाई फाइल बोकेर कहाँ जान लाग्नु भएको? प्रहरी कम्पनी दर्ता गर्न जानु भएको हो भने जथाभावी ठाउँमा नजानु, बजारमा बिचौलिया छन्, सस्तोमा काम गरिदिन्छ भनेर फस्नु होला नि। बेलामा नै विचार पुर्याउनु, पछि दुःख पाउनु होला नि। फेरि लाइसेन्स नभएका ठाउँमा सेवा लिन जानु गैर कानुनी हो।
2: यस्तो लाइसेन्स प्राप्त सरकारले अनुमति दिएको आधिकारिक सेवा केन्द्र कहाँ छन्?
1: नेपाल सरकारबाट इज्जत प्राप्त चितवनको एकमात्र आधिकारिक सेवा केन्द्र भरतपुरको आन्तरिक राजस्व कार्यालयको 50 मिटर अगाडि एसएनपी कम्पनी जानु नि। त्यहाँ त काठमाडौँ जान नपर्ने गरी नै कम्पनीहरूको प्रबन्ध पत्र नियमावली तयार पारी प्रमाण पत्र उपलब्ध गराइनेछ। साथै कम्पनीको नवीकरण, सेयर पुँजी, थपकट, नाउँ ठाउँ परिवर्तन लगायत संस्था दर्ता खारेज सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ नि।
2: त्यति मात्र कहाँ हो र? त्यहाँ त करदाताहरूको बयान, भ्याट, ट्याक्स, मासिक, चौमासिक, वार्षिक आय विवरण तयार पारी नेट एन्ट्री अनलाइन सेवाबाट विवरण भरिदिने काम हुन्छ र बिजनेस प्लान प्रपोजल पनि तयार पारिदिन्छ नि।
1: अर्को विशेष थप काम, त्यस कम्पनीले आमदानी गरेको रकम विभिन्न सामाजिक कार्यमा खर्च गरिनेछ। तसर्थ एसएनपी कम्पनीमा नै कारोबार गर्न हार्दिक अनुरोध गर्दछौ।
2: सञ्चालक
1: सुरेश श्रेष्ठ,
2: एसएनपी कम्पनीको कार्यालय
1: बाइपास रोड भरतपुर चितवन,
2: मोबाइल नम्बर
1: 9855603359,
2: 9855526959।
3: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिक आइसक्यो, के कुरामा चित्त बुझिन तिमी?
4: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ, के कुराको चित्त बुझेन छोरी?
5: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
4: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
5: बाबा, हाम्रै पश्चिम स्टोनको सारदानगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि सानी।
4: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदानगर टाउन, चितवन।
5: सम्पर्क नम्बर 9875082997,
3: 9855010997।
6: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
7: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर बीच तनौली बजार, चितवन। प्रोप्राइटर लोकनाथ लामिछाने, मोबाइल 9855524454, 9855204454, इमेल lok.logic2@gmail.com।
6: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर, कम्प्लिट आइटी सोल्युसन।
8: होइन ए दिदी, कतै हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
9: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले, अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा।
8: हे दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको इयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, इयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
9: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बीच चनौली चौतारा आडैमा। प्रोप्राइटर कृष्ण नेउपाने, मोबाइल 98452049।
10: डिभिजन वन कार्यालय भरतपुर चितवनको अनुरोध।
11: गर्मी यामको सुक्खा मौसममा वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले यसबाट जनधन, वन, वन्य जन्तु तथा जैविक विविधताको ठूलो क्षति हुन सक्दछ। त्यसैले वन डढेलोबाट बच्न निम्न तरिकाहरू अपनाऊ।
10: बस्ती तथा वन जंगलको छेउछाउमा आगो नबालौ।
11: चुरोट बिडी खाएर आगो सहितको ठुटा जहाँ तही नफालौ।
10: सामुदायिक वन, कबुलियती वन उपभोक्ता समूहहरूले वनमा भएका पाप पतिङ्गर तथा स्वतर सफा गरी अग्निरेखा निर्माण गरौं।
11: वनभोज जाँदा सकेसम्म वन जंगल बाहिर जाने गरौं। वनभोज सकिएपछि आगो राम्ररी निभाऊ।
10: नजिकको वन क्षेत्रमा आगा लागि भएमा उपभोक्ता, वन कर्मचारी एवं प्रहरी प्रशासनको सहयोगमा निभाऊ।
11: वनमा आगो लगाउनु दण्डनीय अपराध हो। डढेलो लगाउने व्यक्तिलाई पहिचान गरौ र कानूनी कार्यवाही गराउ।
10: सकेसम्म वनमा डढेलो लाग्न नदिऊ। लागिहालेमा सबै मिली तुरुन्तै निभाऊ। आफू बस्न वनलाई बचाऊ।
11: कोही कसैले जानी जानी राष्ट्रिय वनमा आगो लगाउने अपराध गरे गराएमा बिगो नोक्सान भएको रुख बिरुवाको मूल्य असुल गरी रु 60,000 सम्म जरिवाना वा 3 वर्ष सम्म कैद वा दुवै सजाय हुनेछ। खबरका लागि प्रहरीको फोन नम्बर 100 डिभिजन वन कार्यालय चितवनको मोबाइल नम्बर 98552 98557 खबर गरौ।
10: डिभिजन वन कार्यालय भरतपुर चितवन र रेडियो साहिनको जनहितमा जारी सन्देश।

अब चलाउनुहोस् इन्टरनेट र टिभी सँग युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएस बाट सजिलै हर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 89.8 मेगाहर्ज।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।
1: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: न त ऐन छ न त कानुन छ, त्यसैले हाम्रो आवश्यकता अनुसार यसलाई परिमार्जन गर्न जरुरी महसुस गरेका छौँ।
1: त्यसै गरी कृषि वन तथा वातावरण मंत्री गीता चौधरीले जैविक मलको उत्पादन प्रयोग र व्यवस्थापनलाई व्यवस्थित गर्न आवश्यक कार्यविधि निर्माण भइरहेको जानकारी दिनुभयो। वहाँले कृषि सम्बन्धी विधेयक पनि कानून मन्त्रालय पठाइसकेको बताउनुभयो। वहाँले रासायनिक मलको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
2: रासायनिक मलमाथिको परनिर्भरता कम गर्न तथा दिगो प्रणालीको प्रवर्धनका लागि मन्त्रालयले जैविक प्राङ्गारिक मलको उपयोग बढाउन आवश्यक बजेट विनियोजन गरेको जानकारी गराउन चाहन्छु। प्राङ्गारिक मलमा अनुदानका लागि संघमा 35 करोड र प्रदेशमा सशर्त अनुदान 11,24,00,000 बजेट प्रस्ताव गरेको छ। आगामी आर्थिक वर्ष 2083-84 रासायनिक मल आपूर्तिका लागि 32,46,00,000,000 रकम विनियोजन गरिएको छ। मल आपूर्तिका लागि बजेट अभाव हुन नदिन अर्थ मन्त्रालय आवश्यक परेको खण्डमा थप बजेट उपलब्ध गराउने प्रतिबद्धता पनि प्राप्त भएको मान्य सदस्यजीहरूलाई जानकारी गराउन चाहन्छु।
1: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले वर्षौंदेखि बन्द र रूग्ण अवस्थामा रहेका सरकारी उद्योगहरूलाई पुनः संचालनमा ल्याएर उत्पादन र रोजगारी बढ़ाउने सरकारको योजना रहेको बताउनुभयो। वहाँका अनुसार हाल 7 सरकारी उद्योगको सम्पत्ति र दायित्व मूल्याङ्कनको काम भरिएको छ। अर्थ मन्त्रालयको अध्ययन प्रतिवेदनको आधारमा उपयुक्त मोडालिटी तय गरी उद्योग संचालन गरिने तयारी रहेको वहाँले संसदमालाई जानकारी गराउनुभयो।
3: नेपाल आयल निगमबाट सिलीगुड़ी चार अली र अमलेखगंज लोथर अन्तर्देशीय पेट्रोलियम पाइपलाइन निर्माण सम्बन्धी कार्य अघि बढ़िरहेको छ। सर्लाहीमा पेट्रोलियम भण्डारण स्थल निर्माणको लागि जग्गा व्यवस्थापन भएको र अन्य प्रविधि कार्यहरू नेपाल आयल निगमबाट अघि बढ़िरहेको जानकारी गराउँदछु। औद्योगिक पूर्वाधार विकास कार्यक्रम अन्तर्गत कञ्चनपुर स्थित दैजी औद्योगिक क्षेत्रसम्म पहुँच सड़क स्तरोन्नति गरी औद्योगिक क्षेत्रको निर्माण गरी उद्योगीहरूलाई प्लट उपलब्ध गराउने कार्य अघि बढ़िरहेको छ।
1: यता संचार तथा सूचना प्रविधि राज्य मन्त्री डाक्टर विक्रम तिमिल्चनाले हुलाक सेवालाई आधुनिक छरितो र प्रविधि मैत्री बनाउने अभियान अघि बढ़ाइरहेको जानकारी दिनुभयो। वहाँका अनुसार 62 जिल्लाका हुलाक कार्यालय मार्फत घर दैलोमै सेवा दिन शुरू गरिएको छ भने आगामी आर्थिक वर्षमा थप 50 स्थानीय तहका हुलाक कार्यालयमा सूचना प्रविधि पूर्वाधार विस्तार गर्न 2,50,00,000 रूपियाँ विनियोजन गरिएको छ।
4: कुन संघ संस्थाको खारेजीको विषय उठाउनु भएको हो म प्रश्न हुन सकिन। यदि न्यूनतम पारिश्रमिक सँग सम्बन्धित संस्था खारेजीको कुरा गर्नु भएको हो भने त्यो संस्थाले गरेको कार्यको बारेमा पनि यहाँ जानकारी हुनुहुन्छ होला। न्यूनतम पारिश्रमिक सम्बन्धित काम गर्नको लागि कुनै नियमित चिर स्थायी संस्था नचाहिने र आवश्यकता अनुसार त्यस्ता त्यो विधिबाट व्यवस्था गरेर त्यो काम गर्न सकिने अवस्था रहेकोले कोही कसैलाई जागिर खुवाउनको लागि मात्रै जनताको पैसा खर्च गर्न हुँदैन भन्ने मान्यताबाट गाइडेड भएर सरकारले त्यो संस्था खारेज गरेको हो।
1: हाल रहदनी सवारी चालक अनुमति पत्र लालपूर्जा स्वास्थ्य सामग्री बैंकका एटीएम कार्ड लगायत महत्वपूर्ण कागजात ढुवानीमा हुलाक सेवाको प्रयोग भइरहेको सरकारको दावी छ। तर संसदमा सरकारका योजना र प्रतिबद्धता सार्वजनिक भइरहेका बेला चापाको चिया उद्योग क्षेत्र भने गम्भीर संकटमा परेको छ। चिया उत्पादक संघले सरकार र भारत दुवै पक्षलाई समस्या समाधानका लागि प्रभावकारी पहल नभएको भन्दै असार 4 गतेदेखि चिया उद्योग र बगान बन्द गर्ने घोषणा गरेको छ। संघले आज झापामा पत्रकार सम्मेलन गरेर इलामका 50 धेरै अर्थोडक्स चिया उद्योग भने असार 1 गतेदेखि बन्द भइसकेको जनाएको छ। भारतले नेपाली चिया निकासीमा गरेको अवरोधका कारण झापामा साना ठूला गरी 30 भन्दा धेरै चिया उद्योग र झण्डै 2 दर्जन चिया बगान बन्द हुने संघका अध्यक्ष आदित्य पराजुलीले सीआईएनलाई जानकारी दिनुभयो।
5: हामीले यहाँ उत्पादन तपाईँको यो मे 1 शुरू गरेको हो। मे 1 शुरू गरेदेखि अहिलेसम्म हामीले चाहिँ 1.5 महिना फ्याक्ट्री चलायौं, तर केही निकास ननिक्लेपछि अब चिया इण्डिया जान नसकेपछि अब हाम्रो प्रोडक्सन हाम्रो गोदाममा बस्यो। गएको चिया इण्डियाको गोदाममा छ, अरू उत्पादन भएको चिया गोदाम हाम्रै गोदाममा भएको कारणले गर्दाखेरि अब किसानको पत्तीको पैसा तिर्नु पर्यो, तपाईँको सबै खर्च छ, प्रोडक्सन कस्ट हामीले बियर गर्नु पर्यो, त्यसले गर्दाखेरि चाहिँ अब यो धान्न नसकेर उद्योग बन्द भएको। अब यसको विकल्प चाहिँ नेपाल सरकारले अविलम्ब जी टू जी कुरा गरेर निकाल्नु पर्यो र नेपाल सरकारले चाहिँ यो इन्डियाको मात्रै तपाईँको डिपेन्डेन्सी नगरेर थर्ड कन्ट्री एक्सपोर्टमा चाहिँ हामीले पहल गरेको छौँ। नेपाल गभर्मेन्टले इन बिट्विन बसेर नेपाल सरकारले चाहिँ यसलाई फेसिलिटेट गर्नुपर्छ भन्ने हाम्रो माग हो।
1: इजरायलले दक्षिणी लेबनानमा पुनः हवाई आक्रमण गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानमा इजरायलका सैन्य गतिविधिप्रति असन्तुष्टि व्यक्त गरेकै बीच नयाँ आक्रमण भएको हो। इजरायली सेनाले तत्काल कुनै प्रतिक्रिया नदिए पनि यसअघि उसले इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहलाई लक्षित गरी आक्रमण गरिरहेको जनाएको थियो। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र डीआर कोङ्गो भिड्दै छन्। समूह के को यो खेल पौने 11 बजे अमेरिकाको हस्टन रंगशालामा शुरू हुनेछ। विश्वकपमा यी दुई टोली पहिलो पटक आमने सामने हुन लागेका हुन्। फिफा वरियतामा पोर्चुगल 5 र डीआर कोङ्गो 45 स्थानमा छ। पोर्चुगलको टोली क्रिस्टियानो रोनाल्डोका कारण चर्चामा छ। आज राति पौने 2 बजे अमेरिकाको डालास रंगशालामा समूह एलका इंग्ल्याण्ड र क्रोएसिया खेल्दैछन्। यस्तै भोलि बिहान पौने 5 बजे क्यानाडामा समूह एलका घाना र पनामा खेल्दैछन्। यस्तै बिहान पौने 8 बजे मेक्सिको समूह केका उज्बेकिस्तान र कोलम्बिया खेल्दैछन्।
6: सन्तोषी रावल कर्णाली र सुदूरमा विद्युत र इन्टरनेटको भार कम,
7: विद्युत छैन। हामी हाम्रो साइटहरू धेरै सोलरमा डिपेन्ड छन्। सोलरमा भएका साइटहरू घाम लाग्दा त राम्रै चल्छन्, घाम नभएपछि त्यसको विकल्पै हुँदैन।
6: इन्टरनेटमा समस्या झन् थपिँदै सामग्रीसँगै रेबिज रोग र त्यसबाट बस्न खोपको अत्यावश्यकता लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
9: संसद तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थालो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद।
10: बिस्तारा कुरिरहेका छन् जसले पिँढी आँगन कुरिरहेका छन्, ती मान्छेसँग गएर तपाईँलाई के गरिदियो भने सरकारले ठिक हुन सक्छ भन्दा के सवाल राख्नुभयो भने ठूलो न्याय हुन सक्छ।
11: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
10: समस्या समाधानका लागि बजेट कति प्रतिशत विनियोजन गरिएको छ त त्यो गरिदिनु पर्यो नि।
12: हाम्रो विधेयक आयो भन्ने हुनु पर्यो, मेरो विधेयक होइन।
9: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो सांसद।
8: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद
9: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
6: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री प्रतिभा रावलले आगामी असारको 3रो सातादेखि सुकुम्बासीलाई लालपूर्जा वितरण शुरू हुने बताउनु भएको छ। आज प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा सहभागी हुँदै उहाँले सुकुम्बासीका समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताउनु भएको हो। विगत 30 वर्षमा 12 लाख निवेदन परे पनि 9,000 जनाले मात्र लालपूर्जा पाएको उल्लेख गर्दै मन्त्री रावलले अघिल्ला आयोगहरू राजनैतिक भर्ती केन्द्र भन्दा राजनैतिक पूर्वाग्रहका साथ जमीन वितरण गरिएको पाएको बताउनुभयो। अब जिल्ला तहमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति गठन गरी व्यवस्थापनको काम गरिने उहाँले बताउनुभयो। यस्तै सहकारी क्षेत्र बारेमा बोल्दै मन्त्री रावलले समस्याग्रस्त सहकारीमा बचतकर्ताको रकम फिर्ता गर्न राज्य कोषबाट एक रूपियाँ पनि खर्च नभएको स्पष्ट पार्नुभयो। नेपाल भारत सीमा क्षेत्रमा सीमा स्तम्भको अवस्था अध्ययन अभिलेखीकरण तथा मर्म सम्भारका लागि सञ्चालन गरिएको तीन महिने स्थलगत सर्वेक्षण सम्पन्न भएको छ। सर्वेक्षणका क्रममा बाँके दाङ कपिलवस्तु र नवलपरासी क्षेत्रमा रहेका सीमा स्तम्भहरूको प्राविधिक अध्ययन गरिएको हो। द्विपक्षीय सहकार्यमा खटिएको प्राविधिक टोलीले हराएका तथा क्षतिग्रस्त सीमा स्तम्भको विवरण संकलन गर्दै अभिलेख अध्यावधिक गरेको छ। नापी विभागका प्रमुख नापी अधिकृत खिम राणा का अनुसार सर्वेक्षण अवधिमा 42 नयाँ स्तम्भ निर्माण गरिएका छन् भने 109 स्तम्भको मर्म सम्भार सम्पन्न भएको छ। बाँके जिल्लामा मात्र 35 नयाँ सीमा स्तम्भ निर्माण गरिएको छ। साथै नेपालतर्फ 49 र भारततर्फ 46 गरी 95 सीमा स्तम्भको मर्म सम्भार भएको उहाँले जानकारी दिनुभएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालय शिक्षालाई समय सापेक्ष प्रविधि मैत्री र रोजगारमुखी बनाउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताउनु भएको छ। मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै मन्त्री पोखरेलले उच्च शिक्षालाई स्तम्भ बजारको मागसँग जोड्ने गरी पाठ्यक्रम परिमार्जन हुने बताउनु भएको छ। उहाँले यसका लागि आवश्यक बजेट पूर्वाधार र दक्ष जनशक्तिको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। साझा खबरमा अब हेलो सीआईएन सन्तोषी रावलबाट।
14: नाम गोप्य राख्दै म एक संघीय शिक्षण सिकाइ अनुदान अन्तर्गतको माध्यमिक तहको शिक्षक हुँ। एउटै योग्यता भएका र एउटै तहमा समान काम गर्ने शिक्षकहरूबीच यसरी पारिश्रमिक र सेवा सुविधामा विभेद गर्दा नेपालको संविधानले प्रत्याभूत गरेको समानताको हक र समान कामको समान ज्यालाको सिद्धान्त सरासर खोसिएको महसुस भएको छ र यो बढेको 10% न्यूनतम तलब अनुदान शिक्षकहरूले साउन महिनादेखि पाउँछन् कि पाउँदैनन्।
15: तपाईँको प्रश्नको जवाफ दिँदै हुनुहुन्छ शिक्षा तथा खेलकुद मन्त्रालय योजना तथा बजेट शाखा अधिकारी शंकर अधिकारी।
16: प्रश्नका लागि धन्यवाद। उहाँले सोधेको चाहिँ माध्यमिक तहको शिक्षण सिकाइ अनुदानमा कार्यरत शिक्षकको तलब 83-84 लागि बढ्यो कि बढेन भन्ने सन्दर्भमा रहेछ होइन। यो हाम्रो माध्यमिक तह आधारभूत तहको शिक्षण सिकाइ अनुदान भनेको शून्य दरबन्दी भएका विद्यालयहरूलाई कार्यक्रमका रूपमा हामीले दरबन्दी भन्दा पनि कार्यक्रम सिर्जना गरिएको विषय हो। त्यसकारणले यसलाई दरबन्दीमा काउन्ट गरिएको छैन। अब योग्यता बराबर छ, सबै कुरा बराबर छ र पनि बढेन भन्ने सन्दर्भमा चाहिँ के हो भने यो बजेट बनाउँदैखेरि चाहिँ बढिसकेको होइन, बजेट वक्तव्य आउँदाखेरि बढ्ने घोषणा भएको हो। अरू पदहरू जसलाई बढेको छ उहाँहरूको पनि बजेटमा बजेट पुस्तिकामा आएको बजेटमा समावेश भएको छैन। अस्ति संसदमा अर्थमन्त्रीजीले पनि जवाफ दिनुभएको छ यो पटकलाई सकिएन भनेर। अब अर्थ मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयको पदाधिकारीहरू मन्त्रीहरू बीच छलफल भइरहेछ। यो विषयमा बढ्यो भने उहाँहरूलाई जानकारी दिएर साउनदेखि नै बढिहाल्छ, सार्वजनिक रूपमै आउँछ। अब त्यो चाहिँ छलफलकै विषय भएर बढ्छ भन्ने ग्यारेन्टी भन्न सकिएन, बढ्दैन भनेर ठकुवा पनि गर्न सकिएन। छलफलको क्रम जारी छ, अब यसमा वृद्धि भयो भने उहाँहरूलाई जानकारी हुन्छ।
17: नमस्कार, म गङ्गे अधिकारी दैलेखको डुङ्गेश्वर गाउँपालिका वार्ड नम्बर 3 यो छानामा रेक्तामा कल्चुडुङ्गामा अनि जरी राम्रीमा चाहिँ टावरले कामै गर्दैन, के भएको होला? बर्खा लागिसकेको झन् टावरले कामै गर्दैन, पढ्न विद्यार्थीलाई केही समस्या छ? एक त यहाँ विद्युत पुगेको छैन, त्यहीमा पनि नेट पनि चल्दैन, अनलाइन क्लासमा पढ्ने विद्यार्थीहरूलाई समस्या भइरहेको छ। हामी कहिलेसम्म यो अन्धकारमा बस्नुपर्ने?
15: तपाईँको प्रश्नको जवाफ दिँदै हुनु कर्णाली प्रादेशिक निर्देशनालयका प्राविधिक प्रमुख जीवन न्युपाने।
18: यस्तो छ, हाम्रो अब कर्णाली प्रदेशको समग्र समस्या नै हो कि हामी विद्युत छैन, हामी हाम्रो साइटहरू धेरै सोलरमा डिपेन्ड छन्। सोलरमा भएका साइटहरू घाम लाग्दा त राम्रै चल्छन्, घाम नभएपछि त्यसको विकल्पै
17: यही समस्या छ। एक त यहाँ विद्युत पुगेको छैन, त्यहीमा पनि नेट पनि चल्दैन, अनलाइन क्लासमा पढ्ने विद्यार्थीहरूलाई समस्या भइरहेको छ। हामी कहिलेसम्म यो अन्धकारमा बस्नुपर्ने?
15: तपाईँको प्रश्नको जवाब

0: बिजुली गएको बेला सोलरले दिन्थ्यो, अब सोलर मात्रै हुन्छ, सोलरले भनेको घाम लागे चल्ने हो, घाम नलाग्यो भने चाहिँ चल्दैन, एउटा समस्या चाहिँ यो रह्यो। अर्को चाहिँ नि अब अरू प्राविधिक केही समस्या छ भने चाहिँ त्यो मैले बुझ्नुपर्ने हुन्छ हाम्रो टेक्निकल टिमसँग, अनि उनीहरूसँग कोर्डिनेसनमा अरू गर्न सकिने कुराहरू चाहिँ हामी गर्छौँ।
1: तपाईँको पनि कुनै समस्या वा विचार भएमा हामीलाई जुनसुकै बेला तपाईँको आवाजमा रेकर्ड गर्न सकिने हाम्रो आइडिया नम्बर 01-5268-646 फोन गर्न सक्नुहुनेछ। हामी सरकारवाला निकायबाट जवाफ लिनेछौँ।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। रेबिज रोग र त्यसबाट बस्न खोपको आवश्यकता,
3: नजिकको स्वास्थ्य संस्थामा गइसकेपछि त्यहाँ पनि चिकित्सकहरूले हामीले पनि कति ठाउँमा गर्छौँ, साबुन पानीले त्यो घाउलाई पखालामा लगाउँछौँ 15 मिनट जति, त्यसले चाहिँ एउटा नै ठुलो प्राथमिक उपचार हो।
2: रेबिज रोक्न समयमै खोप लगाएर उपचार गर्नुको विकल्प नरहेको विशेषज्ञको सुझाव लगायतका सामग्री बाँकी नै छन् सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
4: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको, अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। समुदायमा रहेको कुकुरलाई रेबिज खोप लगाएमा त्यस्ता कुकुरले टोकेमा जोखिम कम हुने भएकाले कुकुरलाई खोप लगाउन अनिवार्य रहेको विशेषज्ञहरूले बताएका छन्। कुकुरले टोकेको मानिसलाई पनि तुरन्त रेबिजको खोप लगाउनु पर्दछ। रेबिजबाट बस्ने बारेमा साथी लीलप्रकाश चन्दले डाक्टर अनुप बास्तोलासँग कुराकानी गर्नुभएको छ।
3: हाम्रो समुदायमा कुकुरले टोक्यो, त्यस्तो किसिमको कुनै जनावरको टोकाइ भयो भने एउटा इन्फर्मेसन चाहिँ आम नागरिकलाई के छ भन्दाखेरि चाहिँ रेबिजको सुई लगाउन जानुपर्छ भन्ने इन्फर्मेसन भएको छ। पढे लेखेका मानिसहरूले पनि अब घरमै बसिरहेको कुकुर अथवा चाँडै आइरहेको छ भनेर उनीहरूले टोक्दाखेरि चाहिँ हेल्थ क्राइम गरेको, जसको कारणले गर्दाखेरि चाहिँ रेबिज रोगको संक्रमण भएर आएको देखिएको छ। विभिन्न ठाउँहरूमा चाहिँ खोप लगाइन्छ, ती खोपहरू चाहिँ कोल्ड चेनहरू मेन्टेन नगरेको कारणले, खोप त लगाए तर कोल्ड चेन राम्रोसँग कस्तो हुन्छ भन्दाखेरि हामीले यो खोपलाई जुन रेबिज विरुद्धको प्रयोग गरिने खोप छ, आम नागरिकहरूलाई ह्युमेनमा प्रयोग गरिने खोपलाई, त्यसलाई चाहिँ फ्रिजमा कोल्ड चेन मेन्टेन गरेर टेम्परेचर मेन्टेन गरेर हामीले राख्नुपर्ने हुन्छ। केदेखि भन्दाखेरि एउटा बिरामी हुनुहुन्थ्यो, उहाँ चाहिँ भूकम्पपछि चाहिँ तपाईँको बिजुली चाहिँ राम्रोसँग इन्टरप्टेड भएको बेलामा खोप लगाउँदाखेरि त्यो रेबिज डेभलप गरेर आएको केसहरू पनि देखाएको छ। त्यो यस्ता धेरै फ्याक्टरहरू छन् जसको कारणले खोपको फेलियर पनि हुने सम्भावना हुन्छ। विभिन्न समुदायमा फरक किसिमको रेस्पोन्स हुने गर्दछ र तिनीहरूको उपचार पद्धति पनि फरक हुने गर्दछ। जस्तै भनौँ न, हामीले माल न्युट्रिसन भएको मान्छेहरू, कुपोषण भएको मान्छेहरू, अथवा एचआइभी संक्रमण अथवा अन्य इम्युनो कम्प्रोमाइज स्टेज भनेको रोग प्रतिरोधात्मक शक्ति घटेको व्यक्तिहरूमा खोपको डोजेसको विभिन्न किसिमको तरिकाहरू हुन्छ। अब ती व्यक्तिहरूमा फेल हुन सक्ने सम्भावना हुन्छ। लापरवाहीको कारणले गर्दाखेरि रेबिज संक्रमण भएको देखिएको छ र समुदायमा आम नागरिकहरूलाई नेपाल सरकारले उपलब्ध गराएको खोप होइन उहाँहरूको पहुँचमा पुर्याउँदा पुर्याउँदै पनि त्यो नेग्लिजेन्सको कारणले गर्दाखेरि चाहिँ देखिन्छ। अर्को एउटा समुदाय छ, तपाईँले विश्वव्यापी रूपमा हेर्नुभयो र हाम्रो साउथ एसिया रिजनमा हेर्नुभयो भने सबैभन्दा रेबिजको कारणले मृत्यु हुने पपुलेसन भनेको, यो जनसङ्ख्या भनेको चाहिँ 15 वर्ष मुनिका रेबिजको कारणले। अब त्यसमा धेरै कारणहरू छन्, मुख्य गरेर चाहिँ बच्चाहरू सानो हुने कारणले गर्दाखेरि चाहिँ कुकुरको टोकाइ चाहिँ जोखिमयुक्त क्षेत्रहरू भनेको मुख अथवा घाँटीभन्दा माथिको भागमा चाहिँ टोकाइ हुन्छ, जसको कारणले चाँडो होइन चाँडो चाहिँ भाइरस स्नायु प्रणालीमा प्रवेश गर्न सक्छ। त हातमा टोकाइ हुन्छ जसको कारणले जहाँ धेरै नसाहरू हुन्छ स्नायु प्रणालीमा जान सक्ने एउटा हुन्छ भने, बच्चाहरूमा अर्को कुरा के हुन्छ भन्दाखेरि चाहिँ उनीहरूको छाला पातलो हुन्छ, छाला वयस्क मान्छेको भन्दा पातलो हुने कारणले गर्दाखेरि जुन टोकाइ हुन्छ त्यो गहिरो टोकाइ हुन्छ। त्यस कारणले चाहिँ भाइरसको जुन ऱ्याल छ कुकुरको ऱ्याल जसमा भाइरस हुन्छ त्यो चाहिँ डाइरेक्टली नर्भ यो स्नायु प्रणालीबाट माथि सर्दै गएर तपाईँको चाहिँ ब्रेनमा असर गर्ने भाइरस भएको कारणले गर्दा डाइरेक्टली चाहिँ नसाबाट जान सक्ने एउटा अवस्था बन्छ भने त्यो बच्चाहरू डराउँछ। अब यो कुकुरले टोक्यो भने सुई लगाइदिन्छ भन्ने किसिमले डराउने भएकोहरू उनीहरूले त्यो कुरा खुलेर बाउ आमालाई भन्दैनन्, र त्यो एउटा नेग्लिजेन्सको कारणले गर्दाखेरि बच्चाहरूमा यो साउथ एसिया रिजनमा इभन अफ्रिकाहरूमा पनि 15 वर्षभन्दा कमका नागरिकहरूमा रेबिज संक्रमण देखिएको छ।
6: साथीसँग छरछिमेका साथीभाइसँग पठाइदियो, पछि आएपछि खानेकुरा के दियो, फेरि ल जाऊ घुम भनेर मलाई लाग्छ त्यसरी

0: बाध्य पारिराखेको स्थिति छ अभिभावकले नै। अब बच्चालाई त्यसो भए अभिभावक लाएर भनेन, किनभने यो कुरा मैले भने मैले गाली पो पाउँछु, झन् झन् सुई लगाइदिन्छ भन्ने डर हुन्छ भने सङ्केतहरू के हुन सक्छ त? यदि अब उसले भनेन भने हामी कसरी थाहा
1: पाउँछ? यसमा के छ भन्दा रेबिस संक्रमणको लक्षण देखिसकेपछि देयर इज नो अप्सन, विकल्प बिन 100% फेटल डिजिज हो लक्षण देखिसकेपछि। तर लक्षणभन्दा अगाडि तपाईँको यथाशीघ्र चाहिँ घाउको प्रकृति हेरेर हामीले गर्ने उपचारमा लग्यौँ भने यसलाई बचाउन सकिन्छ, यसको ट्रिटमेन्ट नै हो। अब हामीले खोप लगाएर चाहिँ तपाईँको प्रिभेन्सन भने जस्तो यो चाहिँ रेबिज संक्रमणको चाहिँ जुन खोप र तपाईँको घाउको प्रकृति हेरेर हामीले तेस्रो दर्जाको जुन घाउ गहिरो घाउहरूलाई इम्युनोग्लोबुलिन पनि लगाउँछौँ, यो चाहिँ उपचार हो। हामीले समयमै उपचार गर्न सक्यो भने अहिले पनि नेपाल सरकारले अवलम्ब गरेको जुन खोप उपचारकै रूपमा हामी प्रयोग गरिरहेको एउटा पिलर हो रेबिज रोगको जुन हामीले लक्ष्य प्राप्त गर्नुको लागि, त्यो खोप लगाउन ठाउँसम्म हामीले पुर्याउन सकेन र लक्षण देखियो भने इभन चिकित्सकीय पद्धतिबाट उहाँ
0: लक्षण देखिसकेको
1: सो यसमा चाहिँ दुई तिनवटा कुराहरू किन यो रेबिज रोगको चाहिँ जोखिम बच्चाहरूमा अथवा अन्य व्यक्तिहरूमा भइरहेको छ भन्ने कुरालाई एउटै मात्र भनेको कम्युनिकेसन, रिस्क कम्युनिकेसनलाई आम तपाईँहरूको माध्यमबाट सञ्चार माध्यमबाट आम नागरिक हरूलाई पुर्याउन सकियो भने एउटा कुरा हाम्रो कम्युनिटीमा भएका कुकुरहरू र घरपालुवा कुकुरहरूलाई यो रेबिज विरुद्धको खोप लगाउने जुन कुरा छ त्यसलाई चाहिँ म्यासिभ रूपमा हामीले लान सकियो भने इभन कम्युनिटीको कुकुरहरूमा चाहिँ कुनै किसिमको रेबिज संक्रमण देखिएन भने बच्चाहरूको संसर्गमा आयो अन्य व्यक्तिहरूको संसर्गमा आयो भने हुन्छ नि एउटा कुकुरबाट अर्को कुकुरमा जङ्गली तपाईँको रेबिज रोग सार्न सक्ने अब बाँस हो स्यालहरूबाट हुन्छ नि कम्युनिटीको कुकुरहरू होइन त्यहाँबाट सरेर जुन साइकलमा गएर हुन्छ त्यसलाई हामीले ब्रेक गर्न सक्यौँ भने चाहिँ यसको जुन रोकथामको उपायहरू गर्न सकिन्छ।
0: भने यो सकभर छिटो भनेको जस्तो मानौ कति समय भन्दा छिटै, जस्तो आज कसैलाई टोक्यो अहिले तुरन्तै पाँच मिनट अथवा दस मिनट साँझसम्ममा भोलिसम्ममा त्यस्तो खालको चाहिँ के हुन्छ?
1: एकदम एकदम ट्रिकी क्वेसन छ यसलाई। के छ भन्दाखेरि रेबिज संक्रमणको जोखिम हुने भनेको चाहिँ मुख्य गरेर है तपाईँले जति पनि रेबिजका बिरामी आउँछन् ती 99% कारण चाहिँ कुकुरको टोकाइबाट, त्यो चाहिँ जम्मैले बुझ्नुपर्छ। कुकुरको टोकाइ भनेको चाहिँ नेग्लेक्ट गर्ने कुरा होइन, त्यो कुकुरको टोकाइ भइसकेपछि यताशीघ्र चाँडो हामीले चाहिँ यो खोप लिनुपर्ने हुन्छ। अब मुख्य अर्को एउटा कुरा पनि म यहाँ जोडिहाल्छु अहिले होइन, के छ भन्दाखेरि कुकुरको टोकाइ हुने बित्तिकै एउटा प्राथमिक उपचार हुन्छ जुन चाहिँ एकदमै धेरै आम नागरिकले बुझ्नुपर्ने कुरा छ, एकदमै इम्पोर्टेन्ट कुरा के छ, तत्कालै तपाईँको समुदायको मान्छे बाबुआमा होइन बच्चा बच्चीलाई टोकेको छ अथवा कसैलाई पनि टोकेको छ भने चाहिँ घाउलाई सरसफाई गर्ने साबुन पानीले कम्तीमा पनि 15 मिनट हामीले धुन सक्यौँ भने चाहिँ त्यो भाइरसको त्यो जुन सङ्ख्या छ त्यसलाई घाउबाट चाहिँ एकदमै न्यूनतम रूपमा पुर्याउन सक्छौँ, त्यो एकदमै इम्पोर्टेन्ट कुरा छ।
0: जस्तो धुने पनि कतिपयले चाहिँ त्यहाँ त्यो पानी बग्नुपर्छ पानी राख्दै गर्दा धुँदै गर्दा भन्ने पनि कतिपय ठाउँमा सुन्यो, अनि त्यो बगेन अथवा कुनै
1: बिल्कुल के छ भन्दाखेरि भाइरसको चाहिँ अब यसको अब डिटेलमा नहुन्छ, यसले हामीले के बुझाउनुपर्छ आम नागरिकलाई भन्दाखेरि चाहिँ साबुन पानीले धुँदाखेरि चाहिँ त्यो भाइरस चाहिँ डिसइन्फेक्ट हुन्छ, त्यसको त्यो हुन्छ नि जुन स्ट्रक्चर हुन्छ त्यसलाई चाहिँ यसले पखाल्नलाई मद्दत गर्छ, त्यही भएर साबुन पानीले धोएर हुन्छ नि पखाल्नुपर्छ।
0: साबुन पानी यदि त्यहाँ भेटिएन साबुन भेटिएन भने
1: कुनै पनि डिटर्जेन्ट कुनै पनि
0: त्यो भनेको
1: डिटर्जेन्ट तपाईँको अब भन्नु होला कपडा धुने साबुन छ त्यसले धुन मिल्छ कि मिल्दैन भने अब अहिले साबुनै नपाउने भन्ने स्थिति त त्यो अलिकति फरक किसिमको भयो, तर पनि त्यसमा हामीले के गर्न सक्छौँ भन्दाखेरि चाहिँ नजिकको स्वास्थ्य संस्थामा गइसकेपछि त्यहाँ पनि चिकित्सकहरूले हामीले पनि कति ठाउँमा गर्छौँ साबुन पानीले त्यो घाउलाई पखाल्न लगाउँछौँ 15 मिनट जति, त्यसले चाहिँ एउटा नै ठुलो प्राथमिक उपचार हो।
2: आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलका क्रममा प्रतिनिधि सभामा मन्त्रीहरूले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका छन्। कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले जैविक मलको उत्पादन प्रयोग र व्यवस्थापनलाई व्यवस्थित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। भूमि व्यवस्था तथा सहकारी गरीबी निवारण मन्त्री प्रतिभा रावले आगामी असारको तेस्रो साताभित्र सुकुम्बासीलाई लाल पूर्जा वितरण गरिने बताउनु भएको छ। शिक्षा तथा खेलकुद मन्त्री संस्मित पोखरेलले विश्वविद्यालय शिक्षालाई समावेशी र प्रविधि मैत्री र व्यावहारिक बनाउने र पाठ्यक्रम परिवर्तन गर्ने बताउनु भएको छ। इजरायलले दक्षिण लेबनानमा पुनः हवाई आक्रमण गरेको छ र फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र डीआर कंगो भिड्दैछन्। हवस्त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि असार 4 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।

उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एक मात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप

0: बाली उब्जाउने हात किसान महिलालाई तपाईँ हाम्रो सबैको साथ
1: पसिनाको सम्मान समानताको अभियान नमस्कार कार्यक्रम साझा आवाजमा तपाईँलाई स्वागत छ म सुशीला श्रेष्ठ
0: अनि म सन्तोष गन्धर्व कार्यक्रम साझा आवाजको आज दोस्रो भाग यस कार्यक्रमको मुख्य उद्देश्य समाजमा महिला किसानको सहभागिता र नेतृत्व सुदृढ गर्दै लैंगिक समानता प्रवर्धन गर्नु हो
1: महिला पुनर्स्थापना केन्द्र ओरेक संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोर्याबद्वारा संचालित सीआईएनको प्रस्तुति कार्यक्रम साझा आवाजमा हामी महिला किसानहरूको पहिचान अधिकार सेवामा पहुँच विस्तार कृषि जीविकोपार्जन र निर्णय प्रक्रियामा महिलाको सहभागिता बढ़ाउने समुदायमा लैंगिक विभेद घटाउने महिला श्रमको सम्मान र मान्यता बढ़ाउने विषयमा सामग्री प्रस्तुत गर्नेछौ
0: यो कार्यक्रम हरेक 15-15 दिनमा देशभरिका विभिन्न सामुदायिक रेडियोबाट यसै समयमा र बेलुकी 8 बजे पुनः प्रसारण
2: अहिले रातिको 8 बज्यो
3: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध
4: वन्य जन्तुको शिकार गर्ने पक्रने पाल्ने ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं
3: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट होहल्ला गर्ने जिस्काउने लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं
4: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो
3: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ
4: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ
3: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन इमेल info@chitawannationalpark.gov.np चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइटिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
1: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना
2: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ
1: प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0656493495
3: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ
4: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुर बीच सनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 9850552454 9855420754 इमेल lok.logic2@gmail.com
3: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ लोजिक कम्प्युटर अ कम्प्लिट आइटी सोल्युसन
5: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
6: नेपाल सरकार विज्ञापन बोर्ड कृषि क्षेत्रको आधुनिकीकरण र प्रविधिको प्रवर्धन गर्ने उद्देश्यका साथ यही माघ 2, 3 र 4 गते चितवन एक्सपो सेन्टर भरतपुरमा आयोजना हुन गइरहेको वृहत अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी 8 नेपाल एग्रिटेक इन्टरनेशनल एक्सपो 2082 सहभागी बनौ यस कृषि प्रदर्शनीमा सहभागी भई आधुनिक कृषि यन्त्र तथा उपकरणहरू आधुनिक खेती प्रणाली थोपा सिंचाई डेयरी मत्स्यपालन पोल्ट्री एवं पशुपालन सम्बन्धी विभिन्न प्रविधिहरूको बारेमा जानकारी लिन तथा अवलोकन गर्न यहाँहरूको उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौ स्थान चितवन एक्सपो सेन्टर भरतपुर बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म प्रवेश निशुल्क अवश्य पाल्नुहोला प्रवर्तक नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालय राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम आयोजक फ्युचर एक्स ट्रेड फेयर एन्ड इभेन्ट्स तथा मिडिया स्पेस सोल्युसन्स प्राली
7: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बसेकी छ विवाहको समय पनि नजिकै आइसक्यो के कुरामा चित्त बुझिन पनि
8: नानी के भयो किन रोएको विवाहको समय पनि नजिकै आइसक्यो तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौँ के कुराको चित्त बुझिन छोरी
7: हेर्नु न बाबा विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त
8: ल छोरी के गर्ने त कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो
7: बाबा हाम्रै पसिङ स्टोनको सार्दनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छँदैछ नि
8: ए छोरी भइहाल्छ नि तिम्रो इच्छा नै हाम्रो इच्छा हो तिमी ढुक्क भएर बस तिम्रो विवाहको लागि फोटोसुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन फ्ल्याक्स प्रिन्ट कप प्रिन्ट टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदनगर टाउन चितवन
7: सम्पर्क नम्बर 9875082997 9855010997
9: आमा एक गिलास दही खाम न साह्रै गर्मी हो
10: आमा मलाई दुध है
9: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
10: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
9: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
10: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
4: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलसुक।
11: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पासबुक एप्लिकेशन,
12: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
11: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
12: तपाईँको दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल,
11: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
12: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
11: नेपाली विनिमय दर, सुनसादीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय, हाम्रो गौरव।
13: चैते धाममा नेक ब्लास्टको समस्या।
4: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्य रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
13: रोगको लागि अनुकूल मौसम,
4: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
13: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने,
4: खेतमा पानी जमाइराख्ने,
13: वेभिस्टिन वा डेरो 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने,
4: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
14: ए दाई, फाइल बोकेर कहाँ जान लाग्नु भएको? प्राली कम्पनी दर्ता गर्न जानु भएको हो भने जथाभावी ठाउँमा नजानु, बजारमा बिचौलिया छन्, सस्तोमा काम गरिदिन्छ भनेर फस्नु होला नि। बेलामा नै विचार पुराउनु, पछि दुःख पाउनु होला नि। फेरि लाइसेन्स नभएका ठाउँमा सेवा लिन जानु गैर कानुनी हो।
15: यस्तो लाइसेन्स प्राप्त सरकारले अनुमति दिएको आधिकारिक सेवा केन्द्र कहाँ छन्?
14: नेपाल सरकारबाट इज्जत प्राप्त चितवनको एकमात्र आधिकारिक सेवा केन्द्र भरतपुरको आन्तरिक राजस्व कार्यालयको 50 मिटर अगाडि SNP कम्पनी जानु नि। त्यहाँ त काठमाडौँ जान नपर्ने गरी नै कम्पनीहरूको प्रबन्ध पत्र, नियमावली तयार पारी प्रमाण पत्र उपलब्ध गराइनेछ। साथै कम्पनीको नवीकरण, सेयर पुँजी, थपकट, नाउ ठाउँ परिवर्तन लगायत संस्था दर्ता खारेज सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ नि।
15: त्यति मात्र कहाँ हो र? त्यहाँ त करदाताहरूको बयान, भ्याट, ट्याक्स, मासिक, चौमासिक, वार्षिक आय विवरण तयार पारी, एन्ट्री अनलाइन सेवाबाट विवरण भरिदिने काम हुन्छ र बिजनेस प्लान प्रपोजल पनि तयार पारिदिन्छ नि।
14: अर्को विशेष थप काम, त्यस कम्पनीले आमदानी गरेको रकम विभिन्न सामाजिक कार्यमा खर्च गरिनेछ। तसर्थ SNP कम्पनीमा नै कारोबार गर्न हार्दिक अनुरोध गर्दछौ।
15: सञ्चालक
14: सूर्य श्रेष्ठ,
15: SNP कम्पनीको कार्यालय,
14: बाइपास रोड, भरतपुर, चितवन।
15: मोबाइल नम्बर
14: 98550-60-359,
15: 98550-26-959।
13: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
4: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
10: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ,
4: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
10: गैडाकोट नगरपालिका र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश।
16: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ट्ज।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: रेडियो साइनम 89.8 मेगाहर्ज।
1: यतिखेर बेलुकाको पौने 9 बजेको छ। अब यहाँले सुन्न सक्नुहुनेछ बीबीसी नेपाली सेवाको समाचार।

0: G7 शिखर सम्मेलनको अन्तिम दिन उनले भने, होइन यो अन्तिम होइन, यो समझदारी पत्र मात्रै हो। यदि मलाई मन परेन भने हामी उनीहरूमाथि फेरि हमला गर्न थाल्नेछौँ, उनीहरूमाथि बम खसाल्नेछौँ। मलाई मन परेन उनीहरूले राम्रो व्यवहार गरेनन् भने हामी उनीहरूको टाउकोमै बम खसाल्नेछौँ, किनभने उनीहरूले 47 वर्षसम्म दुर्व्यवहार गरिसकेका छन्। राष्ट्रपति ट्रम्प ट्रम्पले त्यस्तो अभिव्यक्ति दिनुभन्दा केही घण्टा अघि 2 महिना यता पहिलो पटक 3 वटा इरानी तेल ट्याङ्कर अमेरिकी सामुद्रिक नाकाबन्दी पार गरेर अघि बढेका छन्। होर्मुज जलमार्गमा झण्डै 600 पानी जहाज हाल फँसिरहेका छन्। अन्तर्राष्ट्रिय ऊर्जा निकायले ओईसीडी आबद्ध मुलुकमा तेलको भण्डार सन् 1990 यताकै न्यून बिन्दुमा पुगेको जनाएको छ। इन्टरनेशनल इनर्जी एजेन्सीले मे महिनामा खाड़ी क्षेत्रको द्वन्द्वका कारण आपतकालीन रिजर्भका तेलहरूको खपतमा वृद्धि भएको उल्लेख गरेको छ। संयुक्त राज्य अमेरिका र इरान बीचको सम्झौताको प्रारूप कार्यान्वयन भएको खण्डमा होर्मुज जलमार्ग बन्द हुँदा प्रभावित भएको विश्व तेल बजार विस्तारै पुनर्स्थापित हुने उसले बताएको छ। प्रजातान्त्रिक गणतन्त्र कंगोका स्वास्थ्य अधिकारीहरूले उत्तर किवु प्रान्तको एउटा उपचार केन्द्रबाट बाहिर लगिएकी इबोला संक्रमित 6 वर्षीय बालिकाको खोजी गरिरहेका छन्। उनीहरूका अनुसार ती बालिका र उनकी आमालाई अस्पतालबाट सशस्त्र व्यक्तिहरूले लिएर गएका थिए। स्वास्थ्य अधिकारीहरूले ती बालिकाको उपचार र संक्रमणको फैलावट रोक्न उनलाई फेला पार्नु अनिवार्य रहेको चेतावनी दिएका छन्। संयुक्त राज्य अमेरिका सहित औद्योगिक राष्ट्रहरूको समूह G7 प्रविधि कम्पनीहरूलाई उनीहरूका सेवा 18 वर्ष मुनिका बालबालिकाका लागि सुरक्षित रहेको सुनिश्चित गर्न आह्वान गरेका छन्। G7 डिफल्ट सेटिङ सहितका माध्यमले त्यस्ता सेवाहरूले बालबालिकाको गोपनीयता रक्षा गर्नुपर्ने, उमेरको उपयुक्तता ख्याल राख्नुपर्ने र सुरक्षित डिजाइन तयार पार्नुपर्ने बताएका हुन्। ब्राजिल, इजिप्ट, भारत, केनिया र दक्षिण कोरियाले पनि उक्त धारणामा समर्थन जनाएका छन्। श्रीलंकाको भ्रष्टाचार विरूद्धको आयोगले पूर्व राष्ट्रपति महिन्द राजपक्षका छोरा योसित राजपक्षलाई पक्राउ गरेका विवरण आएका छन्। उनी विरूद्ध सरकारको खर्चमा युकेमा 18 महिना तालिम गरेको आरोप छ र प्यारिसको लुभ्र म्युजियमका नयाँ निर्देशकले उक्त संग्रहालयले आफ्नो सामर्थ्य गुमाउँदै गएको र पुराना संरचनाहरू अध्यावधिक गर्न संघर्ष गरिरहेको बताएका छन्। लुभ्रबाट शाही गहना चोरिएपछि फेब्रुअरीमा नियुक्त भएका क्रिस्टफ लुरिबोले सिनेट कमिटीमा बोल्दै आपतकालीन कामहरू बढ्दै गएका र त्यसका लागि चाहिने लगानीको ढोका बन्द भइरहेको बताए। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। सदनप्रति प्रधानमन्त्री सहित मन्त्रीहरूको जवाफदेहिताबारे सांसदहरूले निरन्तर प्रश्न उठाइरहेका बेला आज एकै दिन 8 मन्त्रीहरू संसद बैठकमा उपस्थित भएका छन्। उनीहरूले विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्न, जिज्ञासा तथा चासोका विषयमा जवाफ दिएका हुन्। जवाफमा चित्त नबुझाएका कतिपय सांसदहरूले मन्त्रीहरूलाई थप प्रश्न वा स्पष्टीकरण समेत सोधेका थिए। एक रिपोर्ट। बैठकको पूर्व निर्धारित कार्यसूची अनुसार विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका विषयमा सम्बन्धित मन्त्रीहरूले आफ्नो धारणा राख्दै सांसदहरूको जिज्ञासाको सम्बोधन गरेका हुन्। आठ मन्त्रीहरू संसद बैठकमा उपस्थित भएका छन्। उनीहरूले विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्न, जिज्ञासा तथा चासोका विषयमा जवाफ दिएका हुन्। जवाफमा चित्त

0: देखिएको अवरोध, स्वास्थ्य बीमाको प्रभावकारिता, साना किसानहरूले भोगिरहेका चुनौती लगायत बजेटसँग सम्बन्धित तथा जनसरोकारका विभिन्न विषय उठाए। श्रम संस्कृति पार्टीका हर्कराज राईले भूमि व्यवस्था मन्त्री प्रतिभा रावल सामु सुकुम्बासी समस्याबारे प्रश्न गरे।
1: यो सुकुम्बासी व्यवस्थापन कहिलेसम्म हुन्छ, यो सुकुम्बासीहरूलाई जग्गा दिने भन्ने कुराहरू थुप्रै वर्षदेखि सुन्दै आएका छौँ, उहाँहरूले कहिले पाउनुहुन्छ?
0: जवाफमा मन्त्री रावलले भनिन्,
2: अब हामीले काम शुरूआत गरिसकेका छौँ। मन्त्रालयले अपेक्षा गरेको चाहिँ अब असारको तेस्रो हप्तादेखि हामीले चाहिँ लाल पूर्जा वितरण गर्ने काम हामीले चाहिँ शुरूआत गर्नेछौँ भन्ने कुरा म यहाँबाट जानकारी गराउन चाहन्छु। त्यसै गरिकन अरूको जुन चाहिँ प्रक्रियामा थिए, प्रक्रिया धन पूर्जा प्राप्त गरेका कुराहरू यहाँ आए, त्यो कुरामा चाहिँ हामीले लिइसकेका निवेदनहरूको पनि हामी चेक जाँच गर्छौँ र थप नयाँ लिने नछुटेका पनि हामी नयाँमा उहाँहरूलाई फेरि आह्वान गरेर अगाडि बढ्छौँ।
0: त्यस्तै नेपाली काँग्रेसका निष्कल राईले केही साता यता नेपाली चियाको निर्यातमा देखिएको समस्याबारे सरकारको ध्यान आकर्षण गराए।
3: गुणस्तर परीक्षण भन्दै छिमेकी देशले चिया निर्यातमा समस्या उत्पादन गरेकाले इलाम चिया उद्योग र किसानहरूले चिया फ्याक्ट्रीमा ताला झुन्ड्याएको करिब 3 दिन भयो। चिया उद्योग बन्द हुँदा किसानले उत्पादन गरेको हरियो चिया खेर गएको छ, चिया चिप्ने र उद्योगमा काम गर्ने श्रमजीवीको रोजगार गुमेको छ। त्यसैले तत्काल सभामुख महोदय मार्फत सरकारसँग माग गर्दछु कि चिया निर्यात खुलाउन G2G पहल गरियोस्।
0: जवाफमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले भनिन्,
4: मन्त्रालयले चिया निर्यातमा देखिएका प्रविधिक तथा व्यापारिक अवरोध समाधानका लागि कूटनीतिक माध्यमबाट पहल गरिरहेको बेहोरा सम्मानित सदन समक्ष अवगत गराउन चाहन्छु। चिया तथा अलैची लगायत विभिन्न कृषि उपज हरूको भण्डारण समस्या समाधान गर्दै बजार पहुँच विस्तार गर्न सम्बन्धित क्षेत्रका उद्यमी व्यवसायीहरूसँगको लागत साझेदारीमा वेयर हाउस निर्माणको लागि स्रोत व्यवस्थापन गरिरहेको छु।
0: त्यस्तै सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा श्रम तथा रोजगार मन्त्री रामजी यादवले सरकारले वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित पार्न खोजिरहेको बताए। वैदेशिक रोजगार ऐनलाई लगान बिनाको घोडा भन्दै उनले त्यसलाई संशोधन गर्नु आफ्नो प्राथमिकतामा रहेको जानकारी दिए।
5: यो ऐन टेकेर सरकारले वैदेशिक रोजगारले मर्यादित बनाउन चाहिँ सक्दैन, किनभने न रोजगारदातामाथि न त यो ऐन अनुसार नियन्त्रण छ, न व्यवसायलाई व्यवसाय गर्न रेगुलेसन गरिएको छ, न श्रमिकको प्र्याक्टिकल प्रोटेक्सन छ। यी समस्याहरूलाई पोलिसी डिपार्चर दिन जरुरी छ र त्यसका लागि मेरा दुई प्राथमिकता वैदेशिक रोजगार ऐन संशोधन र सम्पूर्ण माइग्रेसन इको सिस्टमलाई डिजिटलाइजेसन गर्नु हो र यी प्राथमिकताहरू सफल बनाउन मन्त्रालयले माइग्रेसन साइकललाई एउटा समग्र प्रणालीको रूपमा हेरेको छ र होलिस्टिक रिफर्म्स अगाडि बढ़ाइरहेको छ।
0: त्यस्तै कृषि क्षेत्रमा छुट्याइएको रकम ठूला किसानहरूलाई लक्षित भएको भनी उठेका प्रश्नमा मन्त्री गीता चौधरीले 75% भन्दा धेरै विनियोजनले साना किसानहरूलाई लाभ पुग्ने दावी गरिन्। बजेटमा सरकारले 2 करोड़ रूपियाँसम्म लगानी गर्ने कृषकलाई 40% ऋण दिने पाइलट कार्यक्रम लागू गरिने उल्लेख थियो। त्यस्तै कतिपय सांसदहरूले स्वास्थ्य मन्त्रीसँग बीमा कार्यक्रम प्रभावकारी हुन नसकेको बारे प्रश्न गरेका थिए। जवाफमा मन्त्री निशा मेहताले पहिले भन्दा धेरै 15 अर्ब रूपियाँ विनियोजन भएको र अन्य अल्पकालीन तथा दीर्घकालीन उपायहरूबारे पनि काम भइरहेको बताइन्।
2: हाम्रो मन्त्रालयले अल्पकालीन बीमा सुधार उपायहरू, सुविधा थैली परिमार्जन, निजी स्वास्थ्य संस्थाहरूमा नियमित बीमा सेवा स्थगित, प्रभावकारी अनुगमन, प्रविधि व्यवस्थापन लगायतका उपायहरू अवलम्बन गरेको छ भने अर्कोतिर दीर्घकालीन उपायहरू स्वास्थ्य बीमा ऐन संशोधन, आधारभूत स्वास्थ्य सेवालाई बीमाबाट अलग गर्ने, सबै संगठित क्षेत्रहरू अनिवार्य स्वास्थ्य बीमा गर्ने, सामाजिक स्वास्थ्य सुरक्षा कोष अन्तर्गतका स्वास्थ्य बीमालाई साबिकको स्वास्थ्य बीमामा समाहित गर्ने लगायतका विषयहरूमा पैरवी गर्दै आएको छ।
0: आजको बैठकमा केही सांसदहरूले काठमाडौँका विभिन्न नदी किनारबाट हटाइएका सुकुम्बासीहरूको व्यवस्थापन राम्रोसँग नभएको विषयमा सरकारको ध्यान आकर्षण गराएका थिए। अब अर्को विषय, केही सातादेखि देखिएको क्यान्सर उपचारमा प्रयोग हुने औषधिको अभाव हल गर्न विभिन्न उपायहरूमाथि काम भइरहेको सम्बन्धित अधिकारीहरूको भनाईबीच कतिपय उपभोक्ताले आवश्यक औषधि अझै सहज रूपमा नपाइएको गुनासो गरेका छन्। विशेष गरी किमोथेरापीमा प्रयोग हुने कार्बोप्लाटिन र सिस्प्लाटिन औषधि पर्याप्त मात्रामा नपाउँदा बिरामीहरू थप समस्यामा पर्दै आएको बताइन्छ। यसै सन्दर्भमा हामीले स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर अधिकारीलाई सम्पर्क गरी ती औषधिहरू किन अझै सहज रूपमा नपाइएको हो भनेर सोधेका छौं।
6: विविध कारणहरूले नेपाली बजारमा क्यान्सरको औषधिहरूमा अलिकति चुनौती भएको, अलिकति गाह्रो भएको अवस्था भएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्बन्धित व्यवसायहरूसँग र सम्बन्धित अरू निकायहरूसँग पनि सहजीकरण गरेर तत्कालको व्यवस्था गर्ने गरी

0: औषधिहरू बजारमा उपलब्ध गराएको अवस्था हो। अलि अगाडि पनि हामीले दुई हप्ता जति लागि व्यवस्था गरेका थियौँ भने अहिले पछिल्लो समय पनि जहाँ जहाँ क्यान्सरको उपचार हुन्छ, जहाँ त्यस्तो औषधि प्रिस्क्राइब हुन्छ, त्यहाँनिर ती सहरहरूमा ती अस्पतालहरूको वरिपरि चाहिँ औषधिहरू उपलब्ध हुने व्यवस्था भएको छ। यो तत्कालीन व्यवस्था हो।
1: तर तपाईँले अहिले तत्कालका लागि औषधिको व्यवस्थापन गरेका छौँ भनेर भनिरहेकै बेला कतिपय उपभोक्ताले चाहिँ आफूले अभाव झेलिरहेको बताउनु भएको छ, उहाँहरूको समस्यालाई चाहिँ कसरी हल गर्नुहुन्छ?
0: त्यस्तो गुनासोहरू हामीले पाउँदाखेरि हामीले व्यवसायीहरूलाई पनि सहजीकरण गर्छौँ, सर्वसाधारणहरूलाई पनि औषधि ल्याउनलाई व्यवसायीहरूसँग सम्बन्ध गरेर चाँडो ल्याइदिनलाई अथवा उहाँहरूले नेपालभित्र औषधि ल्याउन कहीँ परेको अप्ठ्यारोहरू छ भने त्यसलाई पनि सहजता तुल्याउँछौँ। अहिले हामीलाई अस्पतालहरूबाट प्राप्त भएको जानकारीहरू अनुसार चाहिँ हामीले गएको एक हप्ता अगाडि मात्रै औषधि ल्याएको त्यो केही समयका लागि छ भन्ने जानकारी छ। त्यसपछिका लागि पनि हामीले कसरी उपलब्ध
1: केही समय भनेको चाहिँ एक दुई साता
0: केही साताका लागि अहिले औषधिहरू बजारमा उपलब्ध भएको छ।
1: यो पुरै सहज भएर जान चाहिँ कति समय लाग्छ तपाईँको हिसाबले?
0: यो पुरै सहज भएर जानका लागि विश्वव्यापी बजारमा पनि सहज हुनुपर्छ। अर्को व्यवसायीहरूले केही इस्युहरू चाहिँ छन्, हामीले नीतिगत रूपमा केही प्रष्टता र केही सहजीकरण गरिदियौँ भने अलिक सहज हुन्छ, त्यसलाई चाहिँ सरकारले सहजीकरण गर्नुपर्छ भन्ने उहाँहरूको पनि छ। यी सबै पाटोहरूलाई हामीले सम्बोधन गर्दै अगाडि गरेर यो औषधिहरू चाहिँ निरन्तर रूपमा नेपाली बजारमा उपलब्ध हुने उपाय गर्नुपर्ने छ। हामी त्यो गर्दा
1: स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता अब एउटा प्रसंग संक्षेपमा। सड़क विभागले विभिन्न राजमार्गका 612 स्थानलाई आगामी बर्खायाममा अवरूद्ध हुन सक्ने जोखिम क्षेत्रका रूपमा पहिचान गरिएको जनाएको छ। विभागका अनुसार ती क्षेत्रमा हुन सक्ने अवरोध खुलाउन नजिकका डिभिजन सड़क कार्यालयहरूलाई डोजर र एक्सकभेटर सहितका उपकरणहरू बन्दोबस्ती गर्न भनिएको छ। गत चैतमा बनेको नयाँ सरकारले पहिलो पटक बर्खायामको सामना गर्न लाग्दा कुनै पनि राजमार्ग अवरूद्ध हुने अवस्था आउन नदिन मातहतका कार्यालयलाई निर्देशन दिइएको पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलले बताए। नेपालका प्रमुख सड़कहरूमा बर्खायामका बेला देखिन सक्ने सम्भावित जोखिमको अवस्थाबारे तयार पारिएको विस्तृत सामग्री तपाईँ हाम्रो वेबसाइट bbcnepali.com गएर पढ्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको सम्झौता अन्तिम नभएको भन्दै तेहरानले आफ्ना दायित्वहरू पूरा नगरेका खण्डमा सैन्य कार्यवाही शुरू गर्न आफू तयार रहेको बताएका छन्। फ्रान्समा G7 को शिखर बैठकमा बोल्दै उनले अन्तिम सम्झौता आफूलाई मन नपरेको खण्डमा अमेरिकाले फेरि बम खसाल्ने बताए। स्विजरल्याण्डमा शुक्रबार अमेरिका र इरानले सम्झौताको प्रारूपमा हस्ताक्षर गर्ने भनिएको छ, तर त्यसको बुँदाहरू सार्वजनिक गरिएका छैनन्। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
2: इजिप्टका राष्ट्रपति अब्दुल फताह अल सिसीसँगको भेटपछि उनले भने यदि मलाई मन परेन भने उनीहरूमाथि फेरि आक्रमण गर्नेछौ, टाउकोमा बम खसालिदिनेछौ। ट्रम्पले अमेरिकाले इरानमा लगानी नगर्ने पनि बताए। अन्तिम सम्झौताका लागि तेहरान तयार भएको बदलामा लगानी सम्बन्धी कोषलाई सहमति दिन अमेरिका तयार रहेको विवरणहरू आएका थिए। कतारका अमीरसँगको शिखर बैठकपछि ट्रम्पले इजरायली प्रधानमन्त्री नेतन्याहुको आलोचना गरेका थिए र लेबनानको हकमा उनी थप जिम्मेवार बन्नुपर्ने बताएका थिए। उनले इजरायलले हिजबुल्लासँग अति लामो युद्ध गर्दै आएको र धेरै मानिसहरू मारिएको बताएका थिए। आइतबार राति अमेरिका र इरानले सहमति भएको घोषणा गरे पनि इजरायल र हिजबुल्ला दुवैले एकअर्कामाथि आक्रमण गरिरहेका छन्। राष्ट्रपति ट्रम्पले इरानसँगको सम्झौता अन्तिम नभएको बताउनु अघि G7 देशहरूले अझ मजबूत थप सम्झौताका लागि आह्वान गरेका थिए। अमेरिका, क्यानाडा, ब्रिटेन, फ्रान्स, जर्मनी, इटली र जापान सम्मिलित G7 देशहरूले मध्य पूर्वमा हासिल भएको उपलब्धिलाई आत्मसात गरेको भन्दै उक्त सम्झौता कार्यान्वयनमा सहयोग गर्न तयार रहेको बताएका थिए। यसैबीच इरानको नेतृत्वले सम्झौताको प्रारूपलाई अमेरिकाको जीत नभई आफ्नो प्रतिरोधको परिणाम र विजयका रूपमा प्रस्तुत गरिरहेको छ। देशभित्र र बाहिर रहेका कैयौं इरानीहरूले अहिलेको संकटलाई सत्ता परिवर्तन गर्ने अवसरका रूपमा हेरिरहेका थिए।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीं सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: पाहिलो समय सूचक अहिले रातिको 9 बज्यो 8:09 PM
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो 89.8 MHz।

0: आज विक्रम सम्बत 2083 साल असार 4 गते बिहिबार ज्येष्ठ शुक्ल पक्ष चतुर्थी 18 जुन सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री सरोज कोइरालासँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि।
2: बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्र रासोपाको मार्गचित्र असार तेस्रो सातादेखि सुकुम्बासीलाई लालपूर्जा दिइने सरकारी दावी आजदेखि कुल 83 चिया उद्योग बन्द हुँदै विदेशमा दिनहुँ 4 नेपाली श्रमिकको मृत्यु लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको नदीजन्य पदार्थ उत्खननमा रोक शीर्षकको शुभ समाचार।
0: बर्खा याममा हुन सक्ने प्राकृतिक स्रोतको दोहन र नदी कटानको जोखिम न्यूनीकरणका लागि तनहुँका स्थानीय तहले नदी जन्य पदार्थ उत्खनन तथा संकलन गर्न 3 महिनाका लागि पूर्ण रूपमा रोक लगाएका छन्। ढुंगा गिटी बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड 2077 उल्लेखित कानूनी प्रावधान अनुसार असार 1 गतेदेखि भदौ मसान्तसम्मका लागि यो प्रतिबन्ध लगाइएको हो। बर्खा याममा नदीको बहाव बढ़ने र वातावरणीय क्षति पुग्ने भएकाले जिल्लाको भीमा नगरपालिका र म्याग्दी गाउँपालिकाले छुट्टा छुट्टै सार्वजनिक सूचना नै जारी गर्दै यस्ता क्षेत्रभित्र पर्ने सबै नदी तथा घाटबाट बालुवा गिटी र ढुंगा निकाल्न रोक लगाएका हुन्। यो अवधिमा नियम विपरीत नदीजन्य पदार्थ उत्खनन वा ओसार पसार गरेको पाइएमा प्रचलित कानून बमोजिम कड़ा कानूनी कार्यवाही गरिने दुवै पालिकाले स्पष्ट पारेका छन्। म्याग्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले पालिकाको राजस्व परामर्श समिति र कार्यपालिकाको बैठकको निर्णय अनुसार चालू आर्थिक वर्षका लागि गरिएका सम्पूर्ण आय ठेक्का र निजी जग्गा व्यवस्थापनका सम्झौता जेठ 31 गते रातिदेखि नै स्वत निष्क्रिय भइसकेको जानकारी दिनुभयो। प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भन्नुभयो मापदण्डको पूर्ण पालना गराउन जेठ मसान्तपछि कुनै पनि क्षेत्रबाट नतिजन्य पदार्थ निकाल्न नपाइने गरी कडाई गरिएको छ। प्राकृतिक स्रोतको अनधिकृत दोहन रोक्न अनुगमन टोली समेत परिचालन गरिनेछ।
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा कुत्रिके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नवेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नवेल ब्याङ्कमा खाता छ कि छैन त?
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर रासोपाको आगामी मार्गचित्र बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्र शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। प्रतिनिधि सभा निर्वाचनमा करिब 2/3 सीट जितेको रासोपाले पहिलो पटक राजनीतिक दर्शन र वैचारिक दृष्टिकोण तय गर्दैछ। असार 7-9 चितवनमा हुने पहिलो महाधिवेशनका लागि रासोपाले बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्रको मार्गचित्र अघि सारेको हो। रासोपाले यसअघि शासन व्यवस्थाप्रति विधानमा उल्लेख गरेको थिएन। पार्टी सहमहामन्त्री तथा सांसद विपिन आचार्य संयोजकत्वको विधान संशोधन समितिले तयार पारेको प्रतिवेदनमा पार्टीको राजनीतिक दर्शन र वैचारिक दृष्टिकोण स्पष्ट पारिएको छ। आचार्य संयोजकत्वको समितिमा गणेश पराजुली चन्दा कार्की प्रकाश चन्द्र परियार र सुशान्त वैदिक सदस्य छन्। समितिले विधानको भाग 3 पार्टीको वैचारिक आधार र निर्देशक सिद्धान्तको प्रावधान प्रस्ताव गरेको छ। विधानको दफा 6 पार्टीको राजनीतिक दर्शन र वैचारिक दृष्टिकोण उल्लेख छ। पार्टीका प्रमुख वैचारिक दृष्टिकोण र आदर्शबारे विधानमा व्यवस्था गर्दै भनिएको छ वैयक्तिक स्वतन्त्रता र मौलिक हकको पूर्ण प्रत्याभूति सहितको बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली र विधिमा आधारित जवाफदेही पूर्ण असल शासन। विधान संशोधन समितिमा संयोजक आचार्यले पार्टीको वैचारिक र सैद्धान्तिक दृष्टिकोण स्पष्ट पारिएको बताए। पार्टीको राजनीतिक वैचारिक दृष्टिकोण उन्नत लोकतन्त्र सुशासन हुन् पार्टी सञ्चालनका लागि पार्टीले तय गर्ने आधार स्तम्भ के हुन्, पार्टीका रूपमा कसरी अगाडि बढ़ाउने, पार्टीका लागि के कुरा महत्वपूर्ण हुन् भन्ने विषयमा काम गर्दैछौ। उनले भने पार्टीको वैचारिक आधार र त्यसलाई के कुराले निर्देशन गर्छ भन्ने विधानमा स्पष्ट राख्छौ। रासोपा वैधानिक संवैधानिक समाजवादको मार्गमा अगाडि बढ़ने पनि प्रस्तावित विधानमा लेखिएको छ।
0: यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले माग गरे बमोजिम महाधिवेशन बन्द सत्रका लागि हल उपलब्ध गराउन चितवन उद्योग वाणिज्य संघलाई कानूनी अड़चन देखिएको छ। रासोपाले असार 7 गतेदेखि 9 गतेसम्म चितवनमा पहिलो महाधिवेशन गर्दैछ। रासोपाले महाधिवेशन बन्द सत्रका लागि हल मागे पनि त्यो स्वयंको मापदण्ड बाहिर भएका कारण उपलब्ध गराउन समस्या देखिएको हो। औद्योगिक प्रदर्शनीको भोगाधिकार सहित संचालनको अनुमति दिँदा औद्योगिक प्रदर्शनी र विपद जन्ने काम बाहेक अन्य प्रयोजनका लागि हल प्रयोग गर्न नपाइने मन्त्री परिषदको निर्णय छ। औद्योगिक प्रदर्शनी केन्द्र चितवन उद्योग संघको व्यवस्थापनमा छ। सरकारको आधिकारिक निर्णय नआउँदा महाधिवेशन प्रयोजनका लागि हल दिन आफूहरूलाई कठिन भएको चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले जानकारी दिएका छन्। सरकार र हाम्रो सम्झौता हुँदा औद्योगिक प्रदर्शनी प्रयोजन बाहेक अन्य प्रयोजनमा हल प्रयोग गर्न नपाइने भन्ने छ। उनले भने सरकारको आधिकारिक निर्णय सहितको पत्र आए हामीले उपलब्ध गराउँछौ। घरेलू तथा साना उद्योग कार्यालय परिसरमा रहेको प्रदर्शनी मैदानका हलहरू राष्ट्रपतिले बन्द सत्रका लागि संघसँग मागेको हो। यसमा संघले सरकारको आधिकारिक निर्णय सहितको पत्र मागेको जानकारी गरिएको पत्र मागेको जानकारी घिमिरेले दिएका छन्। घिमिरेलाई राष्ट्रपति सभापति एवं सभापति रवि लामिछानेले समेत फोन गरेर हल उपलब्ध गराउन भनेका थिए। राष्ट्रपतिलाई सभाकक्ष दिन उद्योग संघलाई कानूनी अड़चन, आजको नागरिक दैनिकमा खबर छ।
2: यता असार 7, 8 र 9 गते चितवनमा पहिलो महाधिवेशन गर्न लागेको सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपामा सभापति र वरिष्ठ नेता बाहेक अन्य पदाधिकारीमा आकांक्षीको भीड़ छ। सभापतिमा रवि लामिछाने र वरिष्ठ नेतामा प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन्द्र शाह बालेनलाई नै पुनः जिम्मेवारी दिने तयारी छ। अन्य पदाधिकारी र केन्द्रीय समितिमा आकांक्षीको संख्या बढ़दै गएपछि रासोपामा नेता व्यवस्थापनको चुनौती देखिएको छ। महाधिवेशनको सम्पूर्ण तयारी पूरा हुँदै गर्दा पार्टीको भावी केन्द्रीय समिति कस्तो बन्छ भन्ने बहस भइरहेको छ। पार्टीले जिल्ला र प्रदेश तहको अधिवेशनमा एक व्यक्ति एक पदको अवधारणालाई करिब कार्यान्वयनमा देखिन्छ। महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रदेश महाधिवेशनका क्रममा एक व्यक्ति एक पदको अवधारणालाई ख्याल गर्न निर्देशन दिएका थिए, तर उनको निर्देशनलाई व्यवस्था गर्दै सांसदहरू नै प्रदेश सभापतिको उम्मेद्वार बने पनि मतदाताले उनीहरूलाई हराइदिएका छन्।
0: मुलुकको समृद्धिका लागि पूर्वाधार विकासका ठूला आयोजना निर्माण गर्नुपर्छ, तर सड़क, सिंचाई, जलविद्युत लगायतका ठूला पूर्वाधार योजना सम्पन्न नहुँदा अपेक्षाकृत आर्थिक गतिविधि बढ़न सकेको छैन। करिब 2/3 जनमत प्राप्त बलियो सरकारले पूर्वाधार निर्माणका लागि पूँजीगत बजेट र खर्च गर्ने क्षमता बढ़ाउने अपेक्षा गरिएको छ, तर रासोपा वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले आगामी आर्थिक वर्ष 2083-84 का लागि ल्याएको बजेटमा पूँजीगत खर्च उल्टै घटाएको छ। पूँजीगत खर्च गर्ने क्षमता बढ़ाउन पनि बजेटमा कुनै खाका ल्याइएको छैन। पूर्ववर्ती सरकारले चालू आर्थिक वर्ष 2082-83 का लागि पूँजीगत खर्चतर्फ कुल बजेटको 20.8% विनियोजन गरेको छ। बलियो सरकारको कमजोर विकास बजेट, आजको नागरिक दैनिकमा खबर छापिएको छ।
2: राहदानी खरिद प्रक्रिया विवादमा जर्मन कम्पनीका एजेन्ट सहित 4 पक्राउ, शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। राहदानी खरिद सम्बन्धी अनियमिततामा संलग्न रहेको आरोपमा थप 2 जना पक्राउ परेका छन्। जर्मन कम्पनी मौल बाउरका एजेन्ट मणिन्द्र राज मल्ल र राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्यलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधबार नियन्त्रणमा लिएको हो। यसअघि सोमबार विभागका महानिर्देशक तीर्थराज अर्याल र मंगलबार निर्देशक सुनिल कुमार केसी पक्राउ परेका थिए। विशेष अदालतले 4 जनालाई नै अनुसन्धानका लागि थुनामा राख्न अख्तियारलाई अनुमति दिएको छ। प्रमाण नष्ट गर्न सक्ने र फरार हुने जोखिम रहेका आरोपितहरूलाई नियन्त्रणमा लिइएको हो। अख्तियारका एक अधिकारीले भने ठेक्का प्रक्रियामा संलग्न प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालयका तत्कालीन उच्च अधिकारीहरूमाथि पनि छानबिन र अनुसन्धान जारी छ। ती अधिकारीले राहदानी खरिद ठेक्का अनियमिततामा संलग्न रहेको आरोपमा 35 जना भन्दा बढ़ीमाथि विस्तृत अनुसन्धान भइरहेको जानकारी दिए। अर्को जर्मन कम्पनी भेरिडोसका नेपाली एजेन्ट सिद्धार्थ थापा फरार रहेको उनले बताए। त्यस ठेक्कामा संलग्न सरकारी अधिकारी र कम्पनी सम्बद्ध 20 जना भन्दा बढ़ीको बयान भइसकेको छ। अनुसन्धानकै क्रममा 4 जनालाई नियन्त्रणमा लिएर बयान लिइँदैछ। उनले भने प्रारम्भिक अनुसन्धानमा राहदानी खरिद ठेक्कामा करिब 8 अर्ब रूपियाँ अनियमितता भएको दावी अख्तियारले गरेको छ। अख्तियारका प्रवक्ता सुरेश नेउपानेले सोधपूछ र अनुसन्धानमा पक्राउ परेकाहरूका विषयमा आफूलाई थाहै नहुने दावी गरे।
0: आजको गोर्खापत्र दैनिकमा असार तेस्रो सातादेखि सुकुम्बासीलाई लाल पूर्जा शीर्षकमा मुख्य खबर छापिएको छ। विनियोजन विधेयक 2083 प्रतिनिधि सभामा मन्त्रालयगत शीर्षकमा छलफलका क्रममा उठेका प्रश्नमा विभागीय मन्त्रीले जवाब दिने क्रम शुरू भएको छ। बुधबार 8 विभागीय मन्त्रीले जवाब दिनुभएको छ। बाँकी मन्त्रालय तथा कार्यालय शीर्षकको छलफलमा उठेका प्रश्नको जवाब दिने क्रम आज पनि जारी रहनेछ। बुधबार मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले असार तेस्रो सातादेखि सुकुम्बासीलाई लाल पूर्जा वितरणको तयारी रहेको जानकारी दिनुभयो। रावलले सुकुम्बासी समस्या समाधानका लागि सरकारले गठन गरेको आयोगको सिफारिशमा उक्त कार्य अगाडि बढ़ाइएको पनि बताउनु भएको हो। उहाँले सहकारीका बचतकर्ताहरूलाई राज्य कोषबाट रकम फिर्ता नगरिएको पनि स्पष्ट पार्नुभयो। समस्याग्रस्त सहकारीका व्यवस्थापक संचालक लगायतबाट असूल भई कोषमा जम्मा भएको रकम क्रमशः वितरण भइरहेको मन्त्री रावलले जानकारी दिनुभएको थियो।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। भारतले नेपाली चियामा अघोषित नाकाबन्दी लगाएको छ। नेपाली चिया भारत निर्यातमा अवरोध भएपछि इलाममा अर्थोडक्स चिया उत्पादन गर्ने 53 चिया उद्योग असार 1 गतेबाट बन्द भएका छन्। चिया निर्यातमा अवरोध भएको भन्दै झापामा रहेका 36 चिया उद्योग पनि आजबाट बन्द गर्ने निर्णय गरेका छन्। भारतको पश्चिम बंगालमा रहेका चिया उत्पादकहरूको दबावमा भारतीय टी बोर्डले नेपाली चिया निर्यातमा अवरोध खड़ा गरेको हो। भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकै पछि प्रयोगशाला परीक्षण ल्याब टेस्ट अनिवार्य गर्दै नयाँ नियम लागू गरेपछि नेपाली चियाको निर्यात 1.5 महिनादेखि ठप्प भएको छ। भारतले गत वैशाख 18 गतेदेखि लागू हुने गरी नयाँ स्ट्याण्डर्ड अपरेटिङ प्रोसिडर जारी गरेको थियो। यसअघि नेपाली चिया निर्यातका लागि एउटा उद्योगले एकपटक प्रयोगशाला परीक्षण उत्तीर्ण गरेपछि सोही प्रमाणपत्रका आधारमा 15 दिनसम्म 10 ट्रक चिया सहज भारत पठाउन सक्ने व्यवस्था थियो।
2: आजको आर्थिक अभियान दैनिकमा सुधारको आशा त्रासको अनुभूति शीर्षकमा समाचार छापिएको छ। भौतिक पूर्वाधार तथा यातायात मंत्री सुनिल लम्सालले जेठ 31 गते नौबिसे मलेखु सड़क खण्डमा बिजुलीका पोल सार्ने जिम्मा पाएका ठेकेदारले समयमै काम नगरे ठेकेदारको खुट्टा भाँच्नेसम्मको चेतावनी दिए। पृथ्वी राजमार्ग अन्तर्गतको नौबिसे मलेखु सड़क खण्ड अनुगमन गर्ने क्रममा मन्त्री लम्सालले ठेकेदारको खुट्टा भाँच्ने चेतावनी दिएका थिए। जो यो पोलवाला हो नि, बिजुलीको पोल, त्यो कन्ट्राक्टर ठेकेदारलाई जहाँ छ खोजेर ल्याउनु, उसलाई पनि यही राख्नु, घर पठाउने होइन, फेरि काम गरेन भने खुट्टा भाँचिदिनु मतलब भएन, मन्त्री लम्सालले भनेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। मन्त्री लम्सालको यो भनाईलाई लिएर संसदीय पूर्वाधार विकास